0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिनीलाई त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: तोलेर अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: विश्वामा सुन्न सुन हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिनिङलाई त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
1: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन

0: साथी हेर न के खतरो समाचार आइस त भेट ट्रेन अब चाहिँ के हो
1: कतै के आयो त्यस्तो यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जसले पनि लेखिहाल्छ नि
0: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भयो

0: नेपाल सरकार विज्ञापन बोर्ड नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: 사수로 뽑아주세요. 그러다이
1: 오이 사태 여러분 걔가 거두셔서 잘하셔도 내 앞에 어느 정도
2: 고생 이 아이들어 아 어떻게 뻗게 하세요 여러분 쌈만직 상관을 마음에 어떻게 뻗게 하는 버릇이다 밑에 나무 수준 아는 석사 이제 나한테나 이제도 놀리는 게 알잖니
1: 아니요 밑에 너무 먼저 지우는 게 고생
2: 근데 다 되나
1: 다 되나
2: सुना मुख्य सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: उत्पत्तिदेखि आजसम्म कसैको उपनिवेशमा नपरेको इन्द्रको स्वर्गभन्दा महान मेरो देश दुई विशाल साम्राज्यहरू गुलाम हुँदा पनि अटल भएर उभिएको हिमालयको शान मेरो देश अब किन यति विघ्न लाचार छ किन लाचार छ आफ्नै सीमा

मात्र परचक्री को झंडा गाड़िदा किन लाचार छ आफ्नो भूगोल पढ़ाई को नक्शा भित्र पारिदा अनि किन लाचार छन् यो देश का युवा आमा को छाती माथि विदेशी बूट बजारिदा उठौ जागौ जागौ युवा हो र प्रमाणित गरिदिउ कि आज पनि किल्लामा प्याक प्याक हुँदै लड्ने बलभद्र र अमर सिंहहरूको रगत पानी भइसकेको छैन आफू भित्रको मूर्छित गोर्खालीलाई जगाउँ र देश हाक्नेहरूलाई पनि झकझकाऊ कि हाम्रा पुर्खाले त हामीले विश्व तर्सिने बहादुरीको विरासत छोडेर गए कि हामीले हाम्रा सन्ततिलाई गुलामी र कायरताको इतिहास छोडेर जाने कुनै जात र धर्ममा बाँडिएर होइन कुनै राजनीतिको नाराले भाडिएर होइन हृदयमा नेपाल केवल नेपाल राखेर संकल्प गरौं कि हाम्रा प्रत्येक सीमानाकाहरू फिर्ता ल्याएरै छाड्नेछौ चाहे त्यो छिमेकीले मिचेको होस् चाहे कुनै देशद्रोहीले बेचेको होस्।

नमस्कार। पूर्वी नेपाल कई पहले सामुदायिक रेडियो सुन एफएम 110 अवधि मेगाहर्ट्स देश का विभिन्न भाग www.sunfm.com संसार भर एक साथ प्रस्ताव भई रहेको बिहान 7 बजे को सोलो समाचार लेकर आईपुगे अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य मुख्य खबर का शीर्षक आज बड़ा दशैं शुरू। आज घर घर में घटस्थापना करी सुलकुमा जिला स्तरीय खुला बैडमिंटन प्रतियोगिता शुरू। एमाले सुलकुमो द्वारा पार्टी जागरण अभियान संचालन करने निर्णय। सगरमाथा क्षेत्र में रग्बी खेलते विश्व कीर्तिमान बनाने अभियान घोषणा। खुम्बुपासंग नाम गांव पालिक में 870 भन्दा बढ़ी पशु में खोरेत रोग विरूद्व को खोप लगाइयो। कोशी प्रदेश में 8000 भन्दा बढ़ी प्रहरी परिचालन। ड्रोन र कुकुर निगरानी। खोटांग में नागरिक संवाद अभियान शुरू। आईतवार देशभर मौसम में सुधार आउने। पारा एशियाड में सहभागी हुने नेपाली टोली को विदाई। अब समाचार विस्तारमा। स्थानीय खबर। यस वर्षको बड़ा दशैं आजबाट शुरू भएको छ। असो शुक्ल प्रति प्रभादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अर्धपष्टी देवी दुर्गाको आह्वान गरी पूजा प्रारम्भ गरिन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटोलाई गाईको गोबरले लेपोट गरेको पूजा कोठा अर्थात दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ सहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सुनाएको छ। यसमै नवरात्र शुरू हुन्छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरी दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजय दशमीका दिन विसर्जन गरी मानिसहरूबाट प्रसादका रूपमा टीका चमारा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। शरद ऋतुको उत्साहमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गर्ने गरिन्छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी परेको छ। यसै दिन राति भने कालबाटो पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजय दशमी परेको छ। दशैं शुरू भएसँगै बजारमा किनमेल गर्ने र गाउँ फर्कनेको चहल पहल विस्तारै शुरू भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सुलकुमले पार्टीको जागरण अभियान संचालन तथा संगठन सुदृढीकरणका लागि अन्तर कमिटी निर्देशना 11 जारी गरेको छ। केन्द्रीय सचिव तथा कोशी प्रदेश कमिटिका इन्चार्ज शेरजन राईको प्रमुख अध्यक्षतामा असोज 20 गते सम्पन्न जिल्ला कमिटिको 12 बैठकले अन्तर कमिटी निर्देशन जारी गरेको हो। बैठकले पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा संचालन गर्न विभिन्न निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटिका सचिव कल्पना राईले जानकारी दिनुभएको छ। निर्णय अनुसार मिशन पार्टी जागरण अभियान अन्तर्गत पालिका स्तरमा हुने कार्यशालामा जिल्ला कमिटिका सदस्य जिल्लाका सल्लाहकार परिषदका सदस्य प्रदेश विभागीय सदस्य र कमिटिका अध्यक्ष तथा सचिव र जनसंगठन जिल्ला समितिका सदस्य र पालिका पदाधिकारीहरू सहभागी हुनेछन्। कमिटिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज 27 गते फुरूङ दुधकोशी गाउँपालिका, 28 गते माप्रे दुधकोशी, कार्तिक 11 सुतान गाउँपालिका, 12 गते महाकुलङ, 13 गते सोलो दुधकुण्ड, 15 गते लिखोपेके र 17 गते कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ। खुम्बुपासुङ नामक गाउँपालिकाको मिति भने पछि तय गरिनेछ। यतिवटा तहका कार्यशाला मंगसिर मशान्तसम्म सम्पन्न गरी पालिका कमिटिले योजना बनाउने निर्णय गरेको छ। खुम्बु र महाकुलुङ गाउँपालिकामा संगठन कमिटी निष्क्रिय भएको उल्लेख गर्दै कार्तिक मशान्तसम्म संगठन निर्माण गर्ने तथा अन्य उदार पालिका कमिटिमा रिक्त पदमा नयाँ सदस्य थप्ने निर्णय समेत गरिएको छ। बैठकले एउटा तहका कार्यशालामा समन्वयकर्ताका रूपमा जिल्ला कमिटिका पदाधिकारीलाई जिम्मेवारी तोकेको छ। साथै जिल्लाका विभिन्न पालिकामा संगठनात्मक जिम्मेवारी बाँडफाँड गर्ने र जिल्ला कमिटिमा केही व्यक्तिलाई मनोनयन गर्ने निर्णय समेत
निर्धारित गरिएको छ। बैठकमा सूचना 10 गते पार्टीका पूर्व जिल्ला कमिटी सदस्य तथा सामाजिक अभियन्ता जितना कुबेर राईको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। हिमालयन स्पोर्ट म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालको आयोजनामा नेपालमा रग्बी र खेल पर्यटन विकासको संयुक्त अभियान कार्यक्रम हुने भएको छ। एभरेस्ट रग्बी लिगेसी नाम दिएको उक्त अभियान तीन चरणमा हुनेछ। पहिलो चरणमा सात प्रदेश सात अभियानका रूपमा साथै प्रदेशमा रग्बीको गतिविधि संचालन गर्ने, दोस्रो चरणमा सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेल संचालन गरी विश्व कीर्तिमान कायम गर्ने र तेस्रो चरणमा सगरमाथा क्षेत्रको छेउमा T1 रग्बी आयोजना गर्ने कार्यक्रम रहेको छ। शुक्रबार हिमालयन स्पोर्ट म्यानेजमेन्टका अध्यक्ष विनोद तामाङले रग्बीको नेपालमा अहिलेसम्म आयोजना गर्न लागेको वृहत आयो अभियानको घोषणा गर्नु भएको छ। बागमती प्रदेशका आर्थिक मामिला मन्त्री सरल सहयात्रीले उक्त अभियानको उद्घाटन गर्नु भएको थियो। नेपाल रग्बी संघको सहकार्यमा हुने अभियान नोभेम्बर 26 28 2028 अप्रेलसम्म दुई वर्ष संचालन हुनेछ। यसमा रग्बी विकासलाई युवा सशक्तिकरण, महिलाको सहभागिता, पर्यटन प्रवर्धन, सांस्कृतिक उत्सव, जलवायु परिवर्तन, वातावरणीय सचेतना र जिम्मेवार साहसिक पर्यटन जस्ता विषयहरू समेत जोडिने उल्लेख गरिएको छ। खुम्बु पासाङ नामक गाउँपालिका वडा नम्बर 1 र 2 संचालन भइरहेको खोरेत रोग विरूद्धको खोप अभियान अन्तर्गत हालसम्म 870 पशुमा खोप लगाइएको छ। जस अनुसार वडा नम्बर 1 270 र वडा नम्बर 2 600 गाई भैंसीलाई सौँगीहरूलाई खोप लगाइएको हो। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सलेरी सोलुखुम्बुको चालवार्थिक वर्षको स्वीकृत कार्यक्रम र खुम्बु पासाङ नामक गाउँपालिका पशुपक्षी विकास शाखाको प्राविधिक सहयोगमा यो अभियान संचालन भइरहेको छ। गाउँपालिकाले सूचना जारी गर्दै असोज 20 गतेदेखि 26 गतेसम्म खोप कार्यक्रम संचालन हुने जनाएको थियो। कुल 2000 पशुहरूमा खोप लगाउने लक्ष्य राखिएको यस अभियानमा कठिन भौगोलिक बनावट, प्राविधिक स्रोत साधनको समृद्धता र जनचेतनाको कमी मुख्य चुनौतीका रूपमा रहेको प्राविधिक दखल बोहराले जानकारी दिनुभएको छ। आसन्न दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरीले प्रदेशभर 8133 प्रहरी परिचालन गरी विशेष सुरक्षा कार्यान्वयनमा ल्याएको छ। छठ पर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी र सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेशका 14 जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बजार क्षेत्र, राजमार्ग, सार्वजनिक यातायात, धार्मिक स्थल, सिमानाका तथा आर्थिक कारोबार हुने केन्द्रहरूलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा तैनाथी बढ़ाइएको छ। चाड़ पर्वमा घर फर्कने यात्रु ठगिने, सामान हराउने वा लुटिने जोखिमलाई ध्यानमा राख्दै बस पार्क, बस स्टेड र मुख्य राजमार्गका 72 स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ। जहाँबाट यात्रुहरूले आवश्यक सहयोग, गुनासो दर्ता र सुरक्षा सहजीकरण पाउनेछन्। यस्तै कुनै पनि आकस्मिक घटनामा तत्काल पुग्नका लागि 753 क्विक रेस्पोन्स टीम र सुरक्षा संवेदनशीलता क्षेत्रका लागि 15 स्काइकिङ टोली समेत तयारी अवस्थामा राखिएको छ। राजमार्गमा सवारी साधनको सुरक्षित आवागमनका लागि 22 स्थानमा स्कटिङको व्यवस्था गरिएको छ। यसै गरी प्रदेशभर 98 मोबाइल गस्ती, 215 पैदल गस्ती र 503 स्थानमा पक्के टोली समेत परिचालन गरिएको छ। कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा किराँत भाषालाई समेट्नु पर्ने माग गर्दै किराँत र युएखाले प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेको छ। मोरङको कटहरी गाउँपालिका स्थित प्रदेशसभा भवन अगाडि सोमबार किराँत राई युएखाका केन्द्रीय अध्यक्ष जीवन हाचो राईको नेतृत्वमा प्रदर्शन गरिएको हो। प्रदेशसभाभित्र बैठक चलिरहेका बेला बाहिर प्रदर्शनकारीले किराँत भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने माग गर्दै
गर्दै विरोध गरेका छन्। नेपाली भाषाका अतिरिक्त लिम्बू र मैथिली भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने प्रस्ताव विधेयकमा समेटियो पनि किराँत भाषालाई समेटे समावेश नगरेको भन्दै याओखाले असन्तुष्टि जनाएको छ। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोलीलाई विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव रामचरित्र मेहता र राखेपाको सदस्य मोन नालिसा खम्बुले टोलीलाई सफलताको शुभकामना सहित विदाई गर्नु भएको हो। जापानको आइची नागियोमा आउँदो कार्तिक 1 गतेबाट 7 गतेसम्म अर्थात अक्टोबर 18 देखि 24 तारीकसम्म हुने पाँचौं पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुनेछन्। टेकाण्डो र जुडो टोली हिजो जापान प्रस्थान गरेको छ भने बाँकी टोली क्रमशसँगै जापान जानेछ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। हवस्त बिहान 7 बजेको सोलो समाचारबाट अंशकारको विधानको बिहान 10 बजे सोल भाषण लिएर फेरि आउँछौं। सूचना शिक्षा र स्वच्छ मनोरञ्जनका लागि सोलो एकछिन सुन्दै रहनुहोला। नमस्कार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव हड़ताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्ते हाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न,
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो। मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चेरेम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकिएको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो बरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहारा जानकारी गराइन्छ।
0: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु बरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्राली नुम्बु नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97 68 63 77 34
1: अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकरुङ एक चेरेम सोलुखुम्बु।

एभरेस्ट न्यूट्रल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यसमाथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट न्यूट्रल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट न्यूट्रल रेसको आधिकारिक वेबसाइट एभरेस्ट न्यूट्रल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युकेश राई, सम्पर्क नम्बर 98,42,81,40, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय

0: युगांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 26 में आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेम्बु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष।

संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सुरक्षित भविष्य आफैले
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-32-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 038-52-04-03।
2: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा छ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रही इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9545-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतुन्द नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा

मासु 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारम लिए यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55 उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सह

0: हामीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813144 र 9852842429।
0: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
2: सबै उपचारमा छूट लागू हुनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821129997 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
1: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
3: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू सार्वजनिक सुनाइ हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
4: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
5: हो र के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
4: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129990 र 9746853487।
9: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
10: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
9: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
10: ल अब आँखा खोला त।
9: वाओ, कस्तो राम्रो उठी, अनि मंगलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
11: कहाँबाट हुनु र हजुर? विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 56।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको आइतबारको बदलिदो नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्छौ। राजनीति देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण माध्यम हो, तर पछिल्लो समय नेपाली युवा माझ राजनीतिप्रति आकर्षणसँगै निराशा पनि देखिन्छ। एकातिर राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै युवाहरू परिवर्तनको आवाज उठाइरहेका छन् भने अर्कोतिर रोजगारी, शिक्षा र अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेशी रहेका छन्। यस्तो अवस्थामा राजनीतिमा युवाको सहभागिता, नेतृत्वमा पहुँच र निर्णय प्रक्रियामा उनीहरूको भूमिका महत्वपूर्ण बहसको विषय बनेको छ। परम्परागत राजनीतिक दलहरूले लामो समयदेखि युवा सहभागिताको कुरा गर्दै आएका छन्, तर युवालाई पार्टीका गतिविधिमा सहभागी गराउने र नेतृत्व तहमा वास्तविक अवसर दिने विषयमा प्रश्न उठ्ने गरेका छन्। युवालाई सभा, जुलुस र चुनावी अभियानमा मात्र परिचालन गर्ने कि नीति निर्माण, नेतृत्व चयन र देशको भविष्य निर्धारण गर्ने निर्णयमा पनि सहभागी गराउने, अहिलेको पुस्ताले राजनीतिक दलसँग खोजिरहेको महत्वपूर्ण जवाफ यही हो। नेपाली कांग्रेसको 15 महाधिवेशनमा पनि नवयुवा प्रतिनिधिहरूको आकर्षण धेरै देखिन्छ। प्रतिनिधित्व उमेरको हिसाबले मात्रै चासोको विषय होइन, यसले नयाँ पुस्ताको राजनीतिप्रतिको रूचि, आकांक्षा र सम्भावना बारे पनि प्रश्न उठाएको छ। जुन उमेरमा धेरै युवा आफ्नो पढ़ाई, करियर र भविष्यको बाटो खोजिरहेका हुन्छन्, त्यही उमेरमा राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुनुको अर्थ के हो? नवयुवाले कांग्रेसभित्र कस्ता सम्भावना देखेका छन् र आफ्नो पुस्ताको अपेक्षा पार्टी नेतृत्व समक्ष कसरी प्रस्तुत गर्न चाहन्छन्? आज हामी कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी महाधिवेशन प्रतिनिधि 18 वर्षीय अभिप्सा पौडेलसँग कुरा गर्छौं। त्योभन्दा पहिले महाधिवेशनमा सहभागी केही प्रतिनिधिहरूलाई साथी महेश गेवालीले कांग्रेसको अबको नेतृत्व कस्तो हुनुपर्छ भनेर सोध्नु भएको छ। सुनौ प्रतिनिधिहरूको जवाब।
1: विनोद राज जोशी, मेरो घर दाचुला हो। 15 महाधिवेशनबाट आइरहेको नेतृत्वलाई मेरो के सुझाव छ भने, नेपाली कंग्रेस अहिले एकदमै ठूलो संकटमा छ, आफ्नो अस्तित्वको प्रश्नमा छ, र नेपाली कंग्रेसले आफ्नो अस्तित्व बचाउने हो भने आफू के हो, नेपाली कंग्रेसको आत्मा के हो, नेपाली कंग्रेस के स्थापना भएको थियो, कसरी स्थापना भएको थियो, यसमा कस्ता कस्ता व्यक्तिहरूले शहादत दिएका छन्, ती सबै कुरालाई सम्झिनुपर्छ। नेपाली कंग्रेसको नेतृत्वले राष्ट्रियता, लोकतन्त्र, समाजवादको विचारलाई पुनर्भाषित गर्ने संकल्प राख्नु सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले चाहिँ तपाईँको अनुशासनहीनता, गैर कानूनी कुराहरू जति पनि हुन्छन्, यस्ता आफ्नो पार्टी पंक्तिमा भएका कुनै पनि व्यक्तिहरूको संलग्नतालाई एकदम कट्टरताका साथ चाहिँ कार्यवाही गर्ने क्षमता राख्न सक्नुपर्छ र न्यायोचित रूपमा चाहिँ अवसरको वितरण गर्न सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले यो देशमा भएका विभिन्न पक्षहरूलाई पनि जोड्ने किसिमको चाहिँ भूमिका खेल्न सक्नुपर्दछ, त्यही नै हो मेरो सुझाव।
2: विदिता मिश्र, काठमाडौँ क्षेत्र नम्बर 4। यो 15 महाधिवेशन जुन भइरहेको छ नेपाली कंग्रेस, जुन आफै एउटा लोकतान्त्रिक पार्टी हो, र यो लोकतान्त्रिक पार्टीको एउटा सबैभन्दा सुन्दर पक्ष भनेकै आन्तरिक लोकतन्त्रलाई बचाउन सक्नु हो र आफू सुधार्न सक्ने एउटा साहस हुनु हो, र पछिल्लो समय जुन युवाहरूको विषेषता भएको थियो पार्टीप्रति, यो नेपाली कांग्रेसको आदर्शप्रति नभइकन यो पछिल्लो कार्यशैलीप्रति भएको थियो, र जुन एउटा के किन चाहिँ विषेषता आएको थियो त भन्दा युवाहरूको सहभागिता कम भएर चाहिँ आएको थियो, र यो 15 महाधिवेशन जुन भइरहेको छ यसमा चाहिँ युवाको अर्थपूर्ण सहभागिता हुनेवाला छ। जुन युवा पहिला भातृ संगठनमा सीमित थिए या त चुनावमा परिचालन हुनका लागि मात्र प्रयोग हुन्थे, अब चाहिँ युवाहरूको साँच्चीकै अर्थपूर्ण सहभागिता हुनेवाला छ, र भाषणमा मात्र होइन समावेशी युवाको समावेशिता भनेको चाहिँ अब निर्णायक भूमिकामा नै हुनेछ भनेर त्यसैले म एकदम विश्वस्त छु।
3: मेरो नाम दिनेश भट्ट, घर चाहिँ टोटी। उहाँलाई चाहिँ नेपाली समाजमा चाहिँ बढ्दो प्रियतावादका विरुद्ध चाहिँ आज विभिन्न चाहिँ पुरानो ऐतिहासिक विरासत भएका पार्टीहरू चाहिँ बिस्तारै जनतामा चाहिँ अलोकप्रिय हुनेर नयाँ खालको वेब क्रिएट गरेर जुन किसिमको नयाँ लोकप्रियतावादले चाहिँ विचार र संगठन र लामो ऐतिहासिक विरासतबाट इस्टाब्लिस भएका पार्टीहरूमाथि जुन किसिमको चाहिँ अहिले चाहिँ विचलन देखाएर चाहिँ नयाँ खालको प्रियतावादको आवरणमा चाहिँ समाजलाई चाहिँ नयाँ किसिमको सामाजिक अराजकतातर्फ चाहिँ जुन किसिमको चाहिँ लैजान खोजिएको छ यसलाई चाहिँ बिस्तारै चाहिँ विचार र सिद्धान्तका माध्यमबाट चाहिँ नेपाली काँग्रेसले चाहिँ नयाँ खालको कार्यक्रम नीति र दृष्टिकोणहरू पारित गरेर चाहिँ प्रियतावादलाई चाहिँ चिर्न सकोस् र त्यसलाई चाहिँ नयाँ ढङ्गले चाहिँ नयाँ समाजलाई चाहिँ जुन चाहिँ समाजमा पर्दो चाहिँ ध्रुवीकरण गइरहेको छ त्यो ध्रुवीकरणलाई चाहिँ मत्थर गर्दै समाजलाई चाहिँ राष्ट्र सबैलाई चाहिँ एकजुटता बनाएर नेपाली काँग्रेसले पुरानो आफ्नो चाहिँ ऐतिहासिक विरासतलाई चाहिँ पुनर्जीवित गरोस् भन्न चाहन्छु।
4: अङ्क प्रसाद फुङ्गाल भोजपुर अन्त म अब छोराछोरी नाति नचानी त अहिलेको जनजीलाई हेरेका छन् हो कि होइन तर म त अलिक खुसी नलागेको किन पुरानो पार्टी भएकाले मैले यसैमा आस्था लिएको हुँ हो कि र यहाँ आयो अब शेरबहादुरजी वरिष्ठ नेता भएर बस्नुपर्ने अब उहाँले फेरि अर्कातिर घुमाउँदै हुनुहुन्छ तर घुम्दैन अब युवकले अगाडि बढे युवक आउनै पर्छ देशमा युवक आएन भनेदेखि देश बन्दैन त्यस कारण हामी बुढापाकाले आशीर्वाद दिने हो कि होइन भन्नुहोस् त अबका युवकलाई तपाईँहरूले चलाउनु भएर आशीर्वाद दिने हो र गगनलाई आशीर्वाद सबैले पाएको छ उनले देश आँक्नुपर्छ मेरो भनाइ त्यति नै हो।
5: जय नेपाल म उर्मिला पन्ज्यार घर चाहिँ महोत्तरी हो काङ्ग्रेस पार्टी सत्तामा हुनु नहुनु कुनै ऊ राख्दैन तर जनताको काम चाहिँ प्रत्यक्ष हुनु पर्यो जनताले महसुस गर्नु पर्यो यो विभाजन त अब तपाईँको हाम्रो घरमा पनि दुईजना विचार हुन्छ दाजुभाइमा त्यो सामान्य कुरा हो काङ्ग्रेसको लागि चाहिँ है इतिहास जहिलेदेखि स्टार्ट भएको छ जहिलेदेखि चलिरहेको छ होइन तर सिस्टम ल्यायौँ तर सिस्टमलाई चाहिँ ल र अर्डरको अनुसार चलाउनु पर्यो भोलि जोसुकै आए पनि देश चलिराख्नु पर्यो।
6: आनन्द सन्तोषी राई अधिवक्ता हुँ। धनकुटा अबको नेतृत्वभित्र ज्येष्ठलाई मान गर्दै राख्ने कान्छा अथवा जेन्जीहरूलाई चाहिँ काममा जोत्ने हो उनीहरू काम गर्न जोत्ताएर हुन्छ उसले काम पाउँछ भाइटल पोस्ट पाउँछन् सभापति महामन्त्री।
7: म गंगा दाहाल सिन्धुलीबाट अबको नेतृत्वलाई काङ्ग्रेस एक भएर जानुपर्छ अबको काङ्ग्रेस सुधारिएको काङ्ग्रेस सुध्रिएको काङ्ग्रेस रूपान्तरित काङ्ग्रेस र सबै समेटिएको यो एक भएको एकजुट भएको काङ्ग्रेस हामी सबैले यो हेर्न चाहेको छ। रूपान्तरणको नाममा नेतृत्वको अनुहार मात्र रूपान्तरण भएर हुँदैन व्यवहार सोच र सबै कुरा समेटिने हिसाबले रूपान्तरण भएको सबैले हेर्न चाहेको छ। यसर्थ अबको काङ्ग्रेस सशक्त काङ्ग्रेस परिवर्तित काङ्ग्रेस ऊर्जाशील काङ्ग्रेस र सबैलाई समेटेर लिएर जाने एउटा चाहिँ गर्विलो काङ्ग्रेस बन्नपर्छ भन्ने हाम्रो चाहना छ।
8: म शान्ता बास्कोटा कोशी प्रदेश अबको 15 नेतृत्व चाहिँ यसरी जाओस् कि सबैलाई समेटेर होइन सबैको इच्छा आकांक्षालाई चाहिँ लिएर कसैले एउटा सानो समूहलाई मात्रै लिड नगरिकन सबैको के हो त त्यसलाई चाहिँ हेरेर छलफल गरेर भूगोलको आधारमा हामीले कस्तो कस्तो नीति नियमहरू पनि बनाउनु पर्छ त्यो कुरालाई मनन गर्न जरुरी देखिन्छ। त्यस्तै सँगसँगै कुनै पनि आर्थिक बाटो अगाडि नबढेसम्म चाहिँ अगाडि देश विकास हुन पनि सक्दैन। हामी उद्यमशीलतालाई प्रायोरिटी दिएर जानुपर्छ। अबको आवश्यकता भनेको युवा र उद्यमशीलतालाई अगाडि बढाएर गयो भने हामी युवाहरू यही स्थापित हुन सक्छौ। त्यसले गर्दा त्यसको लागि चाहिँ छुट्टै योजना कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ। पक्कै पनि यो 15 महाधिवेशनले त्यसलाई पूर्णता दिन्छ भने म विश्वस्त छु।
9: सक्षम कार्की मन्थली रामेछापबाट आउने नेतृत्व जोसुकै आउनुहोस् उहाँलाई चाहिँ अब सम्पूर्ण काँग्रेसलाई चाहिँ एकमुष्ट ढंगले लिएर जान र अब जस्तै यो महाधिवेशनबाट 44,000 युवा पार्टीभित्र प्रवेश गरेका छन् नेतृत्वमा त्यसै गरी अब अरू अरू महाधिवेशनमा पनि अब 44,000 50-60-70 त्यसै गरी युवालाई चाहिँ पार्टीभित्र ठाउँ दिँदै गएदेखि अझ पार्टी चाहिँ एकदम बलियो हुने चाहिँ मेरो कुरा छ।
10: म शान्ति शर्मा लुम्बिनी प्रदेश सदस्य 15 महाधिवेशन पछि यो युवालाई सबै सेक्टरलाई समेटेर अबको नेपाली काङ्ग्रेस भनेको साँच्चै नै यो परिवर्तन भएर यो देश समाज सबैलाई एकदम राम्रो सही दिशातिर निर्देश गर्ने खालको सबैलाई समेटेर जेएनजी युवाको मनभावनादेखि हाम्रो एकदम सिनियर नेताहरूलाई पनि सम्मान गर्दै परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई एकदम दक्ष एकदम अनुभवी र यो देशलाई एकदम दरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
0: काङ्ग्रेसको अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बारे केही प्रतिनिधिहरूको भनाई सुन्यौं। कांग्रेस महाधिवेशनमा युवाहरूको पनि आकर्षण देखिन्छ। युवाको राजनीतिमा आकर्षण बढ़ाउन उमेरको प्रतिनिधित्व मात्रै पर्याप्त हुँदैन, उनीहरूका विचार सुनिने, क्षमता र इमान्दारीका आधारमा अवसर पाइने तथा सार्वजनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने वातावरण पनि आवश्यक हुन्छ। अब कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेलसँग राजनीतिमा युवाको आकर्षण, कांग्रेसमा युवा पुस्ताको स्थान, नेतृत्वमा पुस्तान्तरण, सरकारको काम कारवाही प्रतिको अपेक्षा र देशको भविष्यप्रति युवाले देखेका सपना तथा चुनौतीका विषयमा केन्द्रित रहेर कुरा शुरू गरौं। अभिप्सा पौडेलजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
11: हजुर, धन्यवाद।
0: तपाईँ 18 वर्षको उमेरमै कांग्रेसको सबैभन्दा कान्छी प्रतिनिधि बन्नु भएको छ र नेतृत्वको लागि पनि तपाईँ अगाडि बढ्नु भएको छ। यो राजनीतिमा तपाईँको यो प्रवेश संयोग मात्रै हो कि सचेत राजनीतिक यात्राको शुरूआत हो?
11: मैले चाहिँ राजनीति गर्न थाले, राजनीति भन्दा पनि समाज सेवामा मैले प्रवेश गरेको चाहिँ उमेर 12 वर्ष हुँदादेखि नै हो। लियो लायन्स संस्थाहरूमा मैले कार्यरत भएर आजसम्म नेभी सङ्घको जिल्ला सचिव हुँदै यहाँसम्म आएको छु। र यो संयोग होइन, यो रहर हो, यो समाज बदल्ने हुटुटी हो।
0: 18 वर्षको उमेरमा चाहिँ तपाईँले यो राजनीतिमा लागौं लागौं भन्ने त्यो प्रेरणा चाहिँ कसरी आयो? तपाईँ अझै अगाडि 12 वर्षको उमेरदेखि नेभी सङ्घको राजनीतिमा भन्नुभएको छ होइन, त्यति सानो उमेरमै के प्रेरणाले चाहिँ तपाईँ राजनीतिमा प्रवेश गर्नुभयो?
11: यस्तो भयो, हुर्किँदै जाने क्रममा, सिक्दै बढ्दै जाने क्रममा चाहिँ बिपीका, गणेशमानका सिद्धान्त, त्यागका कुराहरू, कहानीहरू सुन्दै हुर्कियो होइन। अरू बच्चाहरूले कार्टुन हेर्ने बेलामा चाहिँ म समाचार हेरेर हुर्किन्थेँ। र मेरो हजुरबाले पनि राजनीति गर्नुभयो, मेरो मम्मीले मामाले पनि गर्नुभयो, तर कहिले हामी पनि लाभको पदमा पुगेको थिएनौँ। त्यो भएर चाहिँ अलिअलि निराशा भएको थियो। तर गगन थापाले जुन एउटा युवालाई अवसर दिनुभयो र मैले युवा पुस्ताको नेतृत्व गर्नुपर्छ है, अब चाहिँ युवा पुस्तालाई हामीलाई अवसर दिनुभएको छ भने हामी अपर्च्युनिटी किन ग्राप नगर्ने भनेर चाहिँ म यता आएको हो। र कसैले मलाई प्रचालित होइन कि म स्वचालित भएरै राजनीतिमा आएँ।
0: भनेपछि तपाईँको हजुरबा परिवारका अरू पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो होइन, त्यसलाई त्यसबाट तपाईँले प्रेरणा लिनुभयो?
11: हजुर।
0: अब तपाईँ यसरी प्रतिनिधि बनेर मकवानपुरबाट चाहिँ कांग्रेसको प्रतिनिधि बनेर महाधिवेशनमा आउँदाखेरि चाहिँ परिवारका सदस्य, साथी भाइहरूको प्रतिक्रिया चाहिँ कस्तो थियो, के भन्नुभयो तपाईँलाई?
11: यो चाहिँ मेरो परिवारको सपना नै थियो होइन, महाधिवेशन प्रतिनिधि भन्ने चाहिँ। र मलाई चाहिँ बसिदेखि के लाग्थ्यो भन्दाखेरि मेरो बाबाहरूले मेरो हजुरबाहरूले राजनीति गरेर केही पाउनु भएन, तर म चाहिँ एक दिन यस्तो ठाउँमा पुग्नेछु होइन। किनभने हुर्किँदै जाने क्रममा चाहिँ हजुरबाले मात्रै भन्नुहुन्थ्यो, नानी मलाई ओडा अध्यक्षसम्म मात्रै होइन भन्नु छ है, केही गर्नु छ है भन्नु, तर कहिले पनि हामीले त्यो अवसर पाएनौँ। र मलाई चाहिँ त्यो बच्चेदेखि कि म केही गर्छु भन्ने एउटा थियो होइन। र 18 वर्ष पुरा भएर अहिले म 19 वर्ष लागेँ। र यो यति सानो उमेरमै महाधिवेशन प्रतिनिधि बनेर आउनु भनेको सानो कुरा होइन, झन् कांग्रेस जस्तो पार्टीको सानो कुरा त हुँदै होइन। र मेरो घर परिवार सबैजना यति खुसी हुन्छ, सबैजना एकदमै दे आर प्राउड अफ मी, माई फ्रेन्ड्स सबैजना दे आर प्राउड अफ मी।
0: अनि तपाईँ अब के बन्ने लक्ष्य त, तपाईँ अब पढाइलाई पनि निरन्तरता दिनु पर्यो, पार्टीमा पनि सक्रिय हुँदै हुनुहुन्छ, तपाईँको लक्ष्य उद्देश्य चाहिँ के हो त?
11: मेरो चाहिँ मेरो हुर्किन जाने क्रममा मेरो बाबा पनि लयर होइन, मेरो मामाहरूले पनि पछि पछि ल पढ्नु भयो। र घरमा अधिकांश मेलहरू चाहिँ मेरो घरमा लयर नै कि, र फिमेल चाहिँ मैले देखेको थिइनँ। सो बच्चेदेखि नै सोसियल फिल्डमा पनि एक्टिभ भएको भएर ल नै पढ्छु, लयर नै बन्छु भन्ने भएर मैले प्लस टू पनि ल गरेँ र झोलीखेलमा 2 वर्ष ब्याचलर पनि गरेँ लको। अनफर्चुनेटली मेरो मम्मी बित्नुभयो 4 महिना अगाडि, र त्यसपछि मैले उता छोडेर यता अहिले साइकोलोजी जोइन गरेको छु, र पछि फेरि लमै ब्याक हुनेछु र डबल डिग्री डबल ब्याचलर्स गरेर चाहिँ बस्नेछु साइकोलोजी र लमा लयर गरी भएर।
0: अघि तपाईँले यो वडा अध्यक्ष बुवा हजुरबा चाहिँ बन्छु भन्नुभयो, हजुरबाले अवसर पाउनु भएन भन्नुभएको थियो नि, तपाईँ चाहिँ राजनीतिमा चाहिँ तपाईँको त्यो पेसागत कुरा वकिल बन्ने कुरा त छँदैछ, राजनीतिमा चाहिँ केसम्म बनेर समाजसेवा गर्छु भन्ने तपाईँलाई लागिरहेछ?
11: अब यदि जनताले पत्याउनु भयो, काङ्ग्रेसी जनताले पत्याउनु भयो र कुनै दिन मैले पनि जस्तो त्यति आफ्नो योग्यता बनाएछु भने राज्यको कुनै न कुनै ठुलै लाभ पदमा जाने, कार्यकारी पदमा जाने सपना सबैको हुन्छ र मेरो त झन् विशेष रहेको छ।
0: आज हाम्रो पाहुना हुनुहुन्छ अभिव शाह पौडेल, उहाँ नेपाली कांग्रेसको प्रतिनिधि भएर महाधिवेशनमा आउनु भएको, पन्ध्रौं महाधिवेशनमा, र नेतृत्वको लागि केन्द्रीय सदस्यमा पनि उहाँले उम्मेद्वारी दिनुभएको छ। कांग्रेसलाई युवाहरूको आवश्यकता छ, देशलाई युवाहरूको आवश्यकता छ भन्ने हुटुटीले उहाँ राजनीतिमा प्रवेश गर्नुभएको, सानो उमेरको हुनुहुन्छ 18 वर्ष कि, उहाँले भनिहाल्नुभयो यो राजनीतिमा लागेर देश र समाजको सेवा गर्ने उद्देश्यले म अगाडि बढेको भनेर भन्नुभएको, तपाईँलाई हाम्रो पनि शुभकामना छ। अभिव शाहजी, तपाईँको पुस्ताका धेरै युवा राजनीतिबाट चाहिँ अहिले टाढा भइरहेको देखिन्छ कि, यस्तो बेला चाहिँ तपाईँलाई राजनीतिमै आउनुपर्ने आवश्यकता चाहिँ केले त्यो महसुस गरायो?
12: बच्चादेखि म चाहिँ हाउस क्याप्टेन, भाइस क्याप्टेनहरू चाहिँ उठिरहेको थिएँ क्या स्कुलदेखि नै, अनि वक्तित्व कलाहरू यता सबैमा प्रथम हुने, र मलाई चाहिँ कहिले पनि लाइनमा बस्न मन नलाग्ने, लाइनलाई लिड गर्न मन लाग्ने होइन, र त्यस्तो मैले समाजसेवा गरिरहेको छु, त्यसो त्यस्तो हेर्दै जाँदा बुझ्दै जाँदाखेरि चाहिँ राजनीति भनेको नीतिहरूको नीतिहरूको राजा भनिन्छ नि त, यहाँ सबै ठाउँबाट सबै कुरा समावेश भएर आइन्छ, र समाज बदल्नु छ भने केही न केही भूमिका खेल्नुपर्छ समाजको लागि, र अहिले मेरो पुस्ता मेरो मभन्दा माथिको पुस्ताले राजनीतिमा त्यति साह्रो चासो नदेखाएको भएर जेएनजी आन्दोलन भएको हुन्छ, र यदि मैले मेरो पुस्ताले पनि राजनीतिमा चासो देखाएन भने अब आउने जेनेरेसनले पनि हामी जसरी हुर्क्यौँ, जुन वातावरणमा हुर्क्यौँ, त्यही वातावरणमा हुर्किएर अर्को आन्दोलन आउन त बेर लाग्दैन नि त, त्यही भएर अब चाहिँ राजनीतिमै आउने हुँदैन, नेतृत्वलाई खबरदारी गर्ने, गलतलाई गलत भन्ने, विरोध गर्न पनि सिक्ने र समर्थन गर्न पनि जान्ने, र राजनीतिमै नआइकन चाहिँ त्यस परिवर्तन हुँदैन जस्तो लाग्यो मलाई, राजनीति एउटा सेवा हो पेसा होइन भनेर आएको।
0: हजुर, आजको नेपाली युवाले राजनीतिलाई कसरी हेरिरहेको छ, आशाको माध्यमका रूपमा कि निराशाको विषयका रूपमा, तपाईँलाई के लाग्छ?
12: जेएनजी आन्दोलन गर्ने हाम्रो उद्देश्य नै समाज परिवर्तन गर्नु थियो, शक्ति पृथकीकरण गर्नु थियो, र त्यसपछि बनेको सरकारसँग चाहिँ धेरै आशाहरू छन् सबै जनताहरूसँग, सबै जनताहरूले मेरो उमेर समूहकोदेखि लिएर बुढा बुढाहरूले पनि सबैले धेरै आश गर्नुभएको छ, निराशामा बदलिनु दिनु हुन्न होला, यो सरकार बनेको भर्खरै 6 महिना भयो होइन, र 6 महिना पुरा हुँदै गर्दाखेरि एक्सपेक्टेसनहरू धेरै मिट नभएका कुराहरू पनि छन्, तर सुरुवात हो, आत्तिनु हुँदैन, बिस्तारै उहाँहरूले पनि सिक्नुहुनेछ, हामी जस्तै नयाँ हुनुहुन्छ उहाँहरू पनि सिक्नुहुनेछ, धेरै आशा लिएका छौँ हामी सबैले।
0: म एकछिनपछि अलिक बादमा तपाईँलाई यो सरकारको मूल्याङ्कन चाहिँ कस्तो गर्नु भएको छ भनेर आउँला। अहिले युवाहरू पछिल्लो चोटि चाहिँ तपाईँको पार्टीमा जस्तै नेपाली काँग्रेसमा पनि तपाईँ जस्ता युवाहरू, तपाईँ 18 वर्षको हुनुभयो, 22, 23, 24, 25 वर्षका युवाहरू अहिले महाधिवेशन प्रतिनिधि बनेर नै आउनु भएको छ, नेतृत्वको लागि प्रतिस्पर्धामा नि हुनुहुन्छ होइन, अनि अरू पार्टीमा पनि जस्तै अहिलेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीमा नि युवाहरू तपाईँले भनिहाल्नुभयो सरकारको सत्तामै युवाहरू प्रचस्व देखिन्छ, तर धेरै कै युवाहरू चाहिँ यो राजनीतिमा लागेर काम छैन भन्ने पनि छन् कि, तपाईँलाई के लाग्छ युवाहरू राजनीतिमा किन आउन चाहँदैनन् धेरै युवाहरू चाहिँ कि?
12: त्यो त्यही हो आश नै हाम्रो त्यो निराशा बढी छ, अनि जुन पहिलाको सरकारले देखाउनु भयो कदम होइन, पुस्तान्तरण नगरिदिने, रूपान्तरण नगर्ने, सकेसम्म आफै खाऊ आफै लाऊ भन्छ नि, नमरुन्जेलसम्म आफै सत्तामा बसिरहौँ भन्ने जुन एउटा प्रवृत्ति देखाइदिनु भयो, त्यो भएपछि चाहिँ हामीलाई हाम्रो पुस्ताको मान्छेहरूलाई निराशा बढेको हो, त्यही भएर सायद आउन
0: एउटा त्यहाँ अवसर पाइँदैन भन्ने हिसाबले पनि होइन, राजनीति भने चाहिँ बुढापाकाले मात्रै गर्ने हो भन्ने अहिलेसम्म तपाईँको पार्टीमा पनि देखियो, अरू पार्टीमा पनि देखिरहेको छ होइन, त्यो कारणले गर्दाखेरि राजनीतिमा आउन नचाहेको होला भन्ने तपाईँले भन्नुभयो। राजनीतिमा आउन चाहने युवा तपाईँहरू जस्तै युवालाई चाहिँ सबैभन्दा ठूलो अवरोध के छ जस्तो लाग्छ, तपाईँले आफूले पनि भोगेको होला, अवरोध चाहिँ के छ राजनीतिमा म केही गर्छु देशको लागि भनेर राजनीतिमा आउन चाहने युवालाई चाहिँ केले बाधा पुर्याइरहेको जस्तो लाग्छ?
12: मेन त हाम्रो समाजले होइन, समाजले युवाहरूलाई मतलब सुरुमा त त्यही हो, आफ्नो आफूभन्दा अलिकति ठुला नेताहरूले चाहिँ हामी जस्ता मान्छेहरूलाई चाहिँ अगाडि बढ्न दिँदैनन् कि, यो अगाडि बढायो भने चाहिँ यसलाई अगाडि बढायो भने चाहिँ यो मभन्दा पावरफुल हुन्छ र भोलि यसले नै मलाई हेप्ने दिन आउँछ भनेर उनीहरूले फर्स्ट त अगाडि बढाउन चाहँदैनन् होइन, र अब पार्टीमा लाग्न चाहँदैनन् धेरै युवाहरू चाहिँ, अनि मेन भनेको त्यो मतलबै लाग्दैन कि धेरै युवाहरूलाई चाहिँ,
0: एउटा युवा आफैलाई त्यो मतलब लाग्दैन, अर्को म लाग्छु भन्दाखेरि पनि
12: अवसर पाइँदैन समाज हो, अनि झन् महिला भयो भने त राजनीति गर्नु परेपछि कहिले काहीँ बिहानै घरबाट, यसरी म बिहानै आएको छु होइन, घर पुग्दा 12-1 बज्छ, तर छिमेकीहरूले चाहिँ बिहानै जान्छ बेलुका आउँछ
0: राति अबेर आउँछ, त्यो अहिले पनि धेरैले भोगिरहेका छन्, पुस्ताले नै भोगिरहनु भएको,
12: मैले पनि भोगिरहेको कुरा हो यो चाहिँ, यस्ता कुराहरू
0: चाहिँ अनि महिलालाई चाहिँ गाह्रो छ हैन युवामा पनि युवतीलाई चाहिँ
12: युवतीले चाहिँ धेरै छ। ए पढ्न जा पढेर आएछ घुरु घुरु धेरै हिँड्नु पर्दैन केटाहरूसँग धेरै हिँड्नु पर्दैन राजनीति गर्दा केटा नै सबैजनासँग मिल्नु पर्यो नि त होइन सो यस्तो कुराहरू चाहिँ धेरै भोग्दै आयो अहिले पनि भोगिरहेछ
0: हजुर
12: अनि अरू पनि अर्को मेन भनेको चाहिँ राजनीतिका लागि सबै भन्दिनँ प्राय जस्तो मानिसहरू चाहिँ फाइदा लुट्न खोज्छ भने केटी मान्छे भएपछि र केटी मान्छेलाई आरोप लगाउन पनि धेरै सजिलो छ त्यस्तै कुराहरू पनि छन्
0: एकदम त्यो समस्या छ होइन तपाईँ त्योसँग जुधेर तपाईँलाई त्यसो पनि घर परिवारको साथ छ ल छोरी तिमी अगाडि बढ हामी छौ
12: एकदमै मेरो परिवार चाहिँ यति सपोर्टिभ हुनुहुन्छ म अहिले चुनाव उठेको छु होइन मेरो घरतिर भन्दा पनि मामा घरतिरको दुइटै मामाहरू आफ्नो जब छोडेर आफ्नो पसल छोडेर आउनु भएको छ क्या यति दिन भइसक्यो मेरो लागि भने खटिनु भएको छ
0: एकदम हाम्रो शुभकामना छ तपाईँ सानै उमेरमा म देशको लागि होइन राजनीतिमा प्रवेश गरेर केही गर्छु केही परिवर्तन गर्छु भनेर अगाडि बढ्नु भएको छ र काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै नेतृत्वमा पुग्ने तपाईँको जुन त्यो चाहना छ त्यो पूरा होस् भन्ने हाम्रो शुभकामना छ अभिप्सा पौडेलजी तपाईँ 18 वर्षकी हुनुहुन्छ राजनीतिमा सक्रिय हुनुहुन्छ विदेश जाने सपना देखिरहेका युवालाई देशमै बसेर राजनीति र समाज परिवर्तनमा लाग्न कसरी प्रेरित गर्न सकिन्छ किनकि अहिलेका धेरै युवाहरू तपाईँको उमेरका युवाहरू चाहिँ 12 पास गरेपछि भनौँ न धेरै जसो चाहिँ विदेश जाने होइन पढ्नेहरू पनि विदेश जाने नपढ्नेहरू पनि काम गर्नुलाई विदेश जाने भन्ने छ नि उहाँहरूलाई रोकेर यो राजनीति र समाज परिवर्तनको लागि अगाडि बढाउन प्रेरित कसरी गर्न सक्छ
12: अहिले हाम्रो युवाहरूको मेन प्रब्लम नै बेरोजगारी र उच्च शिक्षा हासिल गर्नको लागि बाहिर जानुपर्ने एउटा उनीहरूको छ म इन्टरनेसनल माइग्रेसन मात्रै पनि होइन कि इन्टरनल माइग्रेसन म हेटुडाको मान्छे काठमाडौँबाट पढिरहेको छु किनभने हेटुडा मैले पढेको सब्जेक्ट थिएन होइन सो त्यो कुराहरूलाई चाहिँ रोक्नुपर्ने एकदमै आवश्यक देखिन्छ र बेरोजगारीको चरम समस्यालाई चाहिँ अब मैले मेरो उम्मेदवारीको कारण पनि यही नै हो म युवाहरूको प्रतिनिधित्व गर्न चाहन्छु हरेक पार्टीमा बदलाव होस् हरेक पार्टीको एजेन्डा र भिजन चाहिँ युवामुखी होस् भनेर मेरो आफ्नो उम्मेदवारी रहेको छ युवाहरूलाई शिक्षा मात्रै होइन भोकेसनल ट्रेनिङ इन्टरप्रेनरसिप ट्रेनिङहरू दिनुपर्छ अनि गाउँ गाउँमा गएर ट्रेनिङ दिनुपर्छ काठमाडौँमा मात्रै होइन काठमाडौँ सेन्ट्रल पोलिटिक्स गर्नु हुँदैन जस्तो लाग्छ मलाई र शिक्षा पनि काठमाडौँमा मात्रै भएर हुँदैन कर्णाली जिल्ला कर्णाली प्रदेशको एउटा विकट जिल्लामा त्यहीँ पुगोस् कि उच्च शिक्षा ब्याचलरको शिक्षा हरेक सब्जेक्ट त्यहीँ पुगोस् त्यस्तो भयो भने चाहिँ युवाहरूलाई रोक्न सकिन्छ होइन भने त कमाउन जानु पनि बाध्यता नै छ
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी राजनीतिमा युवाको आकर्षण आवश्यकता र पार्टीभित्र युवाको भूमिकाका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेलसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
14: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
13: विशेषताहरू
14: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह
13: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
14: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
14: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
16: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
17: कृषि मन्त्र नार्क सँग
18: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी राजनीतिमा युवाको आकर्षण आवश्यकता र पार्टीभित्र युवाको भूमिकाका विषयमा केन्द्रित रहेर कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेलसँग कुरा गरिरहेका छौं। अब युवा पुस्ताले राजनीतिबाट वास्तवमै के चाहेको छ? तपाईँहरू जस्ता पुस्ताले
2: मैले भनेको कुराहरू नै चाहेको छ। बेरोजगारीको समस्या सल्भ होस्, सामाजिक न्याय, पारदर्शिता अनि उच्च शिक्षा आफ्नै ठाउँमा होस् र सबै कुराको इजी एक्सेस होस् भन्ने कुराहरू चाहिँ हाम्रो आशा रहेको छ अबको राजनीतिबाट चाहिँ।
1: रोजगारी, शिक्षा, उद्यम र अवसर मध्ये अहिले युवाको सबैभन्दा ठूलो प्राथमिकता के हो?
2: उद्यम नै हो नि। किनभने एउटा मिडल क्लास होच्यारो भन्न खोजेको होइन, तर त्यो फ्यामिलीलाई चाहिँ जुनसुकै सरकार आए पनि बिहान काममा नगई हुँदैन, बेलुका कामबाट नफर्की खान पुग्दैन भन्ने खालको त्यो लोअर मिडल क्लासको जुन प्रब्लम छ, त्यही भएर चाहिँ उद्यमशीलता नै सायद मेन फोकस हो अहिलेको मान्छे, अहिलेको युवाको मात्र होइन कि हरेक वर्गको।
1: हजुर, अभिप्सा पौडेलजी, युवाको समस्या बुझ्नको लागि राजनीतिक दलमा युवाको प्रतिनिधित्व नै बढाउनु पर्छ भन्ने लाग्छ अथवा नबढाउँदाखेरि पनि अरूले पनि तपाईँको युवाको मर्का समस्या बुझ्छन्?
2: होइन, मेरो पुस्ताको कुरा मैले जति राम्रोसँग त हजुरले पनि बुझ्नुहुन्न नि त, र हजुरको पुस्ताको कुरा मैले बुझ्न सक्दिनँ र मेरो हजुरबाको पुस्ताको कुरा मैले बुझ्न सक्दिनँ, हजुरबाकै पुस्ताको मान्छे चाहिन्छ। त्यही भएर चाहिँ युवाको मात्रै सहभागिता होइन कि हरेक उमेर समूहको सहभागिता भयो भने, तिनटै उमेर समूहको सहभागिता भयो भने यो पुस्तान्तरणको मूल अर्थ सार हुन्छ र एउटा पुलको रूपमा हामीले काम गर्नुपर्छ। सबै वर्गको सहभागिता भयो भने बल्ल उनीहरूको समस्या, उनीहरूको कुरा चाहिँ समाजले सुन्छ या राजनीतिमा सुनिन्छ जस्तो लाग्छ मलाई।
1: भनेपछि पार्टीमा पनि सबै उमेर समूहका प्रतिनिधिको उत्तिकै समानताको खाँचो छ?
2: हजुर, एकदम।
1: तर अहिले धेरै जसो चाहिँ पछिल्लो समय भनौँ न, तपाईँहरू जस्ता उमेर समूहले चाहिँ होइन अब हामी नै हो, नयाँ पुस्ता भयो भने पुरानो पुस्ता चाहिँदैन, पार्टीमा पनि चाहिँदैन, कोही पनि चाहिँदैन भन्ने छ नि त।
2: हो, हामी सबैजना परिपक्व छैनौ, कोही अपरिपक्व पनि छन् र म आफै पनि पर्फेक्ट छैन, म पनि हामी यो ह्युमन बिइङ हो होइन, र ह्युमन बिइङ भनेको एभ्रिडे लर्न अनलर्न एक्सपिरियन्स गर्दै जाने कुरा हो, र पुस्तान्तरणको मतलब पुरानो पुस्ताहरूलाई डोकोमा लगाएर फालिदिनु होइन, एक्ज्याक्टली। त्यही भएर चाहिँ सबै पुस्तालाई समावेश गरेर मभन्दा माथिल्लो पुस्ताकोले मलाई सिकाउनुपर्छ होइन, र मैले अहिले जानेको कुरा मभन्दा माथिल्लो पुस्तालाई मैले सिकाउनुपर्छ होइन, जस्तो मैले मेरो बाबालाई फेसबुक चलाउन सिकाएको,
1: फेसबुक चलाउनु धेरै जस्तो तपाईँको उमेरका अथवा तपाईँभन्दा साना उमेरका भाइ बहिनीहरूले चाहिँ बा आमा हजुरबा हजुरआमाहरूलाई चाहिँ यो मोबाइल होइन सामाजिक सञ्जाल प्रयोग गर्न सिकाउनु,
2: र मेरो बाबाले मलाई खाना पकाउन सिकाउनु, मेरो मम्मीले मलाई खाना पकाउन सिकाउनु भने चाहिँ दुवैजना चाहिन्छ, समावेशी हुनुपर्छ, दुवैजनाको संलग्नताले मात्रै समाज बन्छ, घर बन्छ जस्तो लाग्छ।
1: धेरै राम्रो कुरा गरिरहनु भएको छ अभिप्सा पौडेलजी। तपाईँको घर मकवानपुर हेटौँडा, तपाईँ 18 वर्षको हुनुभयो, 18 पुरा गरेर 19 वर्षकीमा पुग्नु भएको छ, तपाईँ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भनेर 15 महाधिवेशनमा आउनुभएको र अब नयाँ नेतृत्वको लागि तपाईँ प्रतिस्पर्धामा हुनुहुन्छ, हाम्रो शुभकामना छ, तपाईँको जे चाहना छ त्यो नेतृत्वमा पुगेर, नेतृत्वमा पुग्न सफल हुनुहुन्छ र नेतृत्वमा पुगेर तपाईँले जे जे सोच्नु भएको छ त्यो पूरा हुन्छ भन्ने हाम्रो कामना छ। युवालाई पार्टीको कार्यक्रममा भीड़ जम्मा गर्न मात्र प्रयोग गर्ने तर निर्णय प्रक्रियामा सहभागी नगराउने त्यो प्रवृत्ति चाहिँ तपाईँले कतिको भोग्नु भएको छ, देख्नु भएको छ?
2: यस हामीले भोग्दै देख्दै आएको कुरा हो। यति गगन थापा नहुनु भएको भए र जेएनजी आन्दोलनपछि उहाँले आफ्नै पार्टीमा विद्रोह गरेर हामी युवा 35 मुनिका युवाहरूलाई अवसर नदिनु भएको है, सायद हामी पनि अहिले त्यही नै हुन्थ्यौँ होला, कार्यक्रममा जाने, भीड संख्या बढाइदिने, देखाइदिने, कार्यक्रमको सुन्न पनि मन लाउँदैन थियो होइन, सो फेसबुक चलाएर बस्यो, त्यही पनि फोन हेरेर बस्यो, आफ्नो साथीहरूलाई देख्यो, चिया खान गयो, त्यसरी बस्थ्यौँ। र हामी नेतृत्वमा आउनु चाहिँ म आफै पनि 18 वर्षको भएँ र नेतृत्वमा आउनु चाहिँ मलाई अझै पनि 20 वर्ष लाग्थ्यो होला, कपाल सपाल फुलेर, कपाल झरिसकेर होइन, बच्चा बच्ची भइसकेको अवस्थामा बल्ल मैले नेतृत्वमा आउँथे होला। सो हो, त्यो थियो नै, त्यो प्रवृत्ति थियो नै हो मेरो, अहिले त अब हो, अब त्यो प्रवृत्ति नहोस्
1: भन्नका लागि एकदम राजनीतिक दलहरूलाई दलहरूले युवालाई मतदाता र कार्यकर्ताका रूपमा मात्र हेरेका छन् कि नेतृत्वका रूपमा पनि स्वीकार गरेका छन् अहिले?
2: पछिल्लो समयमा मेरो राजनीति मेरो जुन राजनीतिक दलमा आबद्ध छु त्यो राजनीतिक दलले चाहिँ मतदाताको रूपमा मात्रै होइन कार्यकर्ताको रूपमा मात्रै होइन कि निर्णायक भूमिकामा युवा पुग्नुपर्छ है युवा भविष्यका कर्णधार मात्रै होइनन् वर्तमानका साझेदार पनि हुन् है भनेर चाहिँ हामीहरू जस्ता युवाहरूलाई स्थान दिनुभएको छ अब चाहिँ पहिलाको प्रवृत्ति रहेन नयाँ युवा हस्तान्तरण रूपान्तरण सहितको मेरो राजनीतिक दल अब जनतामा प्रस्तुत हुँदैछ
1: सामाजिक सञ्जालमा राजनीतिक रूपमा सक्रिय युवा र पार्टीको परम्परागत संगठन बीच दूरी चाहिँ बढेको देखिन्छ किन होला एउटा सामाजिक सञ्जालमा चाहिँ सक्रिय तपाईँहरू जस्ता युवा र यो संगठनमा रहेका चाहिँ पाका नेताहरू बीच चाहिँ दूरी बढेको जस्तो लाग्छ तपाईँलाई
2: अब अघि मैले भने नि कसैलाई पनि लाग्दैन कि यो म भन्दा अगाडि बढोस् भनेर होइन र हामी हाम्रो पुस्ता सामाजिक सञ्जालमा धेरै नै एक्टिभ भइरहेको छ धेरै दिनभरि बिहान कलेज गयो बेलुका दिउँसो आयो आमा बाबाले बनाएको खाना खायो र फोन हेऱ्यो रिल्स स्क्रोल गर्यो बस्यो उनीहरूलाई चासो नै छैन कि त्यो भएको हुनाले चाहिँ र पुरानो नेतृत्वहरूलाई यी बच्चाहरू हुन् यिनीहरूलाई किन दिनु परेर भन्ने खालको त्यो सोच आएको हुनाले दूरी त अफकोर्स बढेकै छ तर यसलाई अब हामीले घटाउनुपर्छ सहकार्य गरेर जानुपर्छ भन्ने सोच हो
1: अभिप्सा पौडेलज्यू काँग्रेसमा चाहिँ युवाका लागि तपाईँले के आकर्षण देख्नु भएको छ तपाईँको पार्टीमा
2: काँग्रेस भनेको एउटा निरन्तर बगिरहने भेल खोला हो होइन यो आधी हुरी भेल केही पनि रोक्न नसक्ने कुरा हो बिपीको सिद्धान्त जुन छ लोकतन्त्र समाजवाद यसमा चाहिँ हामी अहिले चलिरहेका छौँ होइन नेपाली काँग्रेस अगाडि बढिरहेको छ 2003 सालदेखि नै हेर्नुहुन्छ भने आजसम्म आउँदाखेरि देशमा भएका हरेक सकारात्मक परिवर्तनका लागि चाहिँ अग्रणी भूमिका खेल्ने नेपाली काँग्रेस हो र अहिले यो प्रेस स्वतन्त्रता वाक अभिव्यक्ति दिन मिल्ने यो जुन आएको छ प्रविधि यो पनि नेपाली काँग्रेसले लोकतन्त्रको लागि फाइट गरेको भएर प्रजातन्त्रको लागि फाइट गरेको भएर आएको र हिजोका दिनहरूमा धेरै गल्तीहरू पनि भए होलान् कुनै पनि पार्टी आफैमा गलत हुँदैन कुनै पनि पार्टीको सिद्धान्त आफैमा गलत हुँदैन त्यसलाई हाँक्ने अधिकांश व्यक्तिहरू नराम्रो भएका हुनाले गलत भएका हुनाले पार्टी गलत देखिएको पार्टी कुनै पनि गलत छैन पार्टीमा आकर्षण गर्ने कुनै एउटा स्पेसिफिक कुरा हुँदैन नि हामीले दिएको योगदान समाजको लागि नै एउटा मुख्य आकर्षण हो जस्तो लाग्छ मलाई
1: अब अभिप्सा पौडेलज्यू काँग्रेसले युवाको विश्वास जित्न चाहिँ के परिवर्तन गर्नुपर्ने खाँचो देख्नु भएको छ तपाईँले
2: जेएनजी आन्दोलनको मेन मुद्दा भने कि पुस्तान्तरण हुनु पर्यो शक्ति पृथकीकरण हुनु पर्यो र नेपाली ट्रेनहरू हट्नु पर्यो जस्ता कुराहरू थिए काँग्रेसले चाहिँ अब युवाहरूलाई अवसर दिने युवाहरूलाई मात्रै होइन अहिले कसरी लिएर आएको छ पेसागत विज्ञहरूलाई प्रजातन्त्र सेनानीहरूलाई युवा महिला दलित सम्पूर्णलाई जसरी अवसर दिएको छ त्यसरी नै अवसर दिँदै जाने निर्णायक भूमिकामा हामीहरूलाई लिएर आउने र अब सभापतिले मात्रै होइन कि हरेक क्रियाशील साधारण सदस्यदेखि लिएर सम्पूर्णले चाहिँ होमवर्क गर्नुपर्ने बेला आएको छ वर्कआउट गर्नुपर्ने बेला आएको छ र हामी सबैको जिम्मेवारी हो काँग्रेसलाई अब जनतामुखी बनाउने शक्तिमुखी होइन जनतामुखी बनाउने घट्दै गएको यो जनविश्वासलाई फेरि लोकप्रिय पार्टी बनाउने हामी सबैको जिम्मेवारी रहेको छ
1: आजको हाम्रो पाहुना हुनुहुन्छ अभिप्सा पौडेल उहाँ 18 वर्षको हुनुभयो उहाँको घर हेटौँडा नेपाली काँग्रेसको 15 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको र उहाँ नयाँ नेतृत्वको लागि उम्मेद्वार पनि हुनुहुन्छ प्रतिस्पर्धामा हुनुहुन्छ काँग्रेसको पार्टी हाँक्ने ठाउँमा पुग्ने उहाँको दृढ इच्छा छ र महाधिवेशनमा उहाँ व्यस्त हुनुभएकोले उहाँ धेरै चाहिँ यो थकित पनि हुनुहुन्छ त्यही भएर स्वरमा अलिकति थकान पनि महसुस हुन्छ तर उहाँको कुरा चाहिँ सुनिरहँ जस्तो लाग्नेछ अभिप्सा पौडेलजी नेपाली काँग्रेसभित्र युवालाई तपाईँले पर्याप्त अवसर दिएको छ अहिले जस्तो लाग्छ ठाउँ पाउनु भएको छ अघि नै अलिकति भन्नुभयो यो पर्याप्त छ वा अझै अवसर दिनुपर्ने खाँचो देख्नु भएको छ
2: यति अवसर पाउनु पनि ठूलो कुरा हो नेपाली काँग्रेस जस्तो पार्टीमा होइन तर यतिले मात्रै पुग्दैन अझै युवाहरूलाई चाहिँ अब के अरे नेतृत्वदायी भूमिकामा भन्दा पनि युवाहरूसँग काँग्रेस जोडिनुपर्छ युवामुखी कार्यक्रम गाउँ गाउँमा लगेर यहाँ युवाहरूलाई काँग्रेसले छलफल गर्न बोलाउने यसरी चाहिँ युवाहरूलाई अझै अवसर दिनुपर्छ यतिले मात्रै पुग्दैन युवाहरूले चलाइरहेका देश छ होइन युवाहरू नै अहिले सर्वम भनेर चिनिरहेको अवस्थामा चाहिँ पक्कै पनि अझै पनि अवसरको खाँचो छ हामी नेतृत्वदायी भूमिकामा पुग्यौँ भने अफकोर्स यसको विरुद्ध यसको लागि आवाज उठाउनेछौँ
1: काँग्रेसमा पुस्तान्तरण आवश्यक छ कि पुरानो पुस्ताको अनुभवलाई पनि निरन्तरता दिनुपर्ने बढी खाँचो देख्नु भएको छ तपाईँले
2: पुस्तान्तरण आवश्यक छ मैले अघि पनि भनिहालेँ पुस्तान्तरण भन्दैमा पुरानो पुस्तालाई फाल्ने काम होइन उहाँहरू हाम्रो संरक्षकको रूपमा बस्नुपर्छ र उहाँहरूले हामीलाई सल्लाह सुझाव गाइडेन्स गर्नुपर्छ र पछाडिबाट झाप मार्नुपर्छ हामी अगाडि बढ्न चाहन्छौँ हामीलाई सही सल्लाह सुझाव नेतृत्वको हरेक सदस्य मान्नुपर्छ भन्ने पनि छैन. सही कुरालाई अड्याप्ट गर्दै नराम्रो कुरालाई छोड्दै हिजोको दिनका गल्तीहरूबाट सिक्दै सुध्रिँदै अब उहाँहरूको संरक्षकमा हामी जस्ता नयाँ युवा नयाँ पुस्ताहरू अगाडि बढ्नुपर्छ.
1: तपाईँहरू जस्ता नयाँ युवाहरू नयाँ पुस्ताहरूको चाहिँ सक्रियता होइन तपाईँहरूको माग चाहना अनुसार चाहिँ अहिले पार्टीको महाधिवेशन भइरहँदा कतिपय पुराना पुस्ताका नेताहरू चाहिँ छोडिनु भएको छ कि होइन उहाँहरूलाई पनि समेट्नुपर्छ भन्ने धेरैको सुझाव छ. कतिपयले होइन अब नआउनेलाई छोडिदिनुहोस् भन्ने सुझाव पनि छ. तपाईँलाई चाहिँ के लाग्छ उहाँहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्छ कि नआउनेलाई छोडिदिएर अगाडि बढ्नुपर्छ?
2: म एउटा एक्जाम्पल दिन चाहन्छु. मेरो घर बिग्रियो पुरानो भयो भन्दैमा मैले घरको मान्छे मेरो आमालाई छोडेर मैले आमालाई निकालिदिन त मिल्दैन नि मेरो घरबाट. उहाँबाट केही गलत भयो कुरालाई उहाँसँगै घरमै विद्रोह गर्ने हो घरमै फाइट गर्ने हो. हामी सबैको साझा उद्देश्य भनेको देश बनाउने नै हो देश परिवर्तन गर्ने नै हो. उहाँहरूबाट सिक्दै अनुभवी नेतृत्वबाट सिक्दै परिपक्व नेतृत्वबाट सिक्दै हामीले अगाडि बढ्ने हो. उहाँहरूलाई छोडिदिने होइन उहाँहरूको छत्र छायामा हामीले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ.
1: तर हामीलाई छोड्न लाग्यो भनेर गुनासो छ नि त अहिले तपाईँको पार्टीभित्रका पुराना नेताहरू चाहिँ हामीलाई छोड्न लाग्यो हामी यसै अर्कै बाटो लाग्छौँ पनि भन्नु भएको छ.
2: होइन उहाँलाई हामीले बोलाएको पनि हो विशेष महाधिवेशनमा पनि इन्भिटेसन गएकै हो र यो महाधिवेशनमा पनि गएकै हो. उहाँहरू जसरी उता विदेशबाट फर्किएपछि सिधै सुनदेवी नगएर सानेपा गएर मेरो कुर्सी खोइ यहाँ मलाई पनि त अधिकार हुनु पर्यो नि भनेर यसरी माग्नु पर्थ्यो उहाँले. उहाँको पनि गल्ती छ हामीले उहाँलाई छोड्न चाहेका छैनौँ. अहिले पनि भन्छु म काङ्ग्रेस एउटै हो. हामी बिपीले रोप्नु भएको एउटा बिरुवालाई उहाँहरूले हुर्काउनु भयो रुख बनाउनु भयो मलजल गर्नुभयो पानी हाल्नुभयो र उहाँहरू पनि एउटा पात भन्नुभयो. पातहरू भनेको झर्ने नयाँ पलाउने क्रम जारी नै हुन्छ. यो प्राकृतिक नियम हो यसलाई सहर्ष स्वीकार्नुपर्छ र सधैँ म मात्रै नेतृत्वमा बस्छु भन्ने कुरा पनि हुँदैनन्. नयाँ पुस्तालाई अवसर दिनुपर्छ. त्यही भएर हामीले उहाँलाई छोडेका छैनौँ. सहकार्य गरौँ. काङ्ग्रेस मिल्नुको अर्को उपाय छैन अरूको उपाय मतलब काङ्ग्रेस मिल्नुको अर्को अब विकल्प छैन. काङ्ग्रेस मिलेर जानुपर्छ. हामी कसैले कसैलाई छोड्नु हुँदैन. एक अर्काले हातेमालो गरेर जानुपर्छ भन्ने मेरो
1: सम्भावना देख्नुहुन्छ तपाईँ?
2: नमिलेर हुन्छ त अब आउने चुनावमा काङ्ग्रेस यसरी फुटेर गएर हुन्छ दुईटा उम्मेद्वारको लाउने काङ्ग्रेसको. यो गत निर्वाचनमा भन्दा वर्स्ट हालत हुन्छ नेपाली काङ्ग्रेसको यदि मिलेर गएन भने. हामी मिल्नुको विकल्प नै छैन.
1: त्यसको लागि पहल हुन्छ. अहिले महाधिवेशन गरिरहेको काङ्ग्रेसले पनि पहल गर्छ भन्ने
2: होइन. स्योर स्योर हामीले त पहल गर्ने नै छ. मैले अहिले पनि आवाज उठाइरहेको छु र भोलि भन्ने त्यसमा जाँदै गर्दाखेरि या नजाँदा पनि म यसकै लागि आवाज उठाउनेछु.
1: हजुर अभिप्सा पौडेल उहाँ चाहिँ नेपाली काँग्रेसको नयाँ पालुवा नयाँ बिरुवा भन्नुपर्छ. 18 वर्षकी हुनुहुन्छ. नेतृत्वको लागि उहाँ प्रतिस्पर्धा हुनुहुन्छ. काँग्रेसलाई नयाँ पुस्तासँग जोड्न सामाजिक सञ्जाल र डिजिटल माध्यमको भूमिका कस्तो हुनुपर्छ?
2: अफकोर्स डिजिटल युग नै छ यो होइन. सामाजिक सञ्जालकै युग छ. अहिले पनि मैले यो इन्टरभ्यू दिने बित्तिकै सुरुमा त म फेसबुकै खोल्छु होला होइन. सो सामाजिक सञ्जालकै युग भइरहेको हुँदाखेरि चाहिँ डिजिटल्ली अब हामी एकदमै स्ट्रङ हुनुपर्छ. डिफेन्सिभ सेनादेखि लिएर किनभने अहिले हामी देखिरहेका छौँ सामाजिक सञ्जालमा एकदमै नकारात्मकताहरू फैलिरहेका छन् नि त. त्यही भएर डिफेन्सिभ सेनादेखि लिएर स्ट्रङ वेबसाइटदेखि लिएर काङ्ग्रेस नेपाली काङ्ग्रेसले अब पुरानो शैलीमा होइन जुन नयाँ नयाँ ट्रेन्ड आउँछ त्यसमै काङ्ग्रेसको कुरालाई पनि छिराएर जानुपर्छ. एकदमै सामाजिक सञ्जाल र डिजिटल युगको माध्यम के अरे यो युग भएको हुनाले मेन भूमिका नै सामाजिक सञ्जालको रहन्छ जस्तो लाग्छ मलाई.
1: राजनीतिमा युवा आएपछि राजनीति बदलिन्छ कि राजनीतिले युवालाई पनि पुरानै शैलीमा बदलिन्छ?
2: पक्कै पनि हामी युवाले राजनीति बदल्नुपर्छ भनेर आएका छौँ. देशको संरचनालाई सेपरेसन अफ पावर संविधानमा मात्रै होइन कि होइन अब लाइफ एक्जाम्पलमा हुनुपर्छ भनेर हामी देश बदल्न आएका हौ. हामी आफै बदलिँदैनौँ. हामी हाम्रो जुन अहिले लक्ष्य छ त्यसलाई विचलित हुँदैनौँ.
1: युवाले राजनीतिमा प्रवेश गर्दा उमेर भन्दा विचार क्षमता र इमान्दारीलाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: हो म आफै पनि 18 वर्षको भएर म 18 वर्षको छु म सानो छु भनेर मात्रै मलाई भोट दिने होइन. मेरो योग्यता पनि हेर्नुहोस् मेरो भिजन हेर्नुहोस् मेरो एजेन्डा हेर्नुहोस् मैले कतिको ज्ञान पाएको छु र कहिले काहीँ बोल्दा बोल्दै कोही मान्छे चिप्लिन्छ र त्यो 15 सेकेन्डको भिडियोले कसैलाई पनि जज नगर्नु होला. त्यसको पछाडिको रहस्य बुझ्नुहोस्. यो मान्छे कसरी आएको छ यो मान्छेको हिस्ट्री के छ यो मान्छेले कति अध्ययन गरेको छ यो मान्छेले समाजमा कति योगदान दिएको छ सबै कुरा हेरेर होइन अध्ययन गरेरै आउनुपर्छ उमेरले मात्रै हुँदैन परिपक्वता पनि अलिकति हुनुपर्छ जस्तो लाग्छ
1: एकदम राम्रो कुरा गरिरहनु भएको छ अभिषेक पौडेलजी तपाईँको विचारमा राजनीतिक नेतृत्वमा युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ प्रतिनिधित्व चाहिँ हरेक राजनीति दल
2: एकदम एकदम पर्छ नि मैले अहिले पनि भने मेरो पुस्ताको कुरा मैले मात्रै बुझ्छु होइन त्यही भएर चाहिँ युवालाई चाहिँ अब हरेक राजनैतिक पार्टीले मेरो मात्रै होइन हरेक राजनीतिक दलले अवसर दिनुपर्छ अवसर मात्रै होइन नेतृत्व भूमिका पुर्याउनुपर्छ अहिले हामी 21st सेन्चुरीमा आएर पनि होइन हाम्रो यसको मान्छे त प्रधानमन्त्री गृहमन्त्री भइसक्यो भने अरू त्यसमा नि भइसक्नु भयो नि त सो अहिले पनि आएर हामीले युवालाई अवसर दिनुपर्छ भन्ने चाहिँ हाम्रो विडम्बना हो नेपालको त्यसैले चाहिँ अब उहाँहरूले पनि सोच्ने बेला आएको छ अहिले नगरे कहिले गर्ने युवाले नगरे कसले गर्ने भनेर
1: युवाले राजनीतिमा परिवर्तन ल्याउनु भन्दा पहिले पार्टीभित्र परिवर्तन गर्नुपर्छ कि देशको शासन प्रणालीमै परिवर्तन गर्नुपर्छ
2: नेपालको संविधान त उत्कृष्ट संविधान विश्वकै उत्कृष्ट संविधान मध्ये एक पर्छ नि त होइन र मैले पनि प्लस टूमा ल पढेको हुनाले चाहिँ मलाई नेपालको संविधान एकदमै मनपर्छ एकदमै एकदमै एकदमै ठिक लाग्छ र संविधान मिसेर केही पनि हुनु हुँदैन जस्तो लाग्छ मलाई सुरुमा चाहिँ कुनै एउटा पार्टीमा आइदिँदाखेरि पार्टी भनेको हाम्रो घर हो हरेक यसमा संलग्न मान्छे मेरो आमा हुन् मेरो आन्टी हुन् मेरो दिदी हुन् मेरो बाबा हुन् अङ्कल हुन् मामा हुन् जस्तो मलाई लाग्छ त्यही भएर सुरुमा आफ्नो घरमा चेन्ज ल्याउनुपर्छ त्यसपछि मात्रै समाजमा चेन्ज हुन सकिन्छ यदि घरमै कलह छ विद्रोह छ भने समाजले हेर्ने दृष्टिकोण फरक हुन सक्छ त्यही भएर चाहिँ पार्टीमा चेन्ज ल्याउनुपर्छ सुरुमा त्यसपछि बल्ल देशमा चेन्ज ल्याउने हो
1: अभिषेक पौडेलजी तपाईँको पुस्ताले राजनीतिमा ल्याउन सके सबैभन्दा ठूलो नयाँपन के हो तपाईँहरू जस्ता युवा पुस्ता राजनीतिमा आउँदाखेरि त्यो राजनीतिमा ल्याउन सक्ने नयाँपन चाहिँ के हो जस्तो लाग्छ
2: मेन भनेको हामी विदेश जान नपरोस् नेपालमा बसिरहेको छु भन्दाखेरि म नेपालमा रिक्स लिएर बसिरहेको छु होइन कि मलाई नै मेरो देशले अवसर दियो त्यही भएर म बसिरहेको छु म एकदमै खुसी छु मेरो देशमा बस्न पाउँदाखेरि भन्ने एउटा दिन आओस् र मेन भनेको म अहिले साइकोलोजी पनि पढिरहेको छु ब्याचलर सो मेन्टल हेल्थ म्याटर्स म जस्ता कैयौं युवाहरू चाहिँ दिनदिनै डिप्रेसनको शिकार हुनुहुन्छ 90% युवाहरू एन्जाइटी छ होइन सो मेन भनेको मेन्टल हेल्थ म्याटर्स है भनेर चाहिँ एउटा मेन्टल हेल्थमा चाहिँ ठूलो परिवर्तन ल्याउनु पर्ने देखिएको छ
1: हजुर भ्रष्टाचार बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्यासँग जुझ्न युवाले कस्तो भूमिका खेल्न सक्छ नेतृत्वमा पुगेपछि
2: भ्रष्टाचार भनेको त्यो पदमा पुगेपछि गरिने कुरा हो नि त जन्मिँदै आउने सिक्ने कुरा होइन राजनीतिक अस्थिरता देशमा जब कलह हुन्छ जब आन्तरिक पार्टीमा कलह हुन्छ त्यसपछि आउने कुरा हो नि त सो भ्रष्टाचार रोक्नको लागि हामी जस्ता युवाहरू सचेत भएर नेतृत्व भूमिकामा पुगेपछि त्यो बाटोमा नअप्नाउने म अहिले भन्नुहुन्छ भने नेपाली काङ्ग्रेसको महाधिवेशन चलिरहँदाखेरि मलाई थाहा छैन कसले के गुट बनाइरहेको छ उपगुट के बनाइरहेको छ म कसैको लिस्टमा परेको छु छैन पनि मलाई थाहा छैन मलाई लिस्ट पनि आइपुगेको छैन सो यो भनेको एउटा सकारात्मक परिवर्तन होइन त अनि राजनीतिक अस्थिरता आउने भने अहिले पनि भनिहालेँ अब पार्टी मिलेर जानुपर्छ अहिले पनि नेपाली काङ्ग्रेस जसरी यसरी बिथोलिएको छ नेपाली काङ्ग्रेस मिल्नुको कुनै पनि एउटा विकल्प छैन हरेक पार्टी आफआफमा मिल्नुपर्छ र सकेसम्म दुई तिहाई बहुमत ल्याउन सबै पार्टीले कोसिस गरिरहेको हुन्छ र दुई तिहाईको बहुमत आएपछि म नै राजा हुँ मैले नै अब देश हाक्ने हो म नै सर्वसम्म हुन्छ नि सर्वस्व नै मै हुँ भन्ने खालको घमण्ड अहङ्कार नम्बर जुन आउँछ त्यो आउनु भएन हाम्रो विपक्षी दल पनि छन् है विद्रोह गर्न सक्छन् है हामीले गलत गर्नु हुँदैन है भन्ने खालको एउटा सचेतना छ भने जुन एउटा चेतना आयो भने राजनीतिक दलहरूमा अफकोर्स पक्की पनि यो राजनीतिक अस्थिरता पनि स्थिरतामा बल्दिन सक्छ
1: युवाहरू राजनीतिमा आएर पद खोज्ने कि नीति र परिवर्तन खोज्ने तपाईँ कुन बाटो रोज्न चाहनुहुन्छ
2: पद पाउनु मात्रै ठुलो कुरा होइन मैले भने नि मेरो घर परिवारले कहिले पनि पद पाउनु भएन तर समाजमा योगदान नदिएको हाम्रो घरको मान्छेहरू कोही पनि हुनुहुन्न कि योगदान नदिएका चाहिँ र मैले पनि त आजसम्म के नै पद पाएको थिएँ र अहिले गगन थापाले दिनुभयो होइन अवसर पाएँ योभन्दा अगाडि त म समाजमै लागिरहेको थिएँ नि त हजुर पनि समाज नै बदल्ने हुटुटीमा हुनुहुन्छ समाजलाई सही न्युज दिउँ भन्ने एउटा सम्प्रेषण गरौँ भन्ने यसमा हुनुहुन्छ ड्राइभरदेखि लिएर टिचरदेखि लिएर सबैजना समाज बदल्ने उसमा छन् समाज बदल्नलाई पद चाहिँदैन आफ्नो एजेन्डा भिजन क्लियर हुनुपर्छ नीति बदल्ने हो पद चाहिएर केही पनि हुँदैन
1: एकदम राम्रो कुरा गरिरहनु भएको छ अभिषेक पौडेलजी अब हामी अन्त्यन्त्यतिर आइपुगेका छौँ तपाईँ व्यस्त हुनुहुन्छ तपाईँ महाधिवेशन प्रतिनिधि मात्रै होइन कि नेतृत्वमा पुग्नको लागि उम्मेद्वार पनि हुनुहुन्छ तपाईको चुनावी प्रक्रिया सुरु हुनुभन्दा अगाडि तपाईसँग हामी कुरा गरिरहेका छौं हाम्रो शुभकामना छ तपाई नेतृत्वमा पुग्नुहुन्छ र अहिले तपाईले जे जे कुरा भनिरहनु भएको छ त्यो नेतृत्वमा पुगेर लागू गर्नुहुन्छ भन्ने हाम्रो शुभेच्छा पनि छ अहिले हामीले अघि नै कुरा गर्यौं सरकारमा युवाहरूको बाहुल्यता छ र नयाँ पुस्ताले परिवर्तनको अपेक्षा गरेको छ अहिलेसम्म सरकारको काम कारबाहीलाई तपाईले कसरी हेर्नु भएको छ
2: छ महिना भयो नेपालको सरकार बनेको छ महिना अझै बढी नै हुन थाल्यो होला र जेएनजी आन्दोलन पछि बनेको यो सरकार हो जेएनजी कयौं शहीद भए धेरै आशाहरू छन् धेरै कुराहरू छन् यो सरकारले गर्नुपर्ने 35 वर्ष भनेर अरू पार्टीलाई गाली गरिराख्दाखेरि आफूले के गर्यौं भन्ने कुराहरू पनि मतलब एउटा महत्वपूर्ण पार्ट हो अब मैले भन्दै गर्दाखेरि त यति छिट्टै सबै कुरा माग्ने भनेर पनि प्रश्न हुन सक्छ त्यस्तो होइन गर्नलाई छ महिना भनेको धेरै कुरा धेरै दिन हो होइन छ
1: महिना
2: गर्छु भन्नुभएको थियो नेपालीहरू फर्काउँछु भन्नुभएको थियो को रहेछन् ती नेपालीहरू र फर्केका छन् भन्ने पनि धेरै राम्रो धन्यवाद छ उहाँलाई मलाई थाहा नपाएको धेरै कुराहरू हुनसक्छ म भनिरहेछु म सिक्दै जाने क्रममा छु समाज बुझ्दै जाने क्रममा छु धेरै आशा छन् कुनै आशाहरू निराशामा बदलिएका हुन् कि जस्तो पनि लाग्छ मलाई यो सरकारको धेरै अपरिपक्व निर्णयहरू पनि छन् त्यो निर्णयहरूलाई यो सुरुवात हो नआत्तिनुहोस् बिस्तारै अब आउने दिनमा राम्रो गर्दै जानुहोस् केही बिग्रिएको छैन अझै पनि हजुरहरूसँग समय छ हजुरहरूकै दिन छ गर्दै जानुहोस् शुभेच्छा छ
1: रोजगारी शिक्षा र विदेश पलायन चाहिँ आजका युवाका प्रमुख चासो हुन् होइन सरकारले यी विषयमा युवाले महसुस गर्ने गरी के गर्नुपर्छ तपाईँको सुझाव के छ
2: मैले अघि पनि भने सरकारले चाहिँ अब एजुकेसन फ्री गराइदिएर मात्रै होइन कि भोकेसनल ट्रेनिङ केपी बनाउने ट्रेनिङ दिउँ न एकजनालाई भेट्नरी डाक्टरको ट्रेनिङ दिउँ न एकजनालाई यस्तै आरजे भिजी नै ट्रेनिङ दिउँ न त्यो भयो भने पनि आफू एउटा सक्षम भइन्छ नि त आफैले रोजगारी गर्न सक्ने कुरा हो नि त यो युवामुखी कार्यक्रम ल्याउनुपर्छ जनतामुखी कार्यक्रम ल्याउनुपर्छ जनता नै डेमोक्रेसी हो यो जनता नै सार्वभौम छन् भनेर हाम्रो संविधानमा पनि लेखिएको हुँदाखेरि चाहिँ जनताले के चाहेका छन् जनताको अपेक्षा के छ जनतासँग प्रत्यक्ष भेट्न जानुहोस् मैले चुनाव जित्थेँ भनेपछि मेरो चुनावको क्षेत्रमै नजाने होइन त्यहाँ जानुहोस् बुझ्नुहोस् तपाईँको समाजको परिवर्तन कुन कुरामा चाहिएको छ समाजलाई तपाईँलाई तपाईँले पढेर आउनुभएको कुरा मात्रै होइन कि समाजले के भोगिरहेको छ त्यो कुरामा जानुहोस् त्यसरी नीति बनाउनुहोस् सबै वर्गलाई समेट्नुहोस् र नीति बनाउनुहोस् त्यसपछि समाज आफ्सेआ परिवर्तन हुन्छ जस्तो लाग्छ
1: एकदम यो सरकारलाई नै सुझाव दिनुभयो अभिप्सा पौडेलजी तपाईँ नेपाली काङ्ग्रेसको सबैभन्दा कान्छी उमेरकी प्रतिनिधि हुनुहुन्छ महाधिवेशनको र सबैभन्दा कान्छी उमेरकी उम्मेद्वार पनि हुनुहुन्छ नयाँ नेतृत्वको लागि तपाईँ चुनावी मैदानमा हुनुहुन्छ हामीले अघिदेखि भन्यौं तपाईँको जे उद्देश्य छ तपाईँ नेतृत्वमा पुगेर त्यो उद्देश्य पूरा गर्न सफल हुनुहोस् भन्ने हामी सबैको शुभेच्छा छ अब हामी अन्त्य अन्त्यमा आइपुगेका छौं तपाईँले 5 वर्षपछि आफूलाई नेपाली राजनीतिमा कहाँ देख्न चाहनुहुन्छ
2: 5 वर्षपछि म स्थानीय चुनावमा उठ्न मात्रै योग्य हुन्छ होइन अझै पनि मेरो उमेरले अझै पनि म प्रदेश वा संघमा लड्न योग्य हुँदिन अबको 5 वर्षपछि म आफूलाई सामाजिक अभियन्ता राजनीतिक अभियन्ताको रूपमा र

0: झन् नेपाली काँग्रेसको चाहिँ कतिपय कति महाधिवेशन त देश बाहिर पनि भएका हामीले देखेका छौँ नि त. सो यस्तो अवस्थामा पनि हिम्मत हार्नु हुँदैन है. जेल लान्छ भने लान्छ, मरिन्छ भने मरिन्छ, तर देशको लागि मरिरहेको छौँ नि त. त्यसको लागि सहीद हुँदा पनि डराउनु हुँदैन भन्ने कुराहरू हामीले सिक्नुपर्छ. र अबका हामीबाट सिक्नुपर्ने कुराहरू
1: चाहिँ
0: त्यो पनि छन्. अब समयसँगै आफू परिवर्तन हुनुपर्छ, पृथकीकरण शक्ति पृथकीकरण हुनुपर्छ, युवालाई चान्स दिनुपर्छ, र सामाजिक सञ्जालदेखि लिएर यस्तो कुराहरूमा चाहिँ उहाँहरू पनि सक्रिय रहनुपर्छ. त्यस्ता कुराहरू हामीले उहाँहरू पनि सिक्नुपर्छ. र म भन्दिनँ युवा पुस्ता एकदमै परिपक्व छ आयो भन्दाखेरि उनीहरूलाई सिकाउने. मैले मेरो बाबालाई सबै कुरा सिकाउने बेला भएको छैन नि त.
1: उदाहरण कति राम्रो दिनुभयो, तपाईँले बाबा मम्मीबाट भात पकाउन र घरका अरू काम गर्न सिक्नुभयो, तपाईँले बाबा र हजुरबा हजुरआमाहरूलाई चाहिँ मोबाइल फेसबुक सिकाउनु भयो, भनेको आफूले जानेको आफूले ज्ञान चाहिँ यो पुस्तान्तरण पनि त्यो
0: हो. यो पनि पुस्तान्तरण नै हो कि मैले मेरो पुस्ता माथिको पुस्तालाई सिकाउनु पनि एउटा पुस्तान्तरण नै हो. उहाँले हामीलाई छोडिदिनु मात्रै पुस्तान्तरण होइन.
1: एकदम. आज देश छाडेर विदेश जान खोजिरहेका आफ्नो उमेरका युवालाई तपाईँ के भन्न चाहनुहुन्छ?
0: यो त विडम्बना होइन. देशमा बस्दाखेरि मैले प्लस टू पछि ब्याचलर जोइन गरिसकेपछि एउटा इन्टर्नसिपको लागि मलाई बोलाइन्छ, त्यो पनि फ्रीमा गर्नुपर्ने एउटा विडम्बना छ. र प्लस टू पास गरिसक्दाखेरि 18-19 वर्षको त भइसकिन्छ. त्यो भनेको उस्तै मिडल क्लास फ्यामिलीलाई त अब परिवार हेर्नुपर्ने जिम्मेवारी पनि आएको हुन सक्छ नि त. त्यही भएर यो एउटा विडम्बना हो. म उहाँहरूलाई नजानु भन्दिनँ, जानुहोस्, पढ्नुहोस्, उता पनि कमाउनुहोस्, त्यो कमाएको पैसा नेपालमा ल्याएर इन्भेस्ट गर्नुहोस्. नेपालमा हामीले धेरै परिवर्तन गर्नुपर्छ. हामी जस्ता युवाहरू विदेश पलायन भयो भने सधैँका लागि वहीँ बस्यौँ भने चाहिँ देश अब कसले बनाउँछ त? हामीभन्दा पछि आउने देशै रित्तिन्छ. अब हाम्रो पुस्ताहरू गएपछि उहाँहरूले उतै बिहे गर्नुहुन्छ, उतै घर बनाउनुहुन्छ, उतै बच्चा बच्ची हुन्छ. उहाँको छोराछोरीसम्मले सम्झेला देश नेपाल भनेर. र मेरो मनमा त्यहाँबाट आउनुभएको छ भनेर उहाँको नाति नातिनाले त ए मेरो हजुर हजुरआमाहरू नेपाल भनेर देशबाट आउनुभएको अरे है भने नेपाल एउटा इतिहास नै बदलिन पनि बेर लाग्दैन नि त. त्यही भएर नेपालको लागि हामीले नगरे कसले गर्ने त?
1: त्यही भएर सकेसम्म देशमै बसौँ, गए पनि फर्केर आउँ.
0: फर्केर हाम्रो देशले अर्को दिएको छ नि लोकसेवा, जुन छ सकेसम्म लोकसेवा नै पढ्न कोसिस गरौँ, लोकसेवामै भिड्ने कोसिस गरौँ. आइएलएस पढ्दा जति मेहनत लाग्छ त्यति नै मेहनत लाग्ने हो लोकसेवामा पनि. सो यता पनि चासो देखाउँ भन्न चाहन्छु.
1: धेरै राम्रो कुरा गर्नुभयो. अन्तिममा 18 वर्षकी अभिप्सा पौडेलले नेपालको राजनीतिमा आफ्नो पुस्ताको लागि कस्तो भविष्य बनाउन चाहनुहुन्छ तपाईँ?
0: मेरो पुस्ता म हामी जुन विडम्बनामा हुर्कियौँ, हाम्रो पुस्ता म भन्दा अलिकति माथिको पुस्ताले राजनीतिमा त्यति चासो नदेखाएको भएर हो, म भन्दा अलिकति माथिको पुस्ताले आफ्नो नेतृत्वलाई खबरदारी नगरेको भएर हो, आवाज विद्रोह गर्न नसकेको भएर हो. अब आउँदै पुस्ताले चाहिँ हामी जसरी हुर्किन नपरोस्, विदेश पलायन हुनुपर्ने जुन बाध्यता छ या रोजगारी नपाउने जुन बाध्यता छ त्यो हुन नपरोस्, त्यस्तो दिन नआओस्. अब शक्ति के अरे हाम्रो पुस्ताहरूले रिल्स मात्रै स्क्रोल गरेर बस्ने होइन, समाचार हेरौँ, राजनीतिमा चासो दिउँ, र अब आउने पुस्तालाई चाहिँ सुखमा हुर्किने एउटा वातावरण बनाऊ भन्ने खालको मेरो अपेक्षा रहेको छ.
1: धेरै धेरै धन्यवाद अभिप्सा पौडेलजी. र सँगसँगै तपाईँलाई हाम्रो शुभकामना पनि छ. तपाईँ लोकतान्त्रिक पार्टी पुरानो पार्टी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भएर नयाँ नेतृत्वमा तपाईँ पनि प्रतिस्पर्धामा हुनुहुन्छ. कम उमेरकी सबैभन्दा 18 वर्षकी हुनुहुन्छ. युवाहरूको सोच जागरलाई ऊर्जामा परिणत गरेर देशमा केही गर्ने हुटुटी तपाईँको छ. तपाईँको यो जुन हुटुटी छ त्यो नेतृत्वमा पुगेर पूरा गर्न सफल हुनुहोस् भन्ने हाम्रो शुभकामना.
0: हजुर, धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो काँग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेल. आजको कार्यक्रममा हामीले राजनीतिमा युवाको आकर्षण, आवश्यकता र पार्टीभित्र युवाको भूमिकामा केन्द्रित रहेर कुरा गर्यौं. उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ. आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु. नमस्कार.

0: Na facção.
1: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
0: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 0556493 4935.
5: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0942-3888 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98

0: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालन गर्दै र गराउँदै हामी यात्रा

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदै दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न छ ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। बूढ़ी गण्डकी नदीमा आज बिहान 81 बाढ़ी आएको छ। गोरखाको चुनलुङरी गाउँपालिका छ लोकपा र चुनलिङ बीचमा पहिरो खसेर थुनिएपछि बूढ़ी गण्डकीमा 81 लेदो सहितको ठूलो बाढ़ी आएको हो। चुनलुङरीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढ़ी आएको बताएका छन्। एका बिहानै ठूलो आवाजसहित बाढ़ी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन्। बूढ़ी गण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीको आग्रह छ। बूढ़ी गण्डकी नदी आरूघाटमा बाढ़ीले खतरा तह पार गरेको र बढ़दो क्रममा रहेको हुँदा त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाढ़ीले नदी तटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। बिहानको बाढ़ीले चुनलुङरीको पैंग र बगर गाउँका 35 घर बगाएको छ। दोभान, घट्टे खोला, जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुनलुङरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। चुनलुङरी गाउँपालिका तीनका बजारमा बाढ़ीबाट धेरै क्षति भएको छ। बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल बगाएको छ। चुनलुङरी गाउँपालिका तीनको सिरदिवास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका 5 माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका 5 माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 5-7 घर र 5-7 तहरामा बाढ़ी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका 3 सल्लेरीका 20-22 घर जोखिममा छन्। बूढ़ी गण्डकीको बाढ़ीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार गराएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी बागमती र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानिपा ललितपुरमा उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिइरहनु भएको छ। त्यसैगरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिइरहनु भएको छ। सभापतिमा भने गगन कुमार थापा यसअघि नै निर्वाचित भइसक्नु भएको छ।
यस वर्षको बडा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिशास्त्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँबाट साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। संघका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सीकोलाको सगर ग्यास गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एभरेज तथा सुगम ग्यासको केन्द्र, कलंकीको साई बाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिण्डर साट्न पाउने भएका हुन्। उपभोक्ताको जुनसुकै सिलिण्डर भए पनि बालाजुबाट नेपाल सहित एएचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एभरेज र सुगम, कलंकीबाट साई बाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन्। ठाउँबाट फरक कम्पनीको सिलिण्डर सार्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान अहिले 9:30 बजेदेखि बेलुका 4 बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ। बजारमा अहिले 58 ग्यास उद्योगका सिलिण्डर छन्। उपभोक्ताले ग्यास सार्दा आफ्नो पहिचान खोल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिरा जनाएको छ। आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचनामा पनि क्षति पुगेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 बजेदेखि शुरू हुँदैछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजय जित निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4मा पर्ने सम्भावना भने सकिएको थियो। योसँगै नेपालले अब प्लेअफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। नेपाल अहिले 7 स्थानमा छ। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बूढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदिए, दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाण्डुका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै।
2: जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक, माप्ते दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे। दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
3: सबै उपचारमा छूट लागू हुनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 48 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
4: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
2: गत 2026 अगस्त 26 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाग। चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
2: चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082/29 मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण, अनुमति, समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
3: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
2: अनिवार्य रूपमा सूचित गरिन्छ, तोकिएको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो बरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
3: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु बरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना सङ्घ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
5: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97 68 63 77 34
2: अध्यक्ष पासाङ शेर्पा चेरिम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह महाकुलुङ एक चेरिम सोलुखुम्बु।

0: गुड मॉर्निंग, नमस्ते अनि नमस्कार सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम लक्कीलाई लिएर उपस्थित भइसकेका छौं। प्राविधिक नेतृत्वको साथमा आवाजमा छु म सिर्की लमु शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र सदाको जय। आज पनि हामी कार्यक्रम लक्कीलाई लिएर उपस्थित भइसकेका छौं र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रम लक्कीको पर्खाईमा हुनुहुन्थ्यो होला। तपाईँको पर्खाईको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97649 50 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइ नै सकेको छ र कतिपय साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, स्कूल कलेज जाने पर्खरमा पनि हुनुहुन्छ भने कतिपय साथीहरू खाना बनाउने खाना खाने पर्खरमा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहने हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु र विशेष गरी त तपाईँ अनि हाम्रो बौद्ध क्षमताको विकास गर्नका लागि चाहिँ सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर आउने गर्छौं र तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाएपछि लक्की नम्बर प्राप्त गर्न सफल हुनुभयो भने चाहिँ तपाईँहरूले चाहिँ महिनाको अन्तिममा चाहिँ तपाईँहरू विजेता पनि हुन सक्नुहुनेछ। हामी महिनाको अन्तिममा चाहिँ लक्की ड्र गर्ने गर्छौं र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा जिल्ला नगरीकन स्वागत गरिहालौ। कोही हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो, नमस्ते।
0: नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट? सन्देश राई खोटाङबाट बोल्दै हुनुहुन्छ। हुन्छ सन्देशजीको लागि म पहिलो प्रश्न राखिहाल्छु, ध्यान दिएर सुन्नु होला है।
1: हुन्छ,
0: तपाईँको लागि प्रश्न यस्तो रहेको छ, विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका 2074 कति खण्डमा विभाजित छ? पाँच खण्डमा भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी लग गर्दैछौ। सन्देशी, पाँच खण्ड नभएर कि तीन खण्ड रहेको छ है? हुन्छ, तपाईँको लागि दोस्रो प्रश्न पनि राखिहाल्छु, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, बुथ कमिसन केसँग सम्बन्धित छ? हजुर, वातावरण भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी लग गर्दैछौ। सन्देशजी, यसको सही उत्तर चाहिँ प्रशासन सुधार सम्बन्धी रहेको छ है। हुन्छ, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो खुटाङबाट सन्देशी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रयासमा पनि साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ। कोही हुनुहुन्छ कहाँबाट? हेलो,
2: नमस्ते,
0: म लक्ष्मी खोटाङबाट बोल्दै हुनुहुन्छ। उदयपुरबाट बोल्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ त लक्ष्मीजी यो समयमा? अनि आज उदयपुरतिरको मौसम कस्तो छ नि?
2: मौसम एकदम मजाले घाम लागिरहेछ
0: भन्नुपर्छ। ओहो, ल ठिक छ लक्ष्मीजी, तपाईँको लागि म दिवा नगरीकन पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नु होला है। कुन रोगलाई आँखाको साइलेन्ट किलर भनेर चिनिन्छ? मोतीबिन्दु भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी लग गर्दैछौ। लक्ष्मीजी, मोतीबिन्दु नभएर चाहिँ यसको सही उत्तर चाहिँ जलबिन्दु रहेको छ है। हुन्छ, तपाईँको लागि दोस्रो प्रश्न पनि राखिहाले, ध्यान दिएर सुन्नलाई। दोस्रो प्रश्न यस्तो रहेको छ, अक्सिजनको आविष्कार गर्ने वैज्ञानिक हुन्
2: जे
0: पृष्ठले भन्नुहुन्छ हुन्छ तपाईँको तडानी लग गर्दैछौ बधाई छ लक्ष्मीजी दोस्रो प्रश्नको सही उत्तर मलाई सक्नु भएको छ तपाईँको लागि तेस्रो प्रश्न पनि राखिहाल्छु तेस्रो प्रश्न यस्तो रहेको छ हाटी नराम हुने कुन भिटामिनको कमीले हुन्छ भिटामिन डी भन्नुहुन्छ
2: हाट नरम हुने भन्नु
0: होइन हजुर
2: भिटामिन सी भन्छ
0: भिटामिन सी भन्नुहुन्छ
2: ई
0: भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी लग गर्दैछौ यसको सही उत्तर चाहिँ भिटामिन डी रहेको छ है डी रहेको छ है हुन्छ अहिले पनि हामी छुट्टिन्छौँ साथ हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मीजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रयत्न भने साथी छुटिसक्नु भएको छ र अब भने हामी कार्यक्रमको पहिला नै छोटो विश्रामतर्फ मोडी समय पनि आइ नै सकेको छ र अहिले पनि हामी कार्यक्रमको पहिला नै छोटो विश्रामतर्फ मोडी नै छ र विश्राम पश्चात फेरि उपस्थित हुनेछ
3: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक मापे दुधकोसी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ कार्यक्रमहरू सार्वजनिक सुनाइ हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा मिति यही असोज 25 गते समय बिहान 11:30 बजे दन्त शिविर हुने सम्बन्धी सूचना एभरेस्ट डेन्टल क्लिनिक कलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ सबै उपचारमा छूट लागू हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821299 र 9746-5843 सम्पर्क गर्न सक्नुहुनेछ एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np खाता बनाउनुहोस् आवश्यक विवरण भर्नुहोस् विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5

0: next to your heart. Zulu FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sulu dut kundi nagar palika paas solleri sulu khumbu.
2: Lucky.
3: कार्यक्रम लक्कीको युवाले पहिलाने छोटो विश्राम रहेको थियो। पहिलाने छोटो विश्रामै पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ। आउन सक्नुहुनेछ 97964 50 79 70 को लाइन चाहिँ खुल्ला रहेको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो,
4: हजुर
3: नमस्कार। हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट?
4: सञ्जीव
3: सुनार काठमाडौँबाट बोल्दै हुनुहुन्छ। ओके सञ्जीवजीको लागि म पहिलो प्रश्न राखिने हाल्छु, ध्यान दिएर सुन्नुहोला है। दोस्रो विश्वयुद्धको समयमा बेलायतको प्रधानमन्त्री को थिए? हुन्छ, तपाईँको उत्तर हामी लग गर्दैछौ। सञ्जीवजी, यसको सही उत्तर चाहिँ विन्स्टन चर्चिल रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिहाल्छु। नेपालमा हाल कति स्थानीय तहमा वाणिज्य ब्याङ्कको शाखा पुगेको छ?
4: हजुर,
3: हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौ। सञ्जीवजी, 77 नभएर चाहिँ 753 स्थानीय तहमा चाहिँ वाणिज्य ब्याङ्कको शाखा पुगेका छ है। हुन्छ, अहिले भने हामी छुट्टी हुन्छ। साथी हुनुहुन्थ्यो काठमाडौँबाट सञ्जीव सुनार हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रयास भने साथी छुटिसक्नु भएको छ। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता बनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र कतिपय साथीहरूले त हाम्रो कार्यक्रमलाई चाहिँ भर्खरै मात्राबाट सुन्दै हुनुहुन्छ र आजबाट मात्रै सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि हाम्रो कार्यक्रमको नियम थाहा नहुन सक्छ र तपाईँहरूको लागि चाहिँ म एकचोटि कार्यक्रमको नियम अवगत गराउन चाहन्छु। र अनिवार्य रूपमा हामी तपाईँहरूलाई दुईवटा प्रश्न राख्नेछौँ र दुईवटा प्रश्नको सही उत्तर मिलाउन सफल हुनुभयो भने चाहिँ तपाईँहरूले चाहिँ लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ। र त्यसै गरी दुईवटा प्रश्न मध्ये चाहिँ एउटाको मात्र सही उत्तर मिलाउने प्रयास गर्नुभयो भने पनि तपाईँहरूले चाहिँ हामी तेस्रो प्रश्न पनि राखिहाल्नेछौ। फेरि आउन सक्नुहुनेछ 97964 50 79 70 को लाइन हुँदैछ, आउन सक्नुहुनेछ। र कोही साथी आइसक्नु भएको छ, स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो,
5: नमस्ते।
3: नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट? पूर्वजीको लागि म जिल्ला नगरीकन पहिलो प्रश्न राखिहाल्छु, ध्यान दिएर सुन्नुहोला है। हुन्छ, तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, प्रसिद्ध पुस्तक एनिमल फार्मका लेखक को हुन्? आश भन्नुहुन्छ साथी छुटिसक्नु भएको छ। कहिलेकाहीँ नेट इन्टरनेटको समस्या पनि हुन सक्छ, तपाईँहरूले चाहिँ फेरि पनि प्रयास गर्न सक्नुहुनेछ र कतिपय साथीहरूलाई चाहिँ थाहा नहुन सक्छ। पहिलो प्रश्न मिलाउन सफल भयो भने चाहिँ दोस्रो प्रश्न चाहिँ हामीले कोशिश गर्न चाहिँ मौका पाउँदैन भन्ने पनि हुन सक्छ र तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ पहिलो प्रश्नको सही उत्तर मिलाउन सफल हुनु भएन भने चाहिँ तपाईँहरूको लागि हामी दोस्रो प्रश्न पनि राखिने हाल्नेछौ। त्यस कारण चाहिँ दुःख भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र हामीले सोधेका प्रश्न उत्तरहरू पनि तपाईँहरूले चाहिँ कापीमा नोट गर्दै जानु होला किनभने तपाईँहरूले बिर्सेको खण्डमा चाहिँ हुन सक्नुहुनेछ र कतिपय साथीहरू त लोकसेवा आयोगतिर चासो दिँदै हुनुहुन्छ होला त्यतातिर अध्ययन गर्दै हुनुहुन्छ होला र लोकसेवा आयोगमा तयारी गर्ने साथीहरूको लागि मात्रै चाहिँ महत्वपूर्ण छैन यो चाहिँ विद्यार्थी भाइ बहिनीको लागि पनि अति नै महत्वपूर्ण रहेको छ किनभने चाहिँ स्कूल कलेजतिर पनि धेरै नै हाजिरी जवाब प्रतियोगिता भइरहेको हुन्छ र त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन चाहिँ तपाईँहरूलाई निकै नै सहयोग गर्नेछ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट हेलो
2: नमस्कार
3: नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट प्रेमप्रसाद भण्डारी बोल्दै हुनुहुन्छ हुन्छ तपाईँको लागि म ढिला नगरिकन पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है प्रसिद्ध पुस्तक एनिमल फार्मका लेखक को हुन् पाँच भन्नुहुन्छ यसको सही उत्तर चाहिँ वर्ष आरबी रहेको छ है हजुर आरबी हुन्छ तपाईँको लागि म दोस्रो प्रश्न पनि ढिला नगरिकन राखि नै हाल्छु नेपालको प्रथम ग्रेजुएट सिभिल इन्जिनियर को हुन् नेपालको प्रथम ग्रेजुएट सिभिल इन्जिनियर को हुन् हजुर पास भन्नुहुन्छ यसको सही उत्तर चाहिँ दिल्लीजङ थापा रहेको छ है हुन्छ अहिले भने हामी छुट्टिन्छ हाम्रो साथी हुनुहुन्थ्यो कटारीबाट चाहिँ प्रेमप्रसादजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रयासमा भने साथी छुटिसक्नु भएको छ र आउन सक्नुहुनेछ भन्दै थियो साथी कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालेको हुनुहुन्छ कहाँबाट हेलो
5: हेलो नमस्ते नमस्कार
3: नमस्ते नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
5: प्युठानबाट ऋषिराम पाण्डे
3: प्युठानबाट ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ
5: हजुर
3: हुन्छ म ऋषिरामजीको लागि ढिला नगरिकन पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है
5: हजुर हुन्छ
3: तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ पालुटार नगरपालिका कुन जिल्लामा पर्दछ पालनटार नगरपालिका कुन जिल्लामा पर्दछ गोर्खा भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी लक गर्दैछौ बधाई छ ऋषिरामजी पहिलो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ म तपाईँको लागि दोस्रो प्रश्न पनि राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है बेल्ट एन्ड रोड समितिको सञ्जालको स्थापना कहिले गरिएको हो ध्यान दिएर सुन्नु होला बेल्ट एन्ड रोड समितिक सञ्जालको स्थापना कहिले गरिएको हो तपाईँले चाहिँ सालमा भन्नुपर्ने हुन्छ है
5: दुई हजार बाइस भन्नुहुन्छ
3: हुन्छ तपाईँको उत्तर हामी लक गर्दैछौ ऋषिरामजी यसको सही उत्तर चाहिँ सन् 2022 भएर चाहिँ सन् 2021 सेप्टेम्बर 7 रहेको छ है हुन्छ तपाईँको लागि म तेस्रो प्रश्न पनि राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है तेस्रो प्रश्न यस्तो रहेको छ, संयुक्त राष्ट्र संघको कुलाङ्गलाई युएनको मुटु भनेर चिनिन्छ।
5: यो युएनको मुटु सुरक्षा परिषद भन्ने
3: सुरक्षा परिषद भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी लक गर्दैछौ। ऋषिरामजी, यसको सही उत्तर चाहिँ सुरक्षा परिषद नभएर कि महासभा रहेको छ। हुन्छ, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो उदयपुरको साथी नभएर चाहिँ प्युठानको साथी हुनुहुन्थ्यो ऋषिरामजी हुनुहुन्थ्यो। उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रश्न भने साथी छुटिसक्नु भएको छ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, स्वागत गरिहालौ। को हुनुहुन्छ, कहाँबाट? हेलो, नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ? कहाँबाट? उदयपुरबाट दिनेश मगराती बोल्दै हुनुहुन्छ। हुन्छ, तपाईँको लागि म पहिलो प्रश्न राखिहाल्छु, ध्यान दिएर सुन्नुहोला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपाली भाषाको प्रथम कवि कसलाई मानिन्छ? नेपाली भाषाको प्रथम कवि कसलाई मानिन्छ? हजुर, नेपाली भाषाको प्रथम कवि लेखनाथ पौडेल भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौ। यसको सही उत्तर चाहिँ शुभानन्द दास रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिहाल्छु। किशोर अवस्थालाई आदि र तुफान भनेर नामकरण गर्ने मनोवैज्ञानिक को हुन्? थोमस के भन्नुभयो? एडिसन भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लक गर्दैछौ। साथी हुनुहुन्थ्यो दिनेशजी, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउन कोसिस गर्दैछु। साथी छुटिसक्नु भएको छ र यो प्रश्न चाहिँ म दोस्रो साथीलाई राख्न चाहन्छु। र अहिले भने चाहिँ हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामतर्फ मोरिने समय भने भइसकेको छ। र अहिले भने चाहिँ हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामतर्फ मोरिनेछौँ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट चल्किन्छ दुधकोशी, त्यहीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज।
2: धर्म रीति रिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 MHz।
3: स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्डु नगरपालिका, पाँच सल्लेरी, सोलुखुम्बु।

0: कार्यक्रममा नटेको हो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सेवाका 101.2 मेगाहर्जमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो
1: हजुर नमस्कार, म सबिन तामाङ खुटाङको बरा पोखरी गाउँ पोखरीबाट।
0: सबिन तामाङ खुटाङको बरा पोखरीबाट बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: सबिनजी अनि यो समयमा के गर्दै हुनुहुन्छ नि?
1: यो समयमा मिठो प्रोग्राम सुन्दै लकी प्रोग्राम सुन्दै बसिबस्छु।
0: ल ठिक छ त, सबिनजीको लागि म ढिला नगरिकन पहिलो प्रश्न राखिहाल्छु, ध्यान दिएर सुन्नु होला है। किशोर अवस्थालाई आदि र तुफान भनेर नामकरण गर्ने मनोवैज्ञानिक को हुन्? किशोर अवस्थालाई आदि र तुफान भनेर नामकरण गर्ने मनोवैज्ञानिक को हुन्?
1: यो
0: पास भन्नुहुन्छ? यसको सही उत्तर चाहिँ इष्टनली हल रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिहाल्छु। नेपाल समुद्र सतहबाट कति टाढा रहेको छ?
1: एघार सय सत्ताइस
0: हुनुहुन्छ? तपाईँको उत्तर हामी ल गर्दैछौ।

0: विदाई प्रवीणजी पहिलो प्रश्नको सही उत्तर मलाई सक्नु भएको छ म तपाईको लागि दोस्रो प्रश्न पनि राखिने हाल्छु ध्यान दिएर सुन्नलाई
1: हुन्छ
0: तपाईको लागि दोस्रो प्रश्न यस्तो रहेको छ प्रत्येक आमाले आफ्ना बच्चा र बिरुवालाई बराबर ममता प्रदान गर्नुपर्छ भन्ने नारा किसँग सम्बन्धित छ प्रत्येक आमाले बच्चा र बिरुवालाई बराबर ममता प्रदान गर्नुपर्छ भन्ने नारा किसँग सम्बन्धित छ पास भन्नुहुन्छ यसको सही उत्तर चाहिँ ग्रेन्ड बेल्ट मोमेन्ट रहेको छ है हुन्छ तपाईँको लागि म दोस्रो नभएर चाहिँ तेस्रो प्रश्न पनि राख्न चाहन्छु जापानको पहिलो प्रधानमन्त्री को हुन् जापानको पहिलो प्रधानमन्त्री को हुन् तपाईँको उत्तरमा हामी लगाउँदैछौ साथी सर्नु भएको छ र अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसकेको छ र कोही साथी हुनुहुन्छ ढिला नगरिकना स्वागत गरिहालौ को हुनुहुन्छ कहाँबाट हेलो नमस्कार हजुर को गर्दै हुनुहुन्छ कहाँबाट आवाज गर्थी सिन्धुलीबाट बोल्दै हुनुहुन्छ हुन्छ तपाईँको लागि म पहिलो प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नुलाई जापानको पहिलो प्रधानमन्त्री को हुन्

0: आस भन्नुहुन्छ एक कोष एउटा चाहिँ कार्तिक शुक्ल पञ्चमी रहेको छ है हुन्छ तपाईँको लागि म तेस्रो प्रश्न पनि राख्न चाहन्छु अग्नि कसको कृति हो अग्नि कसको कृति हो नवराज पराजुली भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर बाहनी लग गर्दैछ नवराज पराजुली नवराजी नवराज लन्सर रहेको छ है हुन्छ अहिले भने हामी छुटिन्छौँ साथी हुनुहुन्थ्यो सिङ्गलीबाट आवाज मन्दी हाले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रयास गर्दै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी पनि कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ किनभने कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइसकेको छ र यति जेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो र त्यसै गरी आफ्नो कामको बाजी पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर थप्नुहुने तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाका आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ प्राविधिक हुनुहुन्छ रेडिका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु आजको कार्यक्रम लक्कीको बसाईबाट म कार्यक्रम प्रस्तोता सुर्की लमेश्वरबाट पनि विदा हुन चाहन्छु नमस्ते नमस्कार शुभदिन
1: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलुदुत कुण्डु नगरपालिका पास सल्लेरी सोलु खुम्बो
2: दन्त शिविर हुने सम्बन्धी सूचना एभरेस्ट डेन्टल क्लिनिक अलिरी बसन्त बजारमा विगत पाँच वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ सबै उपचारमा छूट लागू हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 91 92 47 98 43 87 सम्पर्क गर्न सक्नुहुनेछ एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै तल्लो इन्कु होला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1 मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 मा इन्कु खोला हाइड्रोपावर प्रालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ कार्यक्रमहरू सार्वजनिक सुनाइ हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा मिति यही असोज 25 गते समय बिहान 11:30 बजे दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 63 91 91 55 उपाध्यक्ष 98 49 51 79 कार्यालय प्रमुख 98 49 9 21 56

0: कार्यालय सहयोगी 98 62 86 72 57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरूङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरूङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराई सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 52 88 72 72 98 62 83 13 44 र 98 52 82 24 29
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

कार्यक्रम पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनेफियम 101.2 MHz बाट देशका विभिन्न भाग र www.sunefm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सुनहाल साली राईपुगी म रेणुका राई बुढ़ी गण्डकी नदी में आएको भीषण बाढ़ीले आरूघाट र धादिङ जोत्ने मोटरेबल पुल पनि बगाएको छ। बुढ़ी गण्डकी नदी में आइतबार बिहान आएको भीषण बाढ़ीले गोर्खा को आरूघाट र धादिङ जोत्ने पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय आरूघाट का प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिनुभएको छ। बाढ़ीले चुङलुब्रे गांवपालिक न्याकसेत सिर्जी बाँस जोत्ने पुरानो चुलुंगे पुल दार्सी गांवपालिक पांच मसी खोलाबाट के रौसा जोड़ने छुलुंगे पुल र आरूखाट गांवपालिका दुई र तीन जोड़ने सेती स्थित फलामे पक्की पुल पनि बगाएको छ। भदौ 10 गते फोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको डेढ़ महीनापछि गोर्खाको बुढ़ी गण्डकी नदीमा उस्तै प्रगतिको बाढ़ी आएको छ। हालस आइतबार बिहान गोर्खाको चुमनरूप गाउँपालिका सह लोपा र चुमलिङ बेसमा पहिरो खसेर थुनेपछि बुढ़ी गण्डकीमा 81 लेदो सहितको ठूलो बाढ़ी आएको हो। चुङ्ग नुब्रीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको छलको दिने गरी बाढ़ी आएको बताएका छन्। एका बिहानी ठूलावा सहित बाढ़ी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा दाखरबाट निस्केर अग्लो ठाउँमा बसेका छन्। बुढ़ी गण्डकी नदी त्रिशुलीमा मुसिने ठाउँ धादिङको बेनीघाटसम्म जोखिम रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने भएको जनाएको छ। गएको बुधबार बिहिबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका वर्षाङका 1-2 ठाउँमा पनि हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईका मौसममा सफा रहने अनुमान गरेको छ। कोशी बागमती र कर्णाली प्रदेशका हिमाली र पहाड़ी थोरै ठाउँमा गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी एक थोरै ठाउँमा मात्रै मध्यम वर्षाको सम्भावना हुन सक्ने महाशाखाले अनुरोध गरेको छ। सरकारी बोकी र फाडतर्फ स्यादे गरेको पिअर्ट गाडीबाट गाँजा बरामद गरेको छ। शनिबार राति मोरङको जहादा हुँदै फाडत जाँदै गरेका गाडीमा तरकारीभित्र लुकाएको अवस्थामा 570 किलो गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउटपोस्ट बीओपी नौछाबाट खटेको टोलीले शनिबार राति 11 बजेतिर जहदा गाउँपालिका 4 सिद्ध रामसुकबाट गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार भारततर्फ जान लागेको प्र 101/0072 नम्बरको भ्यानलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा चालक गाडी छोडेर फरार भएका थिए। त्यसपछि खानतलासी गर्दा इस्कुस र बन्दाकोपीको बीचमा लुकाएर राखेको 19 पोका गाँजा फेला परे सशस्त्र प्रहरीले प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जेएएफजीएलले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू बंगलादेशी आर विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धित गर्दै समाचार संस्था अल जजिराले सुनाएको छ। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 बजेदेखि शुरू हुनेछ। नेपाली श्रृंखला क्यानाडा र ओमानसँग गरी सम्मान दुई खेल्दैछ। यसमध्ये 3 खेलमा विश्व जित निकाल्न सकेमा नेपालले 1 दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै 1 दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग दुई अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराए सँगै नेपाल शीर्ष 4 पर्ने सम्भावना सकिएको थियो। यो सँगै नेपालले अब प्ले अफ
खेल्नेछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08-35-2016 फोन वा सोलिफिल्म न्यूज @gmail.com ईमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवश्य पहिलेलाई सुरु हालचाल सकियो भने 4 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलिफिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 40 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
0: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
2: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोसी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू सार्वजनिक सुनाइ हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खोर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य, पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार, दबाव, प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
4: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना सङ्घ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
4: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ्क प्राली लुम्बर नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97 68 63 74 34
1: अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक चेरेम सोलुखुम्बु।

0: प्रत्येक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्मगुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिम्पोछेको करुणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हिन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुल्कु रिम्पोछे टुल्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283669 र 9841300094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि क्यान्टिन र सुलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि थम कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201330 वा 9869-9845-76 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: आवास श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको पूर्तिमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुतुकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु।
0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813344 र 9852842429।
1: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
3: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
4: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज माने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000।
4: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिन नि है
1: किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमी सँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति कामले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनि साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
5: खै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर

0: कमेन्ट गर्नुपर्छ बुझ्यौ।
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार।

0: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डी नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746853487
5: एबुरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाओ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
3: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840656 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
7: हाम्रा सेवाहरू
8: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703-5 र 98130034213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिन नि है
1: किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठै गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति कामले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
5: बाप रे अब चाहिँ के हुने हो
6: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
9: नेपाल सरकार

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रुपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना।
0: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
2: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-1299-97-48-58-43-87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
0: तल्लो इन्कुहोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
3: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
5: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
4: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
6: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809509094 र 9863868418।
5: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
6: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
7: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल। हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के है, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर हामजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टनसिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843449096 र 9861323472। आन्जी औषधालय, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
12: आया, आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पिर मानेको, के केको काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डे नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
12: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित

0: 9990 र 9746 58 43 87।
1: ए बुढो, आज मेरो जन्मदिन हो, याद त छ नि?
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
1: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
2: ल अब आँखा खोला त।
1: वाउ, कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
3: अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गरी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर विधान रहपाल, सम्पर्क नम्बर 9742848456 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोप्राइटर दिनेश राई, सम्पर्क नम्बर 9558873 5 र 9161034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5 कलेरी, सोलुखुम्बु।
6: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
7: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
7: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई माने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000।
8: सोलु दुधकुण्ड नगरपालिका 5, सोलेरी।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: किन रे, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाप रे, अब चाहिँ के हुने हो?
9: खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: सोलु एफएम स्टुडियो टाइम
11: 12:00 मध्याह्नको 12 बजे
12: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस, सोलु दुतकुण्ड नगरपालिका 5, सोलु खुम्बु।

0: र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। नेपाल खबरमा अब पूरा खबर। बुढी गण्डकीको बाढ़ीले छवटा पुल बगाएको छ भने अहिलेसम्म दश जनाको अवस्था थाहा हुन सकेको छैन। उनीहरू सम्पर्कविहीन छन्। बाढ़ीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै बाढ़ीले धार्चे गाउँपालिका एक र तीन जोड्ने बेलीब्रिज पनि बगाएको छ। त्यसै गरी माछी खोला र केरौ जोड्ने झोलुङ्गे पुल, चुमनुमरीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिरदीवासको घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढ़ीले चुमनुमरी गाउँपालिका तीन पैयू र बगरका झण्डै 35 घर बगाउनुका साथै जगत, सल्लेरी, दोभान र घट्टे खोला गाउँमा पनि क्षति पुगेको छ। बुढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाको आरूघाट बजार खाली गराइएको छ। माथिल्लो क्षेत्रबाट लेदो र गेग्रान सहितको ठूलो बाढ़ी आएसँगै जोखिम बढ़ेपछि प्रशासनले आरूघाट बजारका बस्ती खाली गराएको हो। त्यहाँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। आज बिहान गोरखाको चुमनुमरी गाउँपालिका छको लोकपा र चुमलिङको बीचमा ठूलो पहिरो गएर बुढ़ी गण्डकी थुनिएपछि लेदो सहित बाढ़ी आएको हो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बुढ़ी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 6 जनाको अहिलेसम्म हवाई उद्धार भएको प्रभावित क्षेत्रमा उद्धार राहत तथा सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ। चुमनुमरी गाउँपालिकाको लोकपा र चुमलिङ क्षेत्रमा पहिरो खसेर थुनिएको बुढ़ी गण्डकी नदी 81 लेदोसहित बगेपछि ठूलो भौतिक क्षति भएको छ। आज बिहान आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोली उद्धार कार्यमा खटिएका छन्। सिंहदरबारमा अघि बिहान भएको विपद प्राधिकरणको पत्रकार सम्मेलनमा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टर मार्फत हवाई निरीक्षण भइरहेको र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो। समयमै पूर्व सूचना प्राप्त भएकोले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्कालै खाली गराउन सकिएको र तल्लो क्षेत्रमा मानवीय क्षति नभएको उहाँले बताउनु भएको छ। अरू विवरण भने संकलनको काम भइरहेको छ। बाढ़ीको प्रभावलाई कम गर्न र मानवीय सम्भावित क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन्। बाढ़ीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बुढ़ी गण्डकी, त्रिशुली र नारायणी नदी आसपासका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार नदी थुनिएर आकस्मिक रूपमा फुट्ने प्रक्रिया हुँदा बाढ़ी विभिन्न चरणमा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उपग्रहबाट प्राप्त प्रारम्भिक तस्वीरमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ। जोखिमको आकलन अनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुगलिनसम्म उच्च जोखिम र मुगलिनभन्दा तल चितवनसम्म मध्यम जोखिम रहेको छ। देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ़न सक्ने भएकोले चितवन र नवलपरासी पूर्वको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीब्रिज जडानको काम सकिएको छ। गएको भदौ 10 आएको भोटेकोशीको बाढ़ीले बगाएको बेत्रावती पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज अर्थात बेलीब्रिज निर्माण सम्पन्न भएको हो। पुल निर्माणसँगै आजदेखि यो खण्डमा औपचारिक रूपमा गाड़ी वारपार हुन थालेका नेपाली सेनाले जनाएको छ। भोटेकोशी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेलीब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँचिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार भएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौं रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। नेपाल पञ्चाङ निर्णायक विकास समितिले आज बिहान 11:47 घट स्थापनाको शुभ साहित रहेको यसअघि जानकारी गराएको थियो। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट पर्मिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट पर्मिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट पर्मिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाड़ीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। त्यस्तै काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै सिलिण्डर साट्न पाउने भने पनि सहजै नपाएको केही उपभोक्ताको गुनासो, घटस्थापनाको दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बुढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार, नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाड़ी वारपार हुन थाले लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यका विभिन्न 6 केन्द्रबाट खाना पकाउने ग्यास वितरण तथा सिलिण्डर साट्ने व्यवस्था आजदेखि शुरू गरिएको छ, तर जुनसुकै कम्पनीको खाली सिलिण्डर साट्न सकिने भनिए पनि कतिपय उपभोक्ताले आफ्नै ब्राण्डका सिलिण्डर मात्र साटिदिएको उद्योगीले साटिदिएको गुनासो गरेका छन्। जुनसुकै ग्यास साट्न पाइन्छ भनेर पुगे पनि साट्न नपाएको कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम पुगेका केही उपभोक्ताले गुनासो गरेका छन्। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीको ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँमा साट्न पाउने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ, तर अहिले लाइनमा पुगे उपभोक्ताले भने जुनसुकै कम्पनीको ग्यास सिलिण्डर साट्न नपाएको गुनासो गरेका हुन्। बालाजू, पेप्सीकोला, सुकेदारा, सिफल, कलंकी तथा ललितपुरको हरिसिद्धि गरी 6 केन्द्र तोकिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। घटस्थापनाको दिन आज सुन तोलामा 800 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन तोलाको 2,96,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,95,700 रूपियाँ रहेको थियो, त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले बढ़ेर आज तोलाको 4,440 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरणले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 ज्यान गएको छ र 300 भन्दा धेरै घाइते भएका छन्। आक्रमणबाट 4 साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धत गरी समाचार संस्था अल जजिराले जनाएको छ। यो आक्रमणमा हुथी विद्रोही समूह को संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ, तर उसले यो आक्रमणको अहिलेसम्म जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4 आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अहिले नेपाल र क्यानाडाले खेलिरहेका छन्। ओमान क्रिकेट एकाडेमी टर्फ 1 टस हारेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 13 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 40 रन बनाएको छ। रोहित पौडेल 17 र अर्जुन कुमार खेलिरहेका छन्। तालिकाको शीर्ष 4 पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एक दिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ। यो श्रृंखलाको अस्ति भएको खेलमा घरेलु टोली ओमानले क्यानाडालाई हराएसँगै नेपालको शीर्ष 4 पुग्ने सम्भावना सकिएको हो। नेपालले बाँकी रहेका चार खेलमध्ये कम्तीमा तीन खेल भने जित्नु पर्नेछ। एक दिवसीय मान्यता जोगाउनका लागि लीग टू अंक तालिकामा नेपाल 32 खेलबाट 24 अंक जोड्दै सातौं स्थानमा छ। क्यानाडा 33 खेलबाट 25 अंक सहित छैटौं स्थानमा छ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढी गण्डकीको बाढ़ीले 6 पुल बगायो, 10 सम्पर्कविहीन। प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन, 6 सकुशल उद्धार। नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा बेलीब्रिज जडान, गाड़ी वारपार हुन थाले। धादिङको गलौदीमा बन्द सड़क दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। आजदेखि बड़ा दशैं शुरू, घर घरमा घटस्थापना गरिँदै दशैंका लागि मध्यम तथा लामो दूरीका गाड़ीको रूट परमिट खुला। साउदी अरबको रियाद विमानस्थलमा भएको आक्रमणमा 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र क्यानाडा बीचको खेल चल्दै टस हारेको नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। बुढी गण्डकी नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै सतर्कता अपनाउनुहोला।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: पुरुष स्वास्थ्य आफ्नै जिम्मेवारी, लाज होइन स्वस्थ रहने गरौं तयारी। समस्या लुकाएर नबसौं, समयमै जाँच गराउँ।
2: यौन स्वास्थ्य होस् वा प्रजनन स्वास्थ्य, ढुक्क भएर विशेषज्ञसँग कुरा गरौं।
1: नेपालमै पहिलो पुरुष स्वास्थ्य क्लिनिक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज।
2: हरेक दिन बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म विशेषज्ञ सेवा, सोमबार मंगलबार र बिहिबार बिहान 11 बजेदेखि 1 बजेसम्म।
1: जाँच गरौं, सल्लाह लिऊ, स्वस्थ जीवन तर्फ अघि बढ़ौ।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: उपहार छ।
1: यस दशैतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौँ। शर्तहरू लागू हुनेछ।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: उज्यालो रेडियो नेटवर्कमा तपाईँ सुन्दै हुनुहुन्छ।
1: मलाई पनि एकदम नयाँ लागेको भएर मैले सरलाई प्रश्न पनि त्यो भएर पठाएछ, त्यो मलाई एकदमै नयाँ त्यो भयो त्यसमा।

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9836868 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलु दुधकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण, योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी।

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पक्षी बिलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-13-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना।
0: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
2: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-1299-97-48-58-43-87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
1: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879652, 9824417718, 9843449696 र 9861323472। आमजी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: आया, आया भनेर पो बसेछ त, बिरामी भो क्या हो?
8: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
7: कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
8: हो र, के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक, सुलु दुधकुण्ड नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
7: हाम्रा सेवाहरू,
6: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने,
9: ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
11: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि।
12: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
11: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
12: ल, अब आँखा खोला त।
11: वाउ, कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
3: अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 9742840056 र 9867350620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
13: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्लुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
13: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
13: प्रोपाइटर दिनेश राई। सम्पर्क नम्बर 9558870305 र 9131034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
14: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
15: धत बहिनी, तिमी पनि कस्तो जमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
14: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
15: ल सुन बहिनी सुलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एन्ड सप्लाई मानी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार
14: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
13: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुतकुण्ड नगरपालिका पाँच सोलेरी सुलुखुम्बु

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट।
9: Time check. Solu FM is studio time.
10: It's 1 p.m. Diwasako 1 baje.
11: Time check ko saath ma New Star Digital Color Lab tatha Jwalamay Offset Press Solu Dukunda Nagar Palika 5 Solu Khumbu.
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
13: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
12: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
13: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
12: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
14: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
12: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
13: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
14: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

बाद श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिप तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुतुतकुण्ड नगरपालिका 5 सल्लेरी।

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारम लिई यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55, उपाध्यक्ष 9849-51-1079, कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू: प्रथम, द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72, 9862-83-44 र 9852-82-24-29।
1: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना।
0: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं, दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
2: सबै उपचारमा छुट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821-12-1999-9746-5843 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: तल्लुइन खोला जल विद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोसी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
1: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउन मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: ए बाबु
1: लौ न मेरो त हात खुट्टा अरिनसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि
0: के
1: हो के है यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनु दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824747718 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
4: आया, आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
5: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलु खुम्बु
4: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487

0: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
2: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 20% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू

0: छौ बिसुदीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खुजु त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोक गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण, अनुमति, समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिन भित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ, तोकिएको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून, स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय, मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली, लुम्बु नेटवर्क प्राली, एभरेस्ट लिङ्क प्राली। सम्पर्क नम्बर 97 68 63 77 34।
3: अध्यक्ष पासाङ शेर्पा, चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकुलुङ एक चेरेम, सोलुखुम्बु।

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि थम कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: बुधबार श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय। समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू: प्रथम, द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
0: दन्त शिविर हुने सम्बन्धी सूचना।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं, दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
0: सबै उपचारमा छूट लागू हुनेछ।
2: सब जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-12-99-97-98-43-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
2: तल्लो चिनको होला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
1: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खोर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
3: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
3: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
4: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 कल्लेरी, सोलुखुम्बु।
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोर्समा नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
9: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986652, 98247718, 98443049696 र 98613314. आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
11: आया, आया, आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
12: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
11: कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
12: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलु खुम्बु।
11: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखीको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648443487।
15: एगुरो आज मेरो जन्मदिन हो, याद त छ नि?
16: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र? ल आँखा बन्द गर त।
15: त्यसै जिस्किनुहुन्छ हजुर पनि, ल आँखा बन्द गरे।
16: ल अब आँखा खोला त।
15: वाउ, कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र?
17: अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97424056 र 98637530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
18: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
19: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
18: हाम्रा सेवाहरू
19: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
18: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703-5 र 98160034-213।
19: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
20: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
21: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
20: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
21: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
20: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
18: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
21: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
22: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
23: हुन्छ हुन्छ ल
22: हुन्छ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
23: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
24: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
23: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
22: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
23: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
24: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
23: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
22: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
18: नेपाल सरकार विज्ञापन बो।
25: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: किन रे, के भयो, सन्चो भएन?
25: होइन, यत्तिकै जाने मन लागेन।
26: यत्तिकै पनि हुन्छ?
25: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो थियो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
25: नमस्ते,
0: कति कामले पाल्नु भयो।
26: आज रिनाले स्कुल जान्न भनि साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
25: हस् म्याडम।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाटो
2: अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त
3: केही भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजन कम्मलबाट जोगाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: साथी भाई खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौसत भाइ के भएको तिमीलाई रुधाती भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब चाहिँ छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका देऊ नि
3: बारिशमा लत सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्म दर्ता दिनुहोस् त
9: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
9: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि

0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेद का घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार खडा खाँदा हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
12: नाउ, किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह,
15: कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50% बजेट 7,50,000

कार्यक्रमको लक्ष्य एक प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य एक प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुकाउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन ₹100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन ₹200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 मा आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट ₹5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201131 र 9896548476 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश सोमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: Sound check. Solo FM. Studio time.
1: 3 p.m. 3 बजे.
2: आसपासका सातदेखि आठ घर बगाएको प्राधिकरणले जनाएको छ. बाडीले आरूघाट गाउँपालिका मूल नयाँ पुलमा गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग समेत बगाएको छ. यस्तै माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 20 भन्दा बढ़ी घर जोखिममा परेका छन्. बाढ़ीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राविधिक र सड़क विभागको टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो. यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनेर फुट्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ. महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत रूपमा प्राविधिक विश्लेषण भइरहेको छ र क्षतिको विवरण पनि आउन बाँकी छ. बाढ़ीको जोखिम बढ़ेपछि गोर्खाको आरूघाट बजार समेत खाली गराइएको छ. बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाको जगत गाउँसँगको नाका समेत बन्द भएको छ. दशैं औपचारिक रूपमा शुरू भएसँगै देशका विभिन्न शहरबाट घर फर्कनेहरूको चहल पहल बढ़ेको छ. काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको संख्या पनि बढ़दै गएको छ. बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुका गतिविधि बढ़ेको हो. तर विभिन्न राजमार्गहरूमा देखिएका क्षति, सड़क अवरोध र वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीका चापले यस वर्षको दशैं यात्रा असहज बनाएको छ. धादिङको गलौदीमा अवरूद्ध पृथ्वी राजमार्गमा सड़क मरम्मत गरी गाड़ी चलाउने प्रयास भइरहेको र आज बेलुकीसम्म सड़क सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ. केही यात्रु बाटोमै अल्पत्र परेका छन् भने केही वैकल्पिक मार्ग प्रयोग गरी घर फर्किरहेका छन्. पृथ्वी राजमार्गमा समस्या आएपछि कान्ति लोकपथ र त्रिभुवन राजपथ जस्ता वैकल्पिक मार्गको प्रयोग बढ़ेको छ. आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट परमिट समेत खुला गरिएको छ. कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले फराकिलो अग्रता कायम राख्नु भएको छ. पछिल्लो मत परिणाम अनुसार पौडेलले 1370 मत प्राप्त गर्नुभएको छ. यस्तै महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदय शमशेर राणाले अमरसिंह पुनलाई पछि पार्नु भएको छ. पछिल्लो परिणाम अनुसार राणाले 783 मत प्राप्त गर्दा पुनले 687 मत पाउनु भएको छ. यस्तै अर्का प्रतिस्पर्धी सुनिल शर्माले 539 मत पाउनु भएको छ. महामन्त्री पदमा गुरूराज घिमिरे, शंकर तिवारी र डाक्टर सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा हुनुहुन्छ. महिला महामन्त्रीमा डाक्टर दिला संग्रौला पन्त 965, महालक्ष्मी उपाध्याय डीमा 952, रीता खनाल 251 मत ल्याउनु भएको छ. यस्तै उपसभापति खुलामा डाक्टर चन्द्रकान्त भण्डारी 1057 मत सहित पहिलो, मधु आचार्य 712 सहित दोस्रोमा हुनुहुन्छ. यस्तै सुरेन्द्र राज पाण्डे 680, गोविन्द भट्टराई 609 मत ल्याउनु भएको छ. उपसभापति समावेशी पदमा विनोद कुमार चौधरी 615 मत सहित पहिलो र जीवन परियार 578 मत सहित दोस्रोमा हुनुहुन्छ. निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको महिला र खुलातर्फ र आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना पनि चलिरहेको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला.
3: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
4: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त. तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
3: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
4: पाइन्छ नि. तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्. वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्. त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्.
3: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
4: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ. त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
3: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
4: हो नि भाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
1: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
4: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन का घर बरसिम उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना बनी
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसहापत काठमाडौं सबैको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार युवा उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू बेनी जोन्सन सड़क संचालनमा आएसँग गई 173 वटा कन्टेनर गन्तव्यतर्फ गएका छन् चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा काठमाण्डु लगायत ठाउँका लागि हिँडेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोन्सन अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका माल वस्तु बोकेका कन्टेनरहरू मुस्ताङ म्याग्दी र मुस्ताङको सीमामा थासाङचार घाँसामा रहेको प्रहरीका अनुसार सड़क खुलेको दुई दिनमा मात्रै 391 वटा गाड़ी मुस्ताङबाट बाहिरिएका छन् आज मात्रै मुस्ताङबाट थप 50 भन्दा बढ़ी बाहिरिएका प्रहरीले जनाएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मंत्री विराज भट्ट श्रेष्ठले मौसम पूर्वानुमान क्षमता 3 दिनबाट बढ़ाएर 7 दिनसम्म पुर्याउने प्रणाली विकास गरेको बताउनु भएको छ न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनका साथै नदीको जलस्तर नियमित अनुगमन गर्ने प्रविधिलाई दिगो बनाउने काम भइरहेको जानकारी दिनुभयो मन्त्री श्रेष्ठले पछिल्ला बाढ़ी पहिरोका घटनामा टिमुरे बेत्रावती लगायतका क्षेत्रमा नदीको जलस्तर मापन गर्ने उपकरण बगेकाले जोखिमयुक्त ठाउँमा थप दिगो प्रविधि जडान गर्नुपर्ने बताउनुभयो नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10%बाट घटेर 5% आएको छ प्रतिवेदन अनुसार विभिन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीको भन्दा 4 गुणा भन्दा धेरै छ माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बाल विवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बेच्ने विद्यालय छाड्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ बाल विवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन बालिकाको शिक्षामा लगानी विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्ने सरकारवालाहरूले बताएका छन् राष्ट्रसंघले यस वर्ष बाल विवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ अब विदेशको खबर भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ककरोच आन्दोलनका संस्थापक अभिजित दिपकेसहित 3 जना नेता आज रिहा भएका छन् नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको एक दिन बसी रिहा गरिएको हो ककरोच जनता पार्टी सीजेपीकी मुख्य कानूनी सल्लाहकार रत्न सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दिपके सहित 3 जनालाई 1 वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको छ दिपके र अन्य 2 नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिएको थियो सीजेपीका अनुसार शनिबार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनु अघि नै हजारौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको थियो देशव्यापी मतदाता नामावली पूर्ण आवलोकनमा अनियमितता भएको आरोप लगाउँदै केही हप्तादेखि भारतमा विरोध चलिरहेको छ प्रदर्शनकारीहरूले भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा आएका छन् धरपकड़का बावजूद सीजेपी र विपक्षी नेता राहुल गान्धीले आन्दोलनलाई भने निरन्तरता दिनु बताउनु भएको छ अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 7 विकेट गुमाएर 235 रन बनायो नेपालका रोहित पौडेलले शतक बनाएका छन् रोहितले 127 ओभरमा 101 रन बनाएर आउट भए यस्तै गुलशन झाले 34 ओभरमा 48 रन बनाए क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिए नेपालले यो श्रृंखलामा क्यानाडा र ओमानसँग समान 2-2 खेल खेल्नेछ यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जगाउने अन्तिम अवसरको रूपमा रहेको छ। चार भन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बूढ़ी गण्डकी बाढ़ी में फंसेका 47 जनाको उद्धार, पहिरोले नदी फुनेर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान, वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन, दशैं शुरू भएसँगै घर फर्किनुको चहल पहल बढ़्यो, नियमित सड़क संचालन नहुँदा यात्रु समस्यामा, धादिङको गलौदीमा अवरोध सड़क खुलाउने प्रयास चल्दै, कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायम, अमर सिंह पछि पार्दै उदय शमशेर साथसाथ क्रियाशील नाथ सहित दोस्रो, भारतमा ककरोच आन्दोलनका संस्थापक सहित तीन नेता रिहा, आन्दोलनलाई निरन्तरता दिने सीजेपी र विपक्षी नेता गान्धीको भनाई, र आईसीसी क्रिकेट लिग टूमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो।

0: संयोगी को शिर
1: मणि चोर को काक
0: स्वच्छ सुंदर र शुद्ध प्रकृति
1: शांति र आनंद को अनुभूति शहर बाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुली अर्गानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946665 र 9841924481 वेबसाइट झुले.com.np
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: मेरो छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
5: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44282 42 44282 42 कम अन यु सो क्यान बी बेनिफिटेड
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ आजदेखि शुरू भएको नवरात्रको पहिलो दिन काठमाडौँको हनुमान ढोकामा रहेको दशैं घरमा घटस्थापना गरी विधिवत रूपमा जमरा राखिएको छ यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाउनका साथै बन्दुक पड्गाएर बढ़ाई गराएको हो यस्तै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो लगाएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैं घरमा जमरा छर्ने गरिन्छ घटस्थापना गर्दा पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दीप कलश र गणेशको स्थापना गरी शक्तिकी अधीश ठेत्री दुर्गाको आह्वान गरी पूजा अर्चना गरिन्छ नवरात्रभरि दुर्गाका तीन रूप महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने प्रचलन छ नवरात्रको पहिलो दिन शैली पुत्री दोस्रो दिन ब्रह्मचारिणी तेस्रो दिन चन्द्रघण्टा चौथो दिन कुष्मान्डा पाँचौं दिन स्कन्दमाता छैठौं दिन कात्यानी सातौं दिन कालरात्री आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना गरिन्छ आज राखेको जमरा विजयादशमीका दिन टीकासहित प्रसादका रूपमा शिरमा लगाइन्छ भक्तपुर दरबार क्षेत्रमा नेपाली वास्तुविद समाजको 36 वार्षिक महोत्सवको अवसरमा हिजो सार्वजनिक वास्तुकला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ प्रदर्शनीमा नेपालका मौलिक वास्तुकला ऐतिहासिक सम्पदा परम्परागत बस्ती विविध जात जातिको पहिचान झल्काउने भौतिक संरचना तथा स्थान विशेषको महत्व बढ़ेका विभिन्न भवन र संरचना सम्बन्धी सामग्री प्रस्तुत गरेको गरिएको छ कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत शहर भक्तपुरमा यस्तो प्रदर्शनी आयोजना हुनु महत्वपूर्ण भएको बताउनुभयो नेपाली परम्परागत मूर्तिकलाका वरिष्ठ कलाकार स्वर्गीय कालु कुमालेलाई मरणा प्रान्त ग्लोबल अवार्ड प्रदान गरिनु भएको छ हिजो ललितपुरमा आयोजित श्रद्धांजली सभामा इन्फिनिटी सर्भिस संस्थाले आउँदो नोभेम्बर 1 तारीकमा अवार्ड प्रदान गर्ने जनाएको छ 1990 साल जेठ 27 गते ललितपुरको उकु बहालमा जन्मनुभएका कुमालेको 94 वर्षको उमेरमा गएको असोज 6 गते निधन भएको थियो र भक्तपुरको शरीर विनायक नगर स्तरीय ढिङबाजा प्रतियोगिता 2083मा शरीर विनायक नगरपालिका 1 सिरु तारका दुई टोली विजेता र उपविजेता बनेका छन् शरीर विनायक गणेश मन्दिर परिसरमा हिजो आयोजित प्रतियोगितामा सिरु तारको नाश धिमी खला प्रथम हुँदै नगद 75,000 ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ यस्तै लुनिभा धिमी बाजा खला दोस्रो हुँदै 50,000 ट्रफी र प्रमाणपत्र प्रतियोगितामा शरीर विनायक नगरपालिका 10 को सिमलटार बाजा खला तेस्रो भएको छ दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक आजदेखि बडा दशैं औपचारिक रूपमा शुरू हनुमान ढोकामा रहेको दशैं घरमा जमरा राखियो। कांग्रेस महामन्त्री पदमा पर्ने पौडेलको फराकिलो अर्हता कायम। अमर सिंहलाई पछि पार्दै हुँदै शमशेर साक्षात त्रिवासी मत सहित दोस्रो र भक्तपुर दरबार क्षेत्रमा वास्तुदूत समाजको 36 वार्षिक उत्सव सम्पन्न। अहिलेलाई चार भन्जनभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: ठाकुरा प्रश्न विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँस पात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सिटीहरूमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। रकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौँ।
6: अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 0942 8888 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8

0: देखनी मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिटिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुटिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कान्तिन र सुलखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुलखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9845-76 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कल्लेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रुपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराई सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना।
0: एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
2: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-12-99-97-48-58-43-87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: तल्लो इन्फो खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठमा इन्फो खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
5: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
6: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।

0: ए बाबू नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879652 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आया, आया, भनेर पो बसेछ त बिरामी हो क्या हो
4: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
4: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलु खुम्बु
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित

0: एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487।
2: आज मेरो जन्मदिन हो, याद त छ नि।
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
2: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
3: ल अब आँखा खोला त।
2: वाउ, कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने। त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी

0: 才华就你说路 FM 不算的
1: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: सन्चे सोलु एफएम स्टुडियो टाइम
3: इट्स 4 PM अपराह्नको 4 बज्यो
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्ड नगरपालिका 5 सोलु खुम्बु
4: मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्म गुरू ज्यूहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
5: कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
4: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283669 र 9841130094।
5: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे। इच्छुक कृषक समूह, कृषि फर्म, कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1, बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू, कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना, सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष, स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र, प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि।
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9845-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobpaye.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण, योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-51-1079 कार्यालय प्रमुख 9849-1921-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
2: जिल्ला हुलाक कार्यालय सोलुखुम्बुको सूचना
3: यही असोज 23 गते 14 अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटीज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
4: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
3: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72 9862-83-13-44 र 9852-82-24-29
3: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
0: दन्त शिविर हुने सम्बन्धी सूचना
4: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
0: सबै उपचारमा छुट लागू हुनेछ।
4: सब जानकारीका लागि सम्पर्क नम्बरहरू 9821-1290-9746-5843 सम्पर्क गर्न सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
4: तल्लो इन्कु हुला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना
5: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1 मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा मिति यही असोज 25 गते समय बिहान 11:30 बजे।
6: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
7: ए दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
6: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
7: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार
6: अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङ का सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
8: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
6: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
9: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु।
8: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
10: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
11: म पनि राईको साझा स्टोर्समा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
12: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु।
13: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
14: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सोनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417718, 9843449096 र 9861313472। आन्जी औषधालय, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु। 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीति गीतको विषयलाई लिएर सदाको जस्तै आज पनि उपस्थित बनिसकेका छौं फिलहालदेखि मित्रको साथमा म आफ्नो सुवेदिका राई र सुन्दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ र कतिजना साथीहरू कार्यक्रम गीति गीतको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको घडी भने समाप्त भइ नै सकेको छ आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौं ढिला नगरी पनि सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: बखरी माचोमा हामीले एकदम मीठा मीठा गीतकाले सरोबने सुनि नै सकेका छौं। अब चाहिँ तपाईँको पालो 9764549 सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउन सक्नुहुनेछ। आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार।
1: नमस्ते नमस्कार दिदी।
0: नमस्ते नमस्कार हजुर, कहाँबाट बोल्दिनुहुन्छ? गोरी मगर उदयपुरबाट। गोरीजी, अनि तपाईँको हाल खबर के कस्तो छ नि? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला गोरीजी। अनि गोरीजी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। ल ठिक छ, तानी खाजा लिनुभयो त गोरीजीले? हाम्रो बाँकी छ भन्नु पर्ला गोरीजी। गोरीजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्नुहुन्छ गोरीजीले? अनि यति साह्रो जुनको ज्योति ल्याएर नि दिनुपर्ने चाहिँ कसलाई नि? ओहो, गोरीजीको कोही हुनुहुन्छ जस्तो छ। हुनुहुन्न होला, पक्कै पनि तपाईँले गफ दिनुभयो नि गोरीजीले। ल ठिक छ त, यो मिठो गीत मार्फत कसलाई सुनाउन चाहनुहुन्छ? ओके, बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो रिपोर्टबाट गोरी मगर गोरीजी, भने पनि छुटिसक्नु भएको छ। एकदम मिठो गीत रोजेर भने साथी छुटिसक्नु भएको छ। यसरी नै जोडिन चाहनुहुन्छ भने 9764549 70 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्ते नमस्कार, गुड आफ्टरनुन, कहाँबाट बोल्नुहुन्छ? खोटाङबाट मदन श्रेष्ठ। मदनजी, बीच धेरै दिन पछि आउनु भयो कार्यक्रममा। एकदम खुसी लाग्यो यसरी नै सुनेर साथ दिनुहोला, सदैव हामीलाई माया गर्नुहोला भनेर साई। अनि हाम्रो मदनजीको नयाँ नौलो खबर के कस्तो छ खोटाङतिरको सुनाउनुहोस्। खाजा हाम्रो पनि बाँकी छ भन्नु पर्ला मदनजी। अनि मदनजी, आजको दिन के गरेर बिताउनु भयो? दसैँको चहल पहल कतिको छ त?
2: दसैँ चाहिँ हामी यसपालि मान्नुहुन्न भन्नुपर्छ, र चहल पहल ठिकै आउनेछ भनौँ न।
0: ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ मदनजी। र हाम्रो गुरुजीले जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन, एकदम मिठो गीत रोजिसक्नु भएको छ है। यो मिठो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ।
2: हुन्छ, यो मिठो भएकोमा कार्यक्रम सञ्चालन जफतमा तपाईँको लागि इन्जिनियरिङलाई भन्छु नि, किनभने त भन्छु दिदीको लागि सम्पूर्णको लागि भन्छु, र बहिनी सबैलाई एकदम बहिनी बोल्न पाएँ भन्छु, र साथीहरू त मेरो धेरै हुनुहुन्छ, एकदमै कोही कसै नमिरे छैन, मनबुद्धिको भरि माया सम्झना भन्ने पनि मिलो भाइ।
0: ओके बाई बाई, साथी हुनुहुन्थ्यो खोटाङबाट मदन श्रेष्ठ। मदनजी भने पनि छुटिसक्नु भएको छ, र उसले भने हामी गोरी मगरजी राम्रो मदन श्रेष्ठजीको रूपाईतर्फ पनि सानेछ है। एकदम मिठो गीत रहेको छ, जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन, एकदम मिठो गीत रहेको छ, जुन चाहिँ नाइन भन्नु नेपाली चलचित्रबाट लिएको एकदम मिठो गीत रहेको छ, जसमा आवाज हुनु भएको छ दीपक लिम्बुको आवाजमा सजिएको छ भने गीत लेख्नु भएको छ डाक्टर कृष्ण हरि बरालले लेख्नु भएको यो मिठो गीत हामी सुन्नेछौ। त्यस पश्चात कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम छानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ, सुन्दै गर्नुहोला।
3: घामलाई छाया नभए के हुन्थ्यो?

0: हुने सम्बन्धी सूचना। एभरेज डेन्टल क्लिनिक कल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 48 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेज डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
2: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना। यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय, स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
3: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गतेभित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराई सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813 र 9852424 29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलु।

कार्यक्रम गीत गीतको पहिलो अनिश्चित विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुबे एफएम 101.9 MHz कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हामीसँग चाहिँ पनि चारवटा गीत भने बाँकी रहेको छ, आउन सक्नुहुनेछ र आफूले मन पर्ने गीत रोजेर आफ्ना नसेका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। विशेष त दशैं तिहार पनि नसकिँदैछ र कतिजना साथीहरू चाहिँ दशैं तिहारको तयारीमा पनि हुनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ कामतिर हुनुहुन्छ होला, आफ्नो व्यस्तको बाजु पनि हामीलाई सुन्दै हुनुहुन्छ होला र कतिजना साथीहरू गोठालोतिर हुनुहुन्छ होला, मेरा पाततिर हुनुहुन्छ होला है, गाउँघरमा धान काट्दै कोदो टिप्दै पनि हुनुहुन्छ होला, घाँस काट्दै गोठालोतिर हुनुहुन्छ होला है। कतिजना साथीहरू अहिलेको समयमा खाजा खाँदै खाजा पकाउँदै खाना पकाउँदै पनि हुनुहुन्छ होला, जस्तोसुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै अगाडि बढ्नुहोला भनेर चाहिँ, किनभने आफ्नो स्वास्थ्य भन्दा ठूलो चाहिँ केही पनि हुँदैन, त्यही भएको कारणले गर्दाखेरि सम्पूर्ण साथीले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भनेर चाहिँ है। र कार्यक्रममा सुन्दै हुनुहुन्छ भने चाहिँ 97.69 लाइन हुँदै कार्यक्रममा सहभागिता पनि जनाउनुहोला भनेर चाहिँ। र विशेष तपाईँले हामीलाई चाहिँ रेडियो मार्फत पनि सुन्न सक्नुहुनेछ भने हामीलाई 101.9 MHz सुन्न सक्नुहुनेछ भने हामीलाई अनलाइन मार्फत पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ www.sulfm.com र हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ है। र अवश्य पनि हामी मिठो गीततर्फ पनि हामी जानेछौँ है। गीतको मूल रहेको छ लै बरी लै भने एकदम मिठो गीत रहेको छ जसमा आवाज पर्नु भएको छ कृष्णा गुरूङका आवाजमा सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुन्नेछौ, त्यसको साथ फेरि उपस्थित हुनेछौं।

0: ਵੱਖਰੇ ਮੈਚ ਨਾਲ ਲਈ ਮੀਠ ਗੀਤ ਸੁਣੀ ਨਹੀਂ ਸਕੀ ਕਿਆ ਸੋ ਲਈ ਵਰੀ ਏਕਦਮ ਮੀਠ ਗੀਤ ਥਿਓ ਪੱਕੇ ਬਣੀ ਗੀਤ ਸੁਣੀ ਪੱਕੇ ਬਣ ਡੇਰੀ ਜਨ ਸਾਥੀ ਮਨੋਰੰਜਨ ਤਾਲੀਨ ਬਾਲਾਈ ਰ ਹਮੀ ਸੁੰਗਲ ਸਿਕਨੇ ਗੀਤ ਰ ਬਾਕੀ ਨੇ ਸਾ ਤਿਨ ਉੜਾ ਗੀਤ ਬਣੀ ਬਾਕੀ ਨੇ ਰਹੇ ਕੋ ਸਾ ਟੇਲਫ ਲਾਈਨ ਮਾ ਕੋਈ ਮਿੱਤਰ ਅਨੁਸ ਸਾਥੀ ਲਈ ਸਵਾਗਤ ਗਰੀ ਹਲੋ ਹਲੋ ਨਮਸਕਾਰ
1: ਨਮਸਕਾਰ ਦੀਦੀ
0: ਨਮਸਕਾਰ ਹਜੂਰ ਕਹਾਂ ਬਾਟੇ ਕੋ ਬੋਲਦੀ ਹੁੰਸ खोट्याङबाट रोजिना तामाङ रोजिनाजी कार्यक्रममा धेरै समयपछि सहभागिता सुनाउनु भयो
1: हजुर
0: अनि रोजिनाजी तपाईँको हाल खबर के कस्तो छ खोट्याङतिरको हाल खबर के कस्तो छ नि सुनाउनुहोस् न
1: हाम्रोतिरको हाल खबर सबै ठिकै छ भन्नुपर्छ अनि हजुरहरूको के छ खबर सन्चै हुनुहुन्छ
0: हाम्रो पनि एकदम ठिकठाक छ हामी पनि तपाईँहरूको माया साथले अहिलेसम्म एकदम ठिकठाक छौँ भन्नुपर्दा अनि खोटाङतिरको आजको वेदर चाहिँ के कस्तो छ नि
1: आज हाम्रोतिरको मौसम मजाले घाम लागिरहेको छ भन्नुपर्छ अनि त्यतातिरको मौसम कस्तो छ दिदी
0: सोलुखुम्बुतिरको मौसमको कुरा सुनाउनु पर्दा बिहानीदेखि एकदम मजाको घाम लागिरहेको छ है चिसो चिसो बढ्दैछ यस्तै छ भन्नु पर्ला र रोजनाजी अनि खाजा लिनुभयो त तपाईँले
1: मेरो खाजा भइसक्यो अनि हजुरको भयो बाँकी छ
0: हाम्रो बाँकी छ भन्नु पर्ला रोजनाजी अनि रोजनाजीले खाजामा के लिनुभयो नि सुटुक्क भन्न मिल्छ
1: हजुर
0: ओहो चाउ चाउ खानु भएको अनि त्यतिकै खानु भएको कि पकाएर खानुभयो चिसो चिसो मौसममा चाउचाउ कुनै बेला पनि खानुपर्छ सधैँ चाहिँ खानु भएन कुनै बेला चाहिँ खाँदा ठिकै हुन्छ ल ठिक छ त कार्यक्रममा सहभागिता सुनाउनु भएको छ रोसिनाजी र आज कुन गीत रोज्नुहुन्छ त रोसिनाजीले
1: मलाई राष्ट्रिय भक्तले सजिएको देशभक्ति बोलको गीत राखिदिनुहोस् न
0: ओके पक्कै पनि तपाईँको लागि यो गीत बस्नेछ आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है
1: हुन्छ फर्स्टमा चाहिँ त्यो मिठो भोइसमा कार्यक्रम ल्याउनुहुन्छ दिदी हजुरको लागि प्राविधिक मित्र म को हुनुहुन्छ उहाँको लागि त्यसै गरी सोलो स्मल फ्यामिलीको लागि पनि भन्न चाहन्छु साथीहरू म सम्झिनु पर्दा स्वस्तिका तामाङ रेशमा तामाङ बालकुमारी तामाङ गङ्गा तामाङ जमुना तामाङ लगायत साथीहरू त धेरैभन्दा धेरै हुनुहुन्छ ज जसले मलाई रोजिना तामाङ भनेर चिन्नुहुन्छ चिन्नुहुन्न कार्यक्रम सुनेर बस्नु भएको छ बस्नु भएको छैन सम्पूर्णको लागि
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो खोटाङबाट रोजिना तामाङ रोजिनाजीले पनि एकदम मिठो गीत रोजिएर भने साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छु भने 97.49 लाइन हुँदै कार्यक्रममा कल्चाइ गर्दै गर्नुहोला भन्न चाहे र अवश्य भने हामी रोजिनाजीको रुचाइतर्फ नै सानेछौ है एकदम मिठो गीत रहेको छ गाउ गाउ बाट उठा उठा भने एकदम मिठो गीत रहेको छ जुन चाहिँ राष्ट्र भावले सजिएको मिठो गीत रहेको छ यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम सानेछौ विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ सुन्दै गर्नुहोला

तल्लो इन्कुहोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठमा इन्कुहोला हाइड्रो पावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।

कार्यक्रम गीतिगीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सिटमा फेरि पनि उपस्थित भइ नै सकेका छौ। सुन्दैनहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतिगीतलाई सुनिराख्नु भएको छ। हामीसँग अझै पनि गीत भन्ने दुईवटा बाँकी नै रहेको छ। आउन सक्नुहुनेछ सन्दर्भ 64.54 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो हेलो नमस्कार। हेलो नमस्कार नमस्कार भन्दै थिए साथीको फोन पनि डिस्कनेक्ट भइ नै सकेको छ। र जोड्न चाहनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.54 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र अवश्य पनि हामी साथीहरूको फोन लाइन चाहिँ अलिकति डिस्टर्ब भइरहेको छ, हामी चाहिँ गीततर्फ नै जानेछौ है। तिमी आउँछौ कि भनी एकदम मिठो गीत रहेको छ जसमा आवाज गर्नुभएको छ सुनिल गिरीको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ कोहोला त्यो भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनेछौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौं।

बखरी माछा में हमने तो मीठ गीत सुने सके कैसे कुहला त्यो बने एकदम मीठ गीत रहे कुछ ये उपकी बनी होगी सुनेरा हाँ तेरे जना साथ ले मगर उन चंता लेनु भाईला रावण से सुने सा मिशन ये उटा मात्र गीत बाकी रहे कुछ सा संधन विश्वास सिटी मन पचास सवन्ना सत्री को लाइन हुदे कार्यक्रम आस्तो बागीता सुनाऊनु हो लाभ होना साई रंती मावने श्रोत तारे से पके पनी आमिस गुण गीत सा बने रहते ठेके था अनुपाणी उनसे ये टेलीफोन लगना कोई मित्र अनुसा साथी स्वागत गुरी हेलो हेलो नमस्कार हेलो नमस्कार नमस्कार भन्दै थिए साथीको फोन डिस्करेन्ट भइ नै सकेको छ ए आज अलिकति टेलिफोनमा डिस्टर्ब भइरहेको छ है र अवश्य पनि हामी साथीहरूको फोन लाइन पनि लिन सक्दैनौ किनकि कार्यक्रममा निर्धारित गरेको समय भने सकिने सकेको छ र सम्पूर्ण श्रोतालाई विशिष्ट हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता सुनाउनुभयो ट्राई गर्नुभयो प्रयास गर्नुभयो यहाँ सबैजनालाई विशेष मरिदेखि धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु मलाई अन्तिम समयसम्म प्राविधिक मित्रबाट साथ दिनुभएको थियो लक्ष्मी श्रेष्ठलाई पनि विशेष धन्यवाद दिन चाहे र अन्तिममा पोके पनि एउटा गीत बाँकी नै रहेको छ कुराकानी भन्ने गीतको बोल रहेको छ है जसमा आवाज गर्नु भएको छ विरिजेश श्रेष्ठका आवाजमा सबैको एकदम मिठो गीत रहेको छ यो मिठो गीत हामी सुन्दै आजको कार्यक्रम गीत गीतको विषयबाट म कार्यक्रम प्रस्तुत रेडिका राई पनि बिदा हुन्छु नमस्कार

टेक्नी मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग

छे सिंगदा टुल्कु रिन्पो छे टुल्कु मुवाङ खुनखेन रिन्पो छे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात् उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 70 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारम लिए यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-1290-97-48-58-43-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 बाद श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कल्लेरी।

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेफएम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulefm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 5 बजे को सुनहर चलिरहेपछि म अंजु कार्की बादी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनेर फुट्दा आज बिहान गोर्खाको बुढी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाले विज्ञप्ति निकालेर बाढ़ीको उद्गम स्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढ़ी आउने गरी वर्षा नभएको जनाएको हो। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो 24 घण्टामा ती क्षेत्रमा छिटफुट मात्र वर्षा भएको थियो। महाशाखाका अनुसार घटनाको वास्तविक कारण बारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ। बाढ़ीको प्रारम्भिक जानकारी बिहान 6 बजे प्राप्त हुन साँदा बुढी गण्डकीको तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका वासिन्दालाई मोबाइल सन्देश एसएमएस मार्फत पूर्व सूचना पठाएको समेत महाशाखाले सुनाएको छ। यसैबीच बुढी गण्डकीको बाढ़ीले 6 वटा पुल बगाएको छ भने अहिलेसम्म 10 जनाको अवस्था थाहा हुन सकेको छैन। उनीहरू सम्पर्क विहीन छन्। बाढ़ीले 2 वटा मोटरेबल पुल 4 वटा झुलुङ्गे पुल बगाएको गोर्खा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभएको छ। वहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी र आरूघाटको सोटी तथा मान्डो जोड्ने पक्की पुल बगाएको छ। यस्तै बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेलुब्रिज बगाएको छ। यसै गरी माची खोला र करैचा जोड्ने झुलुङ्गे पुल चुमदुङ बीको ठाडो भरेङ र जगते जोड्ने पुल र सिद्धिवासको घट्टे खोला र फिलिम जोड्ने झुलुङ्गे पुल समेत बगाएको उल्लेख गरिएको छ। बुढी गण्डकी नदीमा आकस्मिक बाढ़ी आएपछि गोर्खाको आरूघाट बजार खाली गराइएको थियो। माथिल्लो सूत्रबाट लेदो र ग्रेगान सहितको ठूलो बाढ़ी आएसँगै जोखिम बढ़ेपछि प्रशासनले आरूघाट बजारको बस्ती खाली गराएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले अग्रता कायमै राख्नु भएको छ। पछिल्लो मत परिणाम अनुसार पौडेलले 1370 मत प्राप्त गर्नु भएको छ। महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदय शमशेर राणाले अमर सिंह पुनलाई पछाडि पार्नु भएको छ। पछिल्लो मत परिणाम अनुसार राणाले 783 मत प्राप्त गर्दा पुनले 687 मत प्राप्त गर्नुभएको छ। सुनिल शर्माले 539 मत प्राप्त गर्दा मन्त्री पदमा गुरूराज घिमिरे शंकर तिवारी र डाक्टर सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा हुनुहुन्छ। महिला महामन्त्रीमा डाक्टर बिला संगौला पन्थले 965 महालक्ष्मी उपाध्याय डिनाले 552 रिता खनालले 251 मत प्राप्त गर्नुभएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लानु भएको छ। हालसम्म मतगणना भएको 3435 मतमा खुल्ला उपसभापतिमा भण्डारीले 1686 मत प्राप्त गर्दा 2 सीटका लागि भएको खुल्ला उपसभापति पदमा मधु आचार्यले 1090 मत प्राप्त गर्नु भएको छ। उनीहरूले 955 मत से सुरेन्द्र राज पाण्डे 941 मतसहित गोविन्द भट्टराई 719 मतसहित धनराज गुरूङले पछ्याइ रहनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको कक्रोश आन्दोलनका संस्थापक अभिजित दीक्षे सहित 3 जना नेता रिहा भएका छन्। नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनेको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको 1 दिनपछि रिहा गरिएको छ। कक्रोश जनता पार्टीका मुख्य कानूनी सल्लाहकार रत्न सिंहका अनुसार कार्यकारी मेजिस्ट्रेटको अदालतले दीप्सके सहित 3 जनालाई 1 वर्षसम्म शान्ति भंग नगर्ने शर्त रिहाई गरेको छ। अन्तिम खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले क्यानाडालाई 237 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। नेपालका रोहित पौडेलले शतक बनाए। रोहित पौडेल 127 ओभरमा 101 रन बनाएर आउट भए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक प्रहार हो। यस्तै गुलशन झाले 34 ओभरमा 48 रन बनाउँदा क्यानाडाका आखिर कुमार र
पदक जिंदिएर सिंहले तीन तीन विकेट लिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08:05:16 फोनमा sunofm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवस्थ अहिलेलाई सुधार चल सक्यो। 7:07 सोलो समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाइसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
3: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
4: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
5: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गतिभित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
4: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-43 र 98-52-82-24-29।
4: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दन्त शिविर हुने सम्बन्धी सूचना।
10: एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
0: सबै उपचारमा छूट लागू हुनेछ।
10: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
10: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
11: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
10: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खोर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
12: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है?
13: किन नि, के भयो, सन्चो भएन?
12: होइन, यतिकै जाने मन लागेन।
13: यतिकै पनि हुन्छ?
12: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
13: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
14: नमस्ते, कति कामले पाल्नु भयो?
13: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
14: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
12: हस् म्याडम।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
17: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
16: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
17: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
16: साथै एलसीडी, एलईडी टीवी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङ का सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
16: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9833668418।
18: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 कलेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
19: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
20: म पनि राईको साझा स्टोर्समा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
1: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोली रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
21: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
22: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले नि लेखिहाल्छ नि।
21: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
22: तिमीलाई थाहा थिएन?
21: थाहा थिएन।
22: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
21: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
22: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
23: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
25: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
16: यहाँ नसा च्यापिएको, हड्डी छिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824417178, 9843449696 र 9816231472। आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु, पाँच नम्बर ओडा कार्यालय केही अगाडि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: तीन दिन देखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
6: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
6: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
7: ल अब आँखा खोला त।
6: वाउ, कस्तो राम्रो उठी! अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
8: अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98130034-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
3: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
4: हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: केही भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो
9: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
8: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
9: ल सुन बहिनी सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खुजो त्यही तयार
8: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00
9: सुनु दुधकुण्ड नगरपालिका 5 पल्लेरी

0: नमस्ते डॉक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दाजु भाई बाल बालिका बेर समय सजन छोड़नु वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न
3: नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो
3: यो त लागौसत प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त कति श्री लागौसत त भाइ के भएको तिमीलाई रुधाती भन त
4: खै दिदी के भनौ र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्न नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रने मौका देऊ है
5: भारिसमा लज सिर्जना गरी दुवेचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भने परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। को नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफूल सुताउने सोलर ब्रान्ड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 ले कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय
6: स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रू 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038520131 र 98695576 सम्पर्क गर्न सक्नुहुनेछ। रमेशोर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
7: हेलो
8: हेलो
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ पाउनुहोस् है। ए नानी छोरी
9: हजुर
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: लु दिन त। हेलो भन्नुहोस् त।
7: हेलो हजुर
9: हजुर
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी के भने रहेछ, के हो के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जन सँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: बूढ़ी गंडकी नदी को बाढ़ी में 5 जना संपर्क विहीन 49 जना को उद्धार। पुल र जल विद्युत आयोजना में ठूलो क्षति। पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारंभिक अनुमान। जोखिम कायम नै
2: कारण अझै पनि यकिन भइसकेको छैन। त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनाएका छौं।
0: घटस्थापना सँगै आजदेखि बड़ा दशैं शुरू। घर घरमा जमरा राखियो। घर फर्कनेहरूको चहल पहल बढ़्यो। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
1: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै। महिलातर्फ डाक्टर डिला संग्रौलाको अग्रता।
0: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बन्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता। अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
1: र आईसीसीले क्रिकेट लीग 2 मा क्यानाडाले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
3: सुन्नु त, मेरो कपडा प्याकिङ गरिदिउँ त? श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गोर्खाको बूढ़ी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर, पुल तथा जल विद्युत आयोजनाका संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 49 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना सम्पर्कविहीन रहेको र अहिलेसम्म मानवीय क्षतिको पुष्टि भने नभएको प्राधिकरणको भनाई छ। गोर्खाको चुमलिङरी गाउँपालिका 6 लोकपा र चुमलिङ ब्रिज पहिरो खसेर नदी थुनिएपछि 81 लेतो र गेग्रान सहितको बाढ़ी आएको बाढ़ी पूर्वानुमान महाशाखाको प्रारम्भिक अनुमान छ। बाढ़ीले 341 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 वटा टेलिफोन टावर र 50 वटा बिजुलीका पुलमा क्षति पुगेको छ। यस्तै बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ। न्याकचेपदेखि श्रीविवास जोड्ने झलन्ने पुल तथा धार्चेको माछेखोलाबाट करैजा जोड्ने पुलमा क्षति पुगेको छ। बाढ़ीले सल्लेरीमा निर्माणाधीन साहस ऊर्जा आयोजनाको पावर हाउस र आसपासका घरमा समेत क्षति पुगेको छ। धार्चेको माथिखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको छ भने सल्लेरीका केही घर जोखिममा परेका छन्। सरकारले खोज तथा उद्धारलाई 3 वटा दिएको जनाएको छ। सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हय उद्धारको काम भइरहेको छ। उद्धारमा 437 जना सुरक्षाकर्मी परिचालन भइरहेको सेनाले जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले बूढ़ी गण्डकी नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। गोर्खा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासीका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई एसएमएस मार्फत पूर्व सूचना पठाएको छ। क्षतिको वास्तविक अवस्था बुझ्न र सड़क र पुलको विकल्प खोज्न विपद व्यवस्थापन प्राधिकरण र सड़क विभागका प्राविधिक टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन भएका छन्। बूढ़ी गण्डकी बाढ़ीले गोर्खाको मनास्लो संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्। मनास्लो संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित ठाउँमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। मनास्लो संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुनमुन्द्री गाउँपालिका 3 जगतमा 100 भन्दा बढ़ी विदेशी पर्यटक रोकिएको उहाँले बताउनु भएको छ।
1: बाढ़ी आउनु अघि बुढ़ी गण्डकी नदीमा पानीको बहाव घटेको थियो। त्यसैले पहिरोका कारण नदी थुनिएर बनेको ताल फुट्दा बाढ़ी आएको अनुमान छ। तर बाढ़ी ठूलो भएकाले अरू कारणहरू बारेमा पनि चर्चा भइरहेका छन्। बाढ़ीको कारणबारे साथी महेश गेवालीले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोध्नु भएको छ।
2: कारण अझै पनि एकिन भइसकेका छैन। आजको भूगर्भ तस्विर आइसकेका छैन, हिजो बेलुकीको मात्रै तस्विर आएको छ। त्यसको आधारमा चाहिँ एउटा ठूलो पहिरो खसेको देखिन्छ होइन। त्यो पहिरोले त्यहाँको खोला थुनिन गएको हुनुपर्छ र त्यो फुटेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष चाहिँ हो। अब त्यो बाहेक पनि अरू यो गत राति कहीँ कतै पहिरो थपिएको अथवा चाहिँ पहिरोहरू खसेको अथवा उम्तालहरू फुटेको अब कारणहरू त अनेक आशंका गर्न सकिन्छ। तर पनि प्रारम्भिक रूपमा चाहिँ हाम्रो अहिलेसम्मको निष्कर्ष चाहिँ पहिरोले गति थुनिन गएको र फुटेको नै भन्ने छ।
0: त्यसको गतिको केही
2: यसको गतिको तथ्याङ्क चाहिँ हामीले अब निकाल्दैछौँ करिब करिब होइन। हामीले माथिको गतिको बारेमा चाहिँ पूरा जानकारी दिनलाई माथि केन्द्रहरू नरहेको कारणले अलिक कठिन छ। तर पनि यो करिब करिब चार घण्टामा आरूघाट आइपुगेको छ। मतलब यो गति चाहिँ अब रसुवा भुटेखुसीको तुलनामा ज्यादै न्यून गति हो होइन। यो त्यस्तो उच्च गतिका साथ आएको चाहिँ देखिँदैन, तर अरू सामान्य बाढी भन्दा यसको गति चाहिँ बढी नै छ।
0: धेरै नागरिकहरूले चाहिँ भुटेखुसीको झल्को आयो भन्ने कुरा गरिरहनु भएको छ। त्यो भुटेखुसीको र यो आजको बुढी गण्डकीको बाढीको फरक चाहिँ के छ?
2: फरक मुख्य त एउटा गतिमै फरक छ, अर्को यसको गहिराईमा पनि फरक छ। यो अलिकति तुलनात्मक रूपमा सानो छ र गति पनि केही कम छ। अब माथिल्लो क्षेत्रमा हामीले हेर्दै गर्दाखेरि अब आरूघाट बजारमा गहिराई हामीले करिब 8 मिटर गहिराई बढेको जो जलसतह बढेको पायौं। अब पहिलाको हेर्नुभयो भने भद्रावतीमै पनि झन्नै 18 मिटर जति अग्लो बाढी चाहिँ आएको थियो। त्यस हिसाबले झल्को त अब जसुवा भुटेको सिकु जस्तै किसिमको त हुने भयो, तर स्केलमा हेर्दाखेरि केही सानो छ। खेती कम हुनुको कारण मुख्यत जलस्रोत आयोजनाहरू बुढी गण्डकीमा निर्माणाधीन मात्रै थिए, निर्माण भइसकेको अवस्था थिएन। र यसमा एउटा फरक के भने यसले पहिला यसले सानो बाढी आयो, त्यसले गर्दा केही सतर्कता हुनको लागि समय पनि प्राप्त भयो र त्यस पछाडि करिब 1 घण्टा पछाडि बल्ल ठूलो बाढी आएको छ। जहाँ ताल बन्यो त्यो फुट्ने क्रममा 2-3 चोटि गरेर फुलेको हुनुपर्छ पहिरोले थुनिएर बनेको हो भन्ने जस्तो तर्चर्ती हुँदा देखिन्छ। भलै यकिन कारणमा हामी पुगिसकेका त छैनौँ। जोखिमको दृष्टिकोणले गोर्खाको माथिल्लो क्षेत्र जनघनत्वको हिसाबले तुलनात्मक रूपमा अलिक कम भएको कारणले गर्दाखेरि र बस्तीहरू पनि तुलनात्मक रूपमा धेरै जसो बस्तीहरू अलिक सुरक्षित स्थानमा भएका कारण अलिक कम क्षति भन्न त मिल्यो। करिब 200+ घर बगाएको भन्ने प्रारम्भिक आँकडा त छ, तर पनि नागरिकले चाहिँ समयमै सूचना माथिबाट प्राप्त गरेको, हामीले पनि समयमै सम्प्रेषण गरेको र समयमै सुरक्षित स्थानमा गएको कारणले अहिलेसम्म मानवीय क्षतिको जानकारी चाहिँ छैन।
0: पहिरोबाट जुन ताल बन्यो त्यो फुटेर चाहिँ आयो भन्ने कुरा गर्दाखेरि त्यो ताल पूर्ण रूपमा खुलिसकेको छ कि अथवा फेरि बाढी आउने सम्भावना त्यस्तो के छ?
2: त्यो निष्कर्षमा पुग्न सकिएको छैन। त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता भनेका छौँ। नेपाली सेनाको हेलिकप्टर पनि त्यसतर्फ जान कोसिस गरिरहेको बुझिन्छ। अब स्थलगत रूपमा त्यहाँ गएर हेर्न सकियो भने पनि त्यसको बारेमा जानकारी
0: तारन्तर बाढी आइरहेको छ नेपालमा, यसले चाहिँ के संकेत गर्छ?
2: हिमालय क्षेत्र पहाड़ी क्षेत्रमा असामान्य किसिमका बाढ़ीका घटनाहरू बढ्दै जाने नै देखिन्छ। यसका पछाडि दुईवटा कारणहरू छन्। पहिलो चाहिँ मौसम जलवायुमा गरिरहेको परिवर्तन, हिमालय क्षेत्रमा बढ्दो तापक्रमले पारिरहेको परिवर्तन होइन, हिम क्षेत्र अस्थिर भइराख्ने, अब यो पहिरोले नदी थुनियो त हामीले विगतमा पनि देख्दै आएकै हौ जुरे पहिरो अथवा अन्य पहिरोहरूको कुरा गर्दाखेरि पनि। अब यो वृत्तान्त पहिरो मात्रै हो अथवा यसमा हिम पहिरो समेत मिश्रित छ त्यसका आधारमा यसमा जलवायु परिवर्तन कारक हो होइन भन्ने निष्कर्षमा पुग्न सकिन्छ। यस किसिमको घटनाहरू बढ्दै गएको कारणले हामीले थप तयारी गर्नुपर्ने, पूर्व तयारी गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
0: उहाँ बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली, राज्यसभा सभापति रवि लामिछानेले बुढ़ी गण्डकीमा आएको बाढ़ीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्ने निर्देशन दिनुभएको छ। लामिछानेले चोम लुमरी क्षेत्रमा व्यापक क्षति पुगेको र नेक्सेट फिलिङ पुल बगेको खबरले मर्माहित भएको उल्लेख गर्नुभएको छ। बुढ़ी गण्डकीदेखि त्रिशुली किनारसम्मका नागरिकलाई उच्च सतर्कता अप्नाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उहाँले अपील गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले बाढ़ीका कारण भएको क्षतिले मर्माहित बनाएको बताउँदै यस्तो निर्देशन दिनुभएको हो।
1: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गोर्खाको बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत बुढ़ी गण्डकी नदीमा में आएको बाढ़ीले गोर्खाको चुम्नुबुडी क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै पुल समेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको हो। यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार र राहतमा तत्काल खट्न निर्देशन दिनुभएको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा प्रचण्डले बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको हो।
0: त्रिशुली नदीले कटान गरेर भाँसिदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी संचालनमा आएको छ। धादिङको गजिर गाउँपालिका पाँच गलौदीमा सड़क खण्ड मरमत गरेपछि आज दिउँसोदेखि गाड़ी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भाँसिएपछि अस्ति बेलुकीदेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागढुङ्गा नौबुसे मुगलिन सड़क आयोजनाको टोली लागेको थियो। राजमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रिने गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढ़ी बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी नै समस्यामा परेका थिए। गाड़ी खुलेसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
1: यसैबीच त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि सड़क सम्पर्क विहीन बनेको रसुवा जिल्ला पुनः सड़क सञ्जाल मार्फत जोड़िएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीमा रहेको फलाखु खोलामा बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएसँगै रसुवा र नुवाकोट बीच यातायात सम्पर्क स्थापित भएको हो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले बेत्रावतीमा रहेको विदुर नगरपालिका दश र उत्तर गया गाउँपालिका पाँच जोड़ने दुईवटा पक्की पुल बगाएपछि रसुवा नुवाकोट बीचको सड़क सम्पर्क टुटेको थियो।
0: सिधाकोरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू यो 3 करोड़सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
9: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढ़ी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्क विहीन 49 जनाको उद्धार पुल र जलविद्युत आयोजनामा ठूलो क्षति पहिरोले नदी थुनेर बाढ़ी आएको प्रारम्भिक अनुमान जोखिम कायमै त्रिशुली नदीले कटान गरेर भाँसिदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी संचालनमा लगायतका खबर प्रस्तुत गरिन्।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालीहरूको प्रमुख चाड़ बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू भएको छ। आज बिहान 11:47 शुभ साइतमा घटस्थापना गरी घरका दशैं घर तथा पूजा कोठामा जमरा राखिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले आवश्यक स्वस्ति शान्ति गरी आजै घटस्थापना तथा जमरा राख्न आग्रह गरेको थियो। घटस्थापना भोलि सोमबार गर्ने भन्ने चर्चा
10: सामाजिक सञ्जालमा चलेपछि समितिले आजै जमरा राख्नुपर्ने स्पष्ट पारेको थियो। जमरालाई समृद्धि, शुभता र उर्वरताको प्रतीकका रूपमा लिने धार्मिक विश्वास नवरात्रका नौ दिनसम्म महाकाली, महालक्ष्मी, महासरस्वतीका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आज शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। धार्मिक कथन अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत आसुरी शक्तिको विनाश गर्न विभिन्न रूप धारण गर्नुभएको थियो। यसैबीच नवरात्रको पहिलो दिन काठमाण्डौको हनुमान ढोकामा रहेको दशैं घरमा पनि विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज घटस्थापनाका दिन राखिएको जमरा विजया दशमीमा टीकासँगै प्रसादका रूपमा शिरमा लगाइनेछ। घटस्थापनासँगै दशैं मनाउन घर फर्किनेको चहल पहल पनि बढ़न थालेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाट टाढा रहेका मानिसहरू दशैं मनाउन आफ्नो जन्मथल फर्किने गर्छन्।
0: यसरी दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको चहल पहल बढेसँगै बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुको गतिविधि बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट परमिट खुला भएको छ। यस वर्ष दशैं मनाउन सड़क मार्गबाट झण्डै 10 लाख भन्दा बढ़ी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ। हवाई मार्गबाट समेत झण्डै 30-35 हजार यात्रु बाहिरिने अनुमान छ। यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायले व्यवस्थापनको तयारी गरेका छन्। काठमाडौँ उपत्यकाका नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर, नागढुङ्गा लगायत 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन्। दशैंमा घर फर्कने यात्रुको चाप हुँदा अझै आउँदा दिनमा अझै बढ़ने अपेक्षा गरिएको छ। त्यसैका लागि अब ग्रीन टिकट बुकिङ पनि अस्ति असोज 23 गतेदेखि खुलिसकेको छ।
10: दशैं शुरू भए पनि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति अझै सहज हुन भने सकेको छैन। सरकारले ग्यास अभाव हुन नदिन विभिन्न 6 ठाउँबाट सिलिण्डर साट्ने व्यवस्था गरे पनि ग्यास लिन बिहानैदेखि उपभोक्ता लाइनमा बस्न बाध्य भएका छन्। उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट आज दिनभर ग्यास वितरण तथा सिलिण्डर साटफेरको व्यवस्था गरिएको छ। तर ग्यास लिन आउने उपभोक्ताको चापका कारण वितरण केन्द्रहरूमा लाइन लागेको छ। चाडपर्वको समयमा ग्यास सहज रूपमा उपलब्ध हुनुपर्ने भए पनि उपभोक्ताले एउटा सिलिण्डर ग्यास लिन समेत लामो समय कोर्नुपर्ने अवस्था देखिएको छ। सरकारले आजदेखि असोज 31 गतेसम्म जुनसुकै कम्पनीको खाली सिलिण्डर दिएर अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सकिने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार फरक ब्राण्डको सिलिण्डर साट्दा अतिरिक्त शुल्क भने तिर्नुपर्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्रै बुझाए पुग्नेछ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौँको सिफल चौर, पेप्सिकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धेबाट ग्यास वितरण तथा सिलिण्डर चाटफेर भइरहेको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3,435 मतगणना भएकामा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ। कांग्रेस महाधिवेशनमा उपसभापतिमा 2 जना खुला र 1 जना समावेशीसहित 3 जना तथा महामन्त्रीमा पनि 2 जना खुला र 1 जना महिलासहित 3 जनाका लागि मतगणना भइरहेको हो। उपसभापतिमा खुलातर्फ 2 जना निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी 1,686 मतसहित शीर्ष स्थानमा हुनुहुन्छ। उहाँले दोस्रो स्थानका उम्मेद्वारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्य 1,090 मत, तेस्रोमा सुरेन्द्रराज पाण्डेले 955 मत प्राप्त गर्नुभएको छ। यस्तै गोविन्द भट्टराईले 941 मत, धनराज गुरूङले 719 मत, दीपक गिरी 497 मत र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 299 मत प्राप्त गर्नुभएको छ। यस्तै उपसभापति समावेशीतर्फ एक पद रहेकामा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा जीवन परियारले 829 मत, फर्मलहा मनसुरले 469 मत, रंजित कर्णले 270 मत र सीता गुरूङले 251 मत प्राप्त गर्नुभएको छ। महामन्त्री खोलातर्फ 2 पद निर्वाचित हुनुमा प्रदीप पौडेल 2,055 मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ। दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्माबीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेर राणाले 1,159 मत पाउँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत मात्र प्राप्त गर्नुभएको छ। यस्तै अमरसिंह पुन मगरले 819 मत, गुरूराज घिमिरेले 678 मत, मोहनसिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नुभएको छ। महिला महामन्त्री तर्फ एकजना निर्वाचित हुनुमा डाक्टर डीना संग्रौला र महालक्ष्मी उपाध्याय डीना बीच प्रतिस्पर्धा भइरहेको छ। डाक्टर संग्रौलाले 1517 मत प्राप्त गर्दा महालक्ष्मी उपाध्यायले 1398 मत प्राप्त गर्नुभएको छ। रीता खनालले 365 मत प्राप्त गर्नुभएको छ। मत परिणाम अनुसार जारी मतगणनामा उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान समावेशी उपसभापति तथा महिला महामन्त्री पदमा भने उम्मेद्वारहरू बीच रोचक र प्रतिस्पर्धात्मक अवस्था रहेको छ।
10: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। अघिल्लो सरकारले गएको असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले आज प्रदेशसभा बैठकमा 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकार अनुसार नै रहेको छ। बजेटको खर्च ब्योर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रूपियाँ रहेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिनपाट काठमाडौँ।

0: आपको एकमात्र डीटीएच के बाद डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: कृषि मंत्र मार्क सिंह
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ यूरिया मलको प्रयोग नगरौं
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार आज प्रदान गरिएको छ। नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तकका लेखक बीना जोशी राज भण्डारीलाई 2082 सालको मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको हो। विराटनगरमा जन्मिएर काठमाडौँमा हुर्किनु भएकी नृत्य कलाविद जोशीले लेख्नु भएको नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तकमा काठमाडौँ उपत्यकामा प्रचलित लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताको मुकुण्डो नाच र तिनका गुरूहरूको इतिहास समेटिएको छ। ख्वापा प्याख नामले समेत चिनिने यी परम्परागत नाचको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई पुस्तकमा उजागर गरिएको छ। यसैबीच मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा ऐतिहासिक राजदेवी मन्दिर बौद्धी माई मन्दिर विद्यापति चोकमा रहेको दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिंगारिएको छ। मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना र दर्शनका लागि पुगिरहेका छन्। राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा आजा गर्ने परम्परा छ।
4: नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका मानिस महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% रहेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विपन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीहरूको भन्दा 4 गुणाभन्दा बढ़ी छ। माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बाल विवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले विश्वविद्यालय छाड्नुपर्ने अवस्था छ। बाल विवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन बालिकाको शिक्षामा लगानी विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघले यस वर्ष बाल विवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ।
5: संघीय संसद सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि 2083 ल्याएको छ। हालै आएको कार्यविधिमा संसद सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्ने विषय छ। यसरी भएको सम्झौता अनुसार काम भए नभएको भनेर त्रैमासिक रूपमा कार्य सम्पादन मूल्याङ्कन हुनेछ। कार्यविधिको 4.1 कार्य सम्पादन सम्झौता गर्नुपर्ने विषय छ, जसमा सचिवले कार्य प्रकृति अनुसार कार्य विवरणको अधीनमा रही महाशाखा प्रमुखसँग र महाशाखा प्रमुखले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने उल्लेख छ।
4: शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन ललितपुर जिल्ला कार्य समितिले आज आयोजना गरेको वृहत शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो।
5: बेनी जोमसोङ सड़क संचालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ हिँडेका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा काठमाडौँ लगायतका ठाउँमा हिँड्न थालेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसोङ अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका माल वस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। म्याग्दी र मुस्ताङको सिमाना थासाङ चार घासा स्थित प्रहरी चौकीका अनुसार सड़क खुलेको 2 दिनमा 391 विभिन्न गाड़ी मुस्ताङबाट बाहिरिएका छन्।
4: बाढ़ी पहरोले क्षतिग्रस्त दुई राजमार्गको काभ्रे प्लाञ्चो खण्डमा पुनर्निर्मित सड़कबाट गाड़ी चल्न थालेका छन्। दशैं यात्रुको चाप बढ़ने भएकाले सड़क मरम्मत र अवरोध हटाउने तयारीलाई तीव्रता दिएको सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 2081 सालको बाढ़ी पहरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। यसअघि रोशी खोलामा बनाएको अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकामा पछिल्लो बाढ़ीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सड़कबाटै आवाजाज शुरू भएको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। जापानमा सन् 1999 देखि सन् 2026 को मे महिनासम्म अमेरिकी सेनाका सदस्य नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न 4998 आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा क्षेत्र मा भएका छन्। राष्ट्रिय प्रहरी निकायको प्रतिवेदन अनुसार यस अवधिमा ओकिनावामा 2447 आपराधिक घटना भएका छन्। यो कुल घटनाको 49% हो। यसै गरी नागावामा 18.3% र टोकियोमा 8.9% घटना दर्ता भएका चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कार जस्ता गम्भीर अपराधका 266 घटना देशभर दर्ता भएका थिए। तीमध्ये 129 घटना ओकिनावा, 67 घटना कानागावा र 34 घटना टोकियोमा भएका थिए।
4: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहितले 127 ओभरमा 101 रनमा बनाएर आउट भए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यस्तै गुलशन झाले 34 ओभरमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुख जिन्द्र सिंहले 3-3 विकेट लिएका छन्। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइरहेको क्यानाडाले ताजा अवस्थाको खेलमा 42 ओभर 5 बलको खेल चलिरहँदा 7 विकेट गुमाएर 182 रन बनाएको छ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी 4 मध्ये कम्तीमा 3 खेल जिते नजित लिटु तालिकाको शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अङ्क सहित तालिकाको 7 औं स्थानमा छ। नेपालले लिटु तालिकाको शीर्ष 4 मा परेर सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्लेअफ मार्फत विश्वकप र छनौट खेल्नुपर्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: बूढी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्क विहीन हुनन्। 50 जनाको उद्धार। पुल र जलविद्युत आयोजनामा ठूलो क्षति। पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान। जोखिम कायमै।
4: घर स्थापना सँगै आजदेखि बडा दशैं शुरू। घर घरमा जमरा राखियो। घर फर्कनेहरूको चहल पहल बढ़्यो। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
5: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै। महिलातर्फ डाक्टर जिला संग्रौलाको अग्रता।
4: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता। अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
5: र आईसीसी क्रिकेट लीग 2 मा क्यानाडा नेपालले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र विजय रिमाल पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: The radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
3: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
2: प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, तपाईँ कार्यक्रम नारी आशा सुन्दै हुनुहुन्छ। स्वागत छ आजको नयाँ श्रृंखलामा। नारी आशा तपाई र म जस्तै दिदी बहिनीको लागि परमेश्वरमा भएको हाम्रो आशालाई उजागर गर्ने, यसको विषयमा कुरा गर्ने र हाम्रो दिदी बहिनीको जीवनमा भएका अनेक विभिन्न विषयहरूसँग कुरा गर्ने एउटा कार्यक्रम हो। मेरो नाम ममता नेपाली हो र म तपाईँहरूको बीचमा फेरि पनि कार्यक्रमलाई लिएर एउटा नयाँ भागलाई लिएर उपस्थित भएको छु। कार्यक्रमलाई टीडब्ल्यूआर नेपालले प्रसारण र निर्माण गर्ने काम गर्दछ, जुन तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ। टीडब्ल्यूआर परमेश्वरको सन्देशलाई फैलाउने एउटा रेडियो कार्यक्रम बनाउने एउटा संस्था हो, जसबाट तपाईँले विभिन्न भाषामा परमेश्वरको सुसमाचार सुन्न सक्नुहुन्छ। र नारी आशा विशेष गरी दिदी बहिनीको लागि भनेर तयार गरिएको टीडब्ल्यूआरको एउटा कार्यक्रम हो। कार्यक्रम पहिलोचोटि सुन्दै हुनुहुन्छ भने यो जानकारी तपाईँको लागि, तर यदि तपाईँ हाम्रो रेगुलर श्रोता हुनुहुन्छ, सधैँभरि नियमित रूपमा हामीलाई सुनिराख्नु भएको छ भने तपाईँलाई अघिबाटै थाहा छ तपाईँको हप्ता कस्तो बित्यो। परमेश्वरको अनुग्रह तपाईँले पक्कै यो हप्तामा अनुभव गर्नुभयो होला, र यदि तपाईँ गर्भवती हुनुहुन्छ भने परमेश्वरको सहायता, शक्ति र उहाँमा भएको आशालाई पनि तपाईँले अनुभव गर्नुभयो होला। मैले किन गर्भवती नै भनेर सम्बोधन गरे भन्ने कुरा तपाईँले बुझिसक्नु भएको छ, किनकि यो महिनाभरि नै हामी गर्भवती महिलाहरूको विषयमा कुराकानी गर्दैछौ। तपाईँले अघिल्लो हप्ताको कार्यक्रमहरूमा गर्भवती या गर्भावस्थासँग सम्बन्धित विभिन्न विषयमा सुनिसक्नु भएको छ, र आजको हप्ता पनि हामी गर्भवती महिलाहरूको विषयमा उनीहरूलाई काम लाग्ने विभिन्न विषयहरूको बारेमा कुराकानी गर्नेछौ। साथसाथै बाइबलबाट पनि हामी केही त्यस्ता पदहरूलाई, त्यस्ता खण्डहरूलाई हेर्नेछौ, जसले यो समयमा तपाईँ र मलाई एउटा नयाँ आशा र नयाँ एउटा जागृति हामीलाई दिनेछ। अब ढिलाइ नगरिकन आजको कार्यक्रम शुरूआत गर्न चाहन्छु, तर त्यो कार्यक्रम आजको विषयवस्तुमा जानुभन्दा अगाडि नै यहाँहरूलाई एउटा अनुरोध छ, कार्यक्रम निरन्तर सुन्ने गर्नुहोस् र अन्तिमसम्म सुन्ने गर्नुहोस्, किनकि यो कार्यक्रम विशेष तयारीको साथमा, प्रार्थनाको साथमा तपाईँहरूको लागि बनाइएको कार्यक्रम हो, र साथसाथै आफू पनि सुनेर अरूलाई पनि यसको बारेमा बताउने गर्नुहोस्, ताकि अरू विभिन्न दिदी बहिनीले पनि कार्यक्रमको बारेमा थाहा पाउन सक्नुहुन्छ र उहाँहरू पनि आशीषित हुन सक्नुहुन्छ। म विश्वास गर्छु तपाईँले यस कार्यक्रमको बारेमा आफ्नो नजिकैको छिमेकी साथी संगीलाई बताइ नै रहनु भएको छ होला, र कतिपय नयाँ दिदी बहिनी आज कार्यक्रम सुन्नको लागि पनि बस्नु भएको छ होला। साथै तपाईँको रेडियो होम ग्रुपमा पनि कति नयाँ दिदी बहिनी थपिनु भएको छ होला। यदि त्यस्तो हुनुहुन्छ भने यहाँहरूलाई विशेष कार्यक्रममा म स्वागत गर्न चाहन्छु। अन्तिम समय सुन्नुहोस्, तपाईँले पक्कै केही असल कुराहरू सिक्नुहुनेछ र सुन्नुहुनेछ। ल, अब ढिला नगरिकन आजको विषयवस्तुतिर लागौं है त। प्रिय दिदी बहिनी, आजको नारी आशा कार्यक्रममा हामी पक्कै पनि गर्भवती महिलाहरूसँगै सम्बन्धित विषयमा कुरा गर्नेछौं, तर आज चाहिँ गर्भवती महिला भन्दा पनि त्यो महिलाको लागि एउटा परिवार अनि छिमेक अनि एउटा मण्डली कसरी एउटा सपोर्ट सिस्टम भन्न सक्छ, अथवा एउटा गर्भवती महिलाको लागि उसको हेरचाहको लागि परिवार, छिमेकी, साथीभाइ र एउटा मण्डलीले कसरी आफ्नो एउटा भूमिका निभाउन सक्छ, सहायक भूमिका निभाउनु पर्छ या निभाउन सकिन्छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौ। त्यसकारण आजको विषयवस्तु चाहिँ गर्भावस्थामा भएका महिलाहरूसँगै सम्बन्धित छ, तर हामी अरू व्यक्तिको बारेमा कुरा गर्नेछौ, जस्तो श्रीमानको बारेमा, उसको परिवारमा भएका सासू ससुरा अथवा नन्द अथवा अरू पनि जतिजना परिवार हुन्छ, अथवा गर्भवती महिलाको आमा बुवा, दाजुभाइ, दिदी बहिनी, साथीहरू, उसको यदि जागिर गर्नुहुन्छ भने एउटा अफिसले अनि मण्डलीभित्र कसरी चाहिँ उसलाई ख्याल राख्न सकिन्छ भन्ने बारेमा हामी कुरा गर्नेछौ है त। अब गर्भवती हुनु कुनै पनि व्यक्तिगत एउटा इभेन्ट भन्दा पनि यो चाहिँ एउटा परिवारकै लागि र यदि तपाईँ मण्डलीसँग सम्बन्धित हुनुहुन्छ भने मण्डलीकै लागि एउटा खुसीको कुरा हो
र अब डाइरेक्टली हेर्दाखेरि एउटा स्त्री गर्भवती हुन्छन् सक्यो उसले नै भोग्नुपर्छ उनी हो मेन मान्छे भन्ने जस्तो हामीलाई लाग्छ उसको व्यक्तिगत एक्सपिरियन्स मात्र हामी फोकस गर्छौँ तर एउटा महिला गर्भवती भइसकेपछि त्यो यात्रामा उसको श्रीमानको परिवारको साथीभाइको सँगै काम गर्ने सहकर्मीहरूको र मण्डलीको पनि विशेष भूमिका हुन्छ किनकि कुनै पनि महिला एक्लैले यो सबै कुराको बोझ उठाउन सक्दिनन् हो परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ तर सँगसँगै परमेश्वरले हाम्रो जीवनमा यस्ता व्यक्तिहरू पनि दिनुभएको छ जसले दुःखको समयमा अप्ठ्यारो समयमा एकअर्कालाई उचाल्ने काम गर्नुपर्दछ हामी पक्कै पनि परिवारमा समाजमा साथीभाइको बीचमा बस्नको लागि हामीलाई सृष्टि गरिएको प्राणीहरू हौ हामी एक्लै एक्लै होइन एकान्त ठाउँमा बस्ने हाम्रो नेचर छैन अनि अझ विशेष गरी यदि कोही गर्भवती छ भने उसलाई झन् अरू बेलामा भन्दा पनि यो समयमा कति धेरै अरू मानिसहरूको सहायताको खाँचो पर्छ भन्ने कुरा हामी सबैले देखि भोगी आएकै कुरा हो किनकि हामीले पक्कै पनि यदि तपाईँ अहिलेसम्म प्रेग्नेन्ट हुनुभएको छैन अथवा तपाईँको विवाह भएको छैन भने पनि परिवारमा कोही न कोही पक्कै प्रेग्नेन्ट हुनुभएको छ र हामीले नजिकबाट यो कुरालाई देखेका छौँ र हामी यो कुरा बुझ्छौँ कि यो समयमा अरूको सहायताको कति धेरै खाँचो पर्दछ अब अरूको सहायताको खाँचो पर्ने विषयमा सबैभन्दा अगाडि त श्रीमानकै सहायताको खाँचो हामीलाई पर्छ हामी गर्भवती भएको समयमा यस्ता कतिपय कुराहरू छन् जुन हामी फिजिकली गर्न सक्दैनौँ शारीरिक रूपमा हाम्रो लागि ती कुराहरू कष्टपूर्ण हुन सक्छन् हामी निहुरिन सक्दैनौँ हामी फटाफट घरको काम गर्न सक्दैनौँ धेरै बेर उभिरहन सक्दैनौँ धेरै बेर बसिरहन सक्दैनौँ र यो यसले चाहिँ हामीलाई हाम्रो स्वास्थ्यलाई र सँगसँगै गर्भमा भएको बच्चालाई पनि असर गर्ने भएको कारणले गर्दा कतिपय कुराहरू नगर्नको लागि हामीलाई भनिन्छ अथवा कतिपय कुरा हामी चाहेर पनि गर्न सक्दैनौँ यस्तो अवस्थामा हाम्रो सबैभन्दा नजिक हामीलाई बुझ्ने मान्छे भनेको हाम्रो श्रीमानहरू नै हुनुहुन्छ त्यो कारणले गर्दा एउटा सपोर्टिभ श्रीमान हुनु या सहायता गर्ने वास्ता गर्ने श्रीमान हुनु पनि एकदमै आवश्यक छ यदि दाजुभाइहरू मध्ये कसैले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँको श्रीमती गर्भवती हुनुहुन्छ अथवा कोही बुवा वा अरू परिवारको कुनै पुरुष सदस्यले यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो अवस्थामा तपाईँले आफ्नो घरमा प्रेग्नेन्ट भएकी महिला सदस्यलाई चाहिँ कसरी सहायता पुर्याउनु पर्छ भन्ने बारेमा तपाईँले अलिकति ध्यान दिनुहोस् र सहायता पुर्याउनुहोस् तपाईँले गर्नुभएको सानो भन्दा सानो सहायताले पनि गर्भवती महिलालाई ठूलो रूपमा सहायता पुर्याउने काम गर्दछ

अब श्रीमान र परिवारका सदस्यहरूले कुनै न कुनै माध्यमबाट गर्भवती महिलाहरूलाई सहायता पुर्याइ नै राखेका हुन्छन्। अनि आजभोलिको समाजमा हामी एकदमै विकसित पनि भइसकेका छौं, यी कुराहरूमा ध्यान पनि दिन्छौं। सँगसँगै परिवार सँगसँगै अब छरछिमेकमा हुने मानिसहरूले, सँगै काम गर्ने सहकर्मीहरूले र विशेष गरी यदि तपाईँ विश्वासी हुनुहुन्छ र मण्डलीको सदस्य हुनुहुन्छ भने मण्डलीका मानिसहरूले पनि विभिन्न तरिकाले एउटा गर्भवती महिलालाई सपोर्ट गर्न सक्नुहुन्छ। जस्तो उदाहरणको लागि तपाईँ गर्भवती हुनुहुन्छ अथवा तपाईँ काम गर्ने अफिसमा अरू कुनै महिला गर्भवती हुनुहुन्छ भने तपाईँले उहाँलाई सहज हुने खालका वातावरण सृजना गरिदिन सक्नुहुन्छ। सानातिना काममा तपाईँले हात बटाउन सक्नुहुन्छ, आफ्नो जिम्मेवारीदेखि बाहिर गएर पनि उसको निम्ति केही गरिदिन सक्नुहुन्छ अथवा केही तातो चिसो सोध्न सक्नुहुन्छ, होइन उसलाई समयमा औषधि खुवाउन तपाईँले सम्झाउन सक्नुहुन्छ। यी यस्ता कुरा गरेर तपाईँले आफ्नो अफिसमा पनि प्रेग्नेन्ट आफ्नो साथीलाई सहायता पुर्याउन सक्नुहुन्छ भने विशेष मण्डलीले आफ्नो मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ भने यो मण्डलीकै लागि एउटा ठूलो आशिषको कुरा हो र मण्डलीले प्रार्थना गरिदिने, समय समयमा भेट्न जाने, होइन यी विभिन्न कुराहरू गरेर एउटा प्रेग्नेन्ट महिलाको हौसला बढाउन सक्छन्। प्रार्थना अनि भावनात्मक रूपमा होइन व्यक्तिगत रूपमा कसरी सहयोग पुर्याउन सकिन्छ त्यो सोचेर पनि एउटा प्रेग्नेन्ट महिलालाई सही फिल गराउन मण्डलीले सक्षम हुन सक्दछ। गलातीको पुस्तक 6:2 यस्तो लेखिएको छ, एउटाले अर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। हामी विश्वास गर्ने मानिसहरूको लागि एकअर्कालाई सहायता गर्ने, एकअर्काको भार उठाउने, एकअर्काको दुःखमा सहभागी हुने कुरा आज्ञाको रूपमा नै परमेश्वरले हामीलाई दिनुभएको छ। अब गर्भवती हुनु दुःखको कुरा पक्कै होइन, यो खुशीको र आशिषको कुरा हो, तर यो आफ्नै प्रकारको बर्डन यसमा छ, आफ्नै प्रकारको बोझ यसमा छ, जुन इमोसन, जुन शारीरिक दुःख कष्टको थ्रुबाट भएर एउटा मण्डलीको महिला सदस्य गुज्रिरहेको हुन्छ। भलै त्यो फिजिकल्ली त्यो कुराहरू बाँड्न नसकिएला, तर एउटै परमेश्वरको सन्तान भएको कारण उसलाई सहायता पुर्याउनु हाम्रो कर्तव्य हुन जान्छ। त्यसकारण यदि तपाईँ मण्डलीको सदस्य हुनुहुन्छ र तपाईँको मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ, गर्भवती हुनुहुन्छ भने उसको भार उठाउने कुरामा तपाईँ सहभागी हुनु तपाईँको कर्तव्यको कुरा हो। परमेश्वर यो कुरा चाहनुहुन्छ कि हामी कसैको दुःखमा, शारीरिक दुःख या कष्टको समयमा उसको निम्ति सहायता पुर्याउने कामहरू गरौं। अब यो धेरैचोटि प्रार्थना सबैभन्दा ठूलो कुरा हो, हामी प्रार्थनाद्वारा एकदमै ठूलो सपोर्ट ती महिलाहरूको निम्ति गर्न सक्छौं, साथसाथै वचनहरूद्वारा उसलाई उत्साह दिएर परमेश्वरको वचनमा के भनिएको छ, यो अवस्थामा कस्ता खालका वचनहरू सुन्नुपर्छ, यी कुरा सम्झाएर पनि हामी ती महिलालाई उत्साह दिन सक्छौं र उसको यो जर्नीलाई, यो प्रेग्नेन्सीको यात्रालाई सहज हामी बनाउन सक्छौं। यो हरेक मण्डलीका सदस्यहरूको एउटा जिम्मेवारी हो, कर्तव्य हो, किनकि गलाती 6:2 भनेको जस्तै हामीलाई एकले अर्काको भार उठाउनको निम्ति परमेश्वरले आफ्नो वचनमा आज्ञा गर्नु भएको छ। तितसको पुस्तकमा एउटा साह्रै राम्रो कुरा लेखिएको छ, यहाँनिर तितस 2 विभिन्न समुदायको निम्ति शिक्षा भन्ने विषयमा निकै राम्रो पदहरू यहाँ छ जुन म यहाँलाई पढेर सुनाउन चाहन्छु। म 1-5 पढ्नेछु। यहाँ लेखिएको छ, तिमीले चाहिँ जे पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ। वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाऊ। यसरी नै वृद्ध स्त्रीहरू आचार व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदखुवाई नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश दियो। जे असल छ तिनीहरूले त्यही सिकाउन्। तिनीहरूले तरुणीहरूलाई आफ्ना आफ्ना पति र बाल बच्चाहरूलाई प्रेम गर्न र तिनीहरू समझदार, पवित्रता, पतिव्रता, घरसम गर्न सक्ने, दयालु, आफ्ना पतिका अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। अब यहाँनिर परमेश्वरको वचनले मण्डलीका वृद्ध स्त्रीहरूलाई एउटा आज्ञा दिनुभएको छ कि जो वृद्ध स्त्रीहरू हुनुहुन्छ अथवा हाम्रो मण्डलीको जो आमाहरू हुनुहुन्छ, हामीभन्दा अग्रज दिदी बहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूको निम्ति एउटा आज्ञा दिएको छ कि ती वृद्ध आमाहरूले चाहिँ
मण्डलीका तरुणी स्त्रीहरूलाई अथवा जवान स्त्रीहरूलाई चाहिँ के कुरा सिकाउन त उनीहरूले चाहिँ आफ्नो पति र बाल बच्चाहरूलाई प्रेम गर्न र उनीहरूलाई समझदार हुन, पतिव्रता हुन, गर्जम गर्न सक्ने हुन, दयालु र आफ्नो पतिको अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। यो एउटा खण्डबाट पनि हामी बुझ्न सक्छौ परमेश्वरको नजरमा एउटा परिवारको महत्व कति धेरै छ, होइन? श्रीमान श्रीमती बाल बच्चा एउटा परिवारको सम्पूर्ण चित्र परमेश्वरको लागि कति महत्वपूर्ण छ र त्यसको बारेमा परमेश्वर कति धेरै गम्भीर हुनुहुन्छ भन्ने बारेमा हामी बुझ्न सक्दछौ। अनि यहाँनिर जुन एउटा आज्ञा वृद्ध स्त्रीहरूलाई दिइएको छ कि तरुणी केटीहरूलाई चाहिँ पतिको अधीनमा बस्न, बाल बच्चाको हेरचाह गर्न, यी कुराहरू सिकाओ, यसको मतलब यो एउटा जिम्मेवारी परमेश्वरले दिनुभएको छ। यदि हाम्रो मण्डलीमा, हाम्रो समुदायमा, हाम्रो घरभित्र कोही पहिलोचोटि आमा बन्दैछिन्, कोही तरुणी स्त्री जसको भर्खरै विवाह भएको छ, भर्खरै आमा बन्ने तयारीमा छिन्, त्यसको निम्ति परमेश्वरले अघिल्ला जेनेरेसनका या भनौँ अलि उमेर खाएका पाका स्त्रीहरूलाई आज्ञा दिनुभएको छ कि तिमीले सिकाऊ, होइन, यो अवस्थामा के गर्नुपर्ने, कसरी गर्नुपर्ने, यी कुराहरू चाहिँ तालिम दियो ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। परमेश्वरको परिवारप्रतिको योजना एकदमै गम्भीर छ। उहाँले परिवारको जुन कन्सेप्टलाई छ त्यो एकदमै सिरियस रूपले लिनुहुन्छ र यसको निम्ति उहाँले तालिम दिने कुरा, सिकाउने कुरालाई पनि उत्तिकै महत्व दिनुभएको छ। अब यो खण्डबाट हामी अझै प्रष्ट हुन सक्छौ कि कसरी चाहिँ एउटा मण्डलीले चाहिँ एउटा गर्भवती महिलाको लागि चाहिँ सपोर्टिभ भूमिका निभाउनु पर्ने रहेछ। पक्कै पनि पहिलोचोटि आमा बन्ने भर्खरकी स्त्रीलाई धेरै कुराहरू थाहा हुँदैन अनि यो अवस्थामा एउटा परिवारका सदस्यले, छरछिमेकले, साथीभाइले र मण्डलीका अगुवा दिदीबहिनीहरूले चाहिँ कसरी एउटा तालिम दिने व्यक्तिको भूमिका निभाउनु पर्ने रहेछ भन्ने कुरा हामी बुझ्न सक्दछौ। यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँको मण्डलीमा, छिमेकमा, परिवारमा त्यस्तो नयाँ आमा बन्दै गरेको कोही स्त्री हुनुहुन्छ, महिला दिदीबहिनी हुनुहुन्छ भने अब यो तपाईँलाई परमेश्वरले दिनुभएको जिम्मेवारी हो कि तपाईँले उनीहरूलाई सहायता गर्नुहोस्, उनीहरूको निम्ति प्रार्थना गर्नुहोस्, उनीहरूलाई भन्नुपर्ने कुराहरू भन्नुहोस्, बताउनुहोस् र तालिम दिनुहोस् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। प्रिय श्रोता मित्र, तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिरहनु भएको थियो र आजको कार्यक्रममा हामीले एउटा गर्भवती महिलाको लागि परिवार, छरछिमेक

प्रेग्नेन्सीसँग रिलेटेड जति पनि भागहरू सुन्यो कार्यक्रमको, यी सबैबाट तपाईँले पक्कै पनि केही कुरा सिक्नु भएको छ, केही कुरा तपाईँको लागि फाइदाजनक भएको छ भन्ने मैले विश्वास लिएको छु। अब अर्को हप्ता हामी प्रेग्नेन्सी टपिकको अन्तिम भागमा कुराकानी गर्नेछौ। त्यो हप्ताको कार्यक्रम पनि तपाईँले सुन्न नछुटाउनुहोला, किनकि यो महिनाभरि विशेष गरी प्रेग्नेन्ट दिदीबहिनी अथवा घरमा प्रेग्नेन्ट भएका मानिसहरूको निम्ति तयार गरेर हामीले कार्यक्रमहरू बनाएका छौं, र मलाई विश्वास छ जब तपाईँ यी पाँचवटै एपिसोड सुनिसक्नुहुन्छ तपाईँले पक्कै पनि केही नयाँ कुराहरू सिक्नुहुनेछ र परमेश्वरमा अझ धेरै भरोसा गर्न तपाईँले सिक्नुहुनेछ, तपाईँ इन्करेज हुनुहुनेछ। अब आजको लागि भने कार्यक्रमबाट मैले विदा माग्ने बेला हुन लागिसकेको छ, तर त्योभन्दा अगाडि म यहाँहरूको निम्ति प्रार्थना गर्न चाहन्छु, र तपाईँको कार्यक्रम सुन्दै हुनुहुन्छ भने मसँगै तपाईँ प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ, र यदि तपाईँ विश्वासी हुनुहुन्न भने पनि म तपाईँको निम्ति प्रार्थना गर्न चाहन्छु, तपाईँले यो प्रार्थनामा आफैलाई सहभागी गराउन सक्नुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौं कि सबै महिला दिदी बहिनीको लागि जो यतिखेर प्रेग्नेन्ट हुनुहुन्छ र परमेश्वरमा आशा र भरोसा खोजिराख्नु भएको छ, हामी सबै मिलेर उहाँको निम्ति प्रार्थना गर्नेछौ। प्रभु येशु, हामी तपाईँलाई धन्यवाद दिन्छौ। स्वर्गीय पिता, तपाईँको प्रेम, तपाईँको अनुग्रहको लागि हामी तपाईँलाई धन्यवाद दिदछौ, धन्यवाद दिन्छौ हाम्रा ती सम्पूर्ण दिदी बहिनीको लागि जो यतिखेर आफ्नो गर्भमा तपाईँको सुन्दर सृष्टिलाई हुर्काइरहनु भएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँले यो विशेष आशिष उहाँहरूको जीवनमा दिनुभएको छ, र हामी यो कुरा विश्वास गर्दछौ कि त्यो गर्भमा भएको बच्चा र आमा दुवैजनाको वास्ता गर्ने स्वयं तपाईँ परमेश्वरले हुनुहुन्छ। प्रभु, हामी ती सबै दिदी बहिनीलाई तपाईँको हातमा समर्पण गर्दछौ। तपाईँ परमेश्वरले त्यो बालकलाई, गर्भमा हुर्किँदै गरेको नानीलाई तपाईँले सुरक्षा दिनुहोस्, अनुग्रह गर्नुहोस्, र ती सम्पूर्ण दिदी बहिनीको साथमा पनि हुनुहोस् जो प्रेग्नेन्ट हुनुहुन्छ। उहाँहरूको शरीरमा, स्वास्थ्यमा, परिवारमा तपाईँ परमेश्वरको निगाह रहोस् भनी हामी प्रार्थना गर्दछौ। हामी प्रार्थना गर्दछौ अहिले उहाँहरू जुन महिनामा हुनुहुन्छ, जुन हप्तामा हुनुहुन्छ, र अब उसो जसरी उहाँहरू आफ्नो प्रेग्नेन्सीमा अगाडि बढ्दै जानुहुन्छ, तपाईँको प्रेम, सहायता र कृपा तपाईँले उहाँहरूको साथमा राख्नुहोस्। हामी प्रार्थना गर्दछौ जुन दिन तपाईँले त्यो बालकको जन्मको लागि तय गर्नु भएको छ, त्यो दिनसम्म प्रभु तपाईँ परमेश्वरको कृपा, अनुग्रह, सुरक्षा र सहायता हामी माग्दछौ। सबै कुराबाट तपाईँले महिमा लिनुहोस्, र प्रभु यो सुन्दर आशिषको लागि धन्यवाद दिँदै हरेक गर्भमा हुर्किँदै गरेको बालक र हरेक प्रेग्नेन्ट दिदी बहिनीलाई तपाईँको सुरक्षा माग्दै प्रार्थना चढाउँछौ प्रभु यीशुको नाममा, आमेन। प्रिय श्रोता मित्र, यो प्रार्थना सँगै आजको कार्यक्रमबाट म विदा हुन चाहन्छु। मलाई आशा छ तपाईँले पक्कै पनि आफ्नो हृदयमा शान्ति र परमेश्वरप्रतिको भरोसालाई दह्रो गरेर यहाँले अनुभव गर्नुभएको छ होला। अर्को हप्ता प्रेग्नेन्सी टपिकको अन्तिम हप्ता हुनेछ, र त्यसमा पनि हामी केही आशिषमय कुराकानीहरू सुन्नेछौ गर्नेछौ, त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला।

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवात काम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेविका राईसँगै सरस्वतीपुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। फाप्लु जिल्लाको तेस्रो बाल मैत्री ओडा घोषित, कागजी प्रक्रियामा सीमित राखी दैनिक जीवन र संस्कृतिमा रूपान्तरण गर्नुपर्नेमा सरकारवालाको जोड। खुम्बु पासन लामो तीनमा राङदिङ रिमी जुङ पदमार्ग निर्माण शुरू, गाउँपालिकाद्वारा 30 लाख बजेट विनियोजन। सोलु खुम्बुका प्रेम कुमार राईको आत्मा वृत्तान्त, लोकार्पण, संघर्ष र सामूहिक योगदानको कथा पुस्तकमा डीपी राजमार्ग पुनर्निर्मित, सडकमै आवागमन, दशैंमा थप सस, कोशी प्रदेशमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा।
1: बुढ़ी गण्डकी बारीमा 5 जना सम्पर्क विहीन, 49 जनाको उद्धार, कंग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाइयो।
0: भारतमा कक्रोस आन्दोलनका संस्थापक सहित 3 जना नेता रिहा, सऊदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो।
1: र रोहितको शतकमा नेपालले दियो क्यानाडालाई 236 रनको लक्ष्य।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के है, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-80-56-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। स्थानीय खबर। जिल्लाको सोलु भित्कुना नगरपालिका 4 फेब्रुअरीलाई तेस्रो बाल मैत्री स्थानीय शासन युक्त ओडा घोषणा गरेको छ। जिल्ला समन्वय समिति सोलु खुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख अतिथ्यतामा आयोजित विशेष समारोहका बीच पानसमा बत्ती बालेर सोलुलाई औपचारिक रूपमा बाल मैत्री ओडा घोषणा गरेको हो। फेब्रुअरीमा रहेका 319 घर धुरीका 1413 जना बाल बालिकाको बासमा पाउने, संरक्षण पाउने, उमेर अनुसार विकास गर्न पाउने, अर्थपूर्ण सहभागिता जनाउन पाउने मौलिक अधिकार सुनिश्चित गर्न यस घोषणाको मुख्य उद्देश्य रहेको छ। कार्यक्रममा बाल मन्त्री वडा घोषणा पत्र प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले फाब्रुमा जिल्ला अस्पताल तथा फाब्रु विमानस्थल जस्ता
5: महत्वपूर्ण पूर्वधारहरू रहेकाले यहाँको बालमुत्री व्यवहारको अनुगमन सिंगो जिल्लाले मात्र नभई संसारभरिका मानिसहरूले गर्ने बताउनु भएको छ। उहाँले बालमुत्री व्यवहारलाई केवल कागजी प्रक्रियामा सीमित नराखी घर परिवारदेखि विद्यालय समुदायसम्म संस्कृतिका रूपमा स्थापित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। त्यसै गरी कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरले बाल बालिकाको शुरूआती उमेर अवस्थामा गरिने सही लगानीले नै भविष्यमा सक्षम वैज्ञानिक देशभक्त र सचेत नागरिक तयार गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ। कार्यक्रमका अन्य अतिथिहरूले पनि बाल बालिकाको चौतर्फी विकासका लागि स्थानीय तह अभिभावक शिक्षक र नागरिक समाजको सहकार्य अपरिहार्य रहने विशेष कुरामा जोड़ दिनुभएको छ। सोलह रितकुना नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर छका वडाध्यक्ष फुर्बा गेजिङ शेर्पाले बाल बालिकाको क्षेत्रमा गरिने लगानी समग्र विकासका गतिविधिहरूलाई आगामी दिनमा थप जिम्मेवार र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बालमुटी वडा घोषणा समारोह सभाध्यक्ष एवं सोलह रितकुना नगरपालिका चार फाब्लोका वडाध्यक्ष युवास तामाङले वडाले हासिल गरेको यो ऐतिहासिक उपलब्धि सबै नगरवासी जनप्रतिनिधि र सरकारवालाको निरन्तर साथ सहयोग र समन्वयको परिणाम भएको बताउनु भएको छ। उहाँले अबको मुख्य चुनौती भनेको सूचाङ्कको संख्या पुर्याउनु मात्र नभई बाल मैत्री वातावरणलाई व्यवहार र दैनिक संस्कृतिमा पूर्णरूपमा रूपान्तरण गर्नु हो भन्ने दिगो कार्यान्वयनमा जोड़ दिनुभएको छ। सोलह रितकुना नगरपालिकाले विक्रमसम्म 2080 सालमा सिंगो नगरलाई नै बालमैत्री बनाउने प्रतिबद्धता सुनाएको थियो। सही प्रतिबद्धता अनुसार नगरपालिकाले आफ्ना सबै वडाहरूलाई क्रमैसँग बालमैत्री बनाउँदै अन्तत नगरलाई नै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको छ। यसअघि नै नगरपालिकाको वडा नम्बर 7 र 3 बालमैत्री वडा घोषणा गरिसकेको छ भने फाब्लो यस अभियानमा जोड़िने तेस्रो वडा बनेको छ।
1: राजनैतिक संघर्ष शैक्षिक नेतृत्व तथा सामाजिक सेवाका विविध अनुभवहरू समेटेर तयार पारिएको प्रेम कुमार राईको आत्मा वृत्तान्त पुस्तक शनिबार काठमाण्डुको बाग बजार स्थित हार्दिक होटलमा आयोजित एक विशेष समारोहको बीच लोकार्पण गरिएको छ। सोलुखुम्बुको थुलुङ गुटकोशी गाउँपालिका 5 चुबुमा विक्रमसम्म 2009 साल चैत्र 10 गते जन्मनु भएका प्रेम कुमार राईको जीवन निरन्तर संघर्ष र सामाजिक सक्रियताले भरिएको छ। सानै उमेरमा आमा बुबा र नजर गुमाउनु पर्ने वज्रपात सबै अत्यन्त कठिन परिस्थिति बीच उहाँले आफ्नो जीवनयात्रा अगाडि बढ़ाउनु भएको थियो। यस आत्मा वृत्तान्त मार्फत उहाँले आफ्ना जीवनका उकाली ओह्राली राजनीतिक गतिविधि र सामाजिक योगदानका अनुभवहरूलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने सार्थक प्रयास गर्नुभएको छ। प्रकाशित पुस्तकमा नेपालको सामन्तवाद विरोधी आन्दोलन निरंकुश पञ्चायती व्यवस्था विरूद्धको संघर्ष वामपन्थी राजनैतिक संगठन निर्माण र 2035 सालको ऐतिहासिक विद्यार्थी आन्दोलनका महत्वपूर्ण प्रसंगहरू समेटिएका छन्। विक्रमसम्म 2033 सालमा धनकुटाबाट सोलुखुम्बु फर्कनु भएपछि नेकपा चौथो महाधिवेशनसँग जोड़िएर भूमिगत राजनीतिमा सक्रिय हुनुभएका राईले राजनैतिक कार्यकर्ताहरूलाई संरक्षण दिने र संगठन विस्तारमा ठूलो योगदान पुर्याउनु भएको थियो। उहाँले विक्रमसम्म 2046 सालमा संयुक्त वाम मोर्चा सोलुखुम्बुको जिल्ला सचिव समेत निर्वाचित हुनुभएको थियो। राजनैतिक र सामाजिक जीवनका साथै शिक्षा क्षेत्रमा पनि रहेको योगदान अतुलनीय छ। उहाँले सोलुखुम्बुकै जनजागृति निम्न माध्यमिक विद्यालयमा विक्रमसम्म 2030 70 सालसम्म निरन्तर प्रधान अध्यापकका रूपमा सेवा प्रदान गर्नुभएको थियो। एउटै विद्यालयमा 40 वर्ष 4 महिना 4 दिन नेतृत्व सम्हाल्नुभएका राईले शिक्षक संगठन निर्माण शैक्षिक योजना तर्जुमा र विद्यालय व्यवस्थापनमा अनुकरणीय भूमिका निर्वाह गर्नुभएको थियो। यसका साथै उहाँले नेपाल प्रेस क्लब सोसाइटी जिल्ला शाखा सोलुखुम्बुमा लगातार 8 वर्ष मन्त्रीका रूपमा 2068 फाफ्लो अस्पताल विकास समितिको अध्यक्षका रूपमा रहेर सामाजिक सेवा गर्नु भएको थियो। राईको यस आत्मा वृत्तान्तमा केवल सफलता र उपलब्धि मात्र नभई लेखेका कमजोरी गल्ती जीवनका डर र आन्तरिक आत्मसंघर्षका क्षणहरूलाई पनि इमानदारीका साथ प्रस्तुत गरिएको छ। पुस्तकमा समेटिएका थुलुङ राई समुदायको इतिहास संस्कृति र वंशावली सम्बन्धी महत्वपूर्ण सामग्रीहरूले यसलाई व्यक्तिगत जीवन कथा भन्दा माथि उठाएर एक व्यापक ऐतिहासिक दस्तावेज बनाएका छन्। उक्त कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री नारायण काजी श्रेष्ठ, पूर्व मन्त्री गिरी हिराज मणि पोखरेल, थुलुङबुटको सी गाउँपालिकाका पूर्व अध्यक्ष असीम राई लगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। लोकार्पण समारोहमा सम्बोधन गर्दै वरिष्ठ नेता नारायण काजी श्रेष्ठले लेखक राईलाई कम्युनिष्ट आन्दोलनका एक निष्ठावान एवं वैचारिक योद्धाका रूपमा अचेतन गर्नुभयो। त्यसै गरी पूर्व मन्त्री गिरिराज मणि पोखरेलले विकट हिमाली जिल्ला सोलुखुम्बुमा जन्मेर पनि राईले राजनीतिक तथा सामाजिक चेतना फैलाउन खेल्नु भएको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा थुलुङदुकोशी गाउँपालिका पूर्व अध्यक्ष असीम राईले प्रेम कुमार राईलाई आफ्ना अभिभावकका रूपमा लिन पाउँदा गौरवको अनुभूति हुने बताउनुभयो।
5: खुम्बु पसङलामा गाउँपालिका वड नम्बर 3 स्थित राङदिङदेखि रिमिजुङ ठूलो गुमेला ज्योति नयाँ पथमार्ग निर्माण कार्य औपचारिक रूपमा शुरू भएको छ। सोलुखुम्बुका दुर्गम तथा सम्भावनायुक्त बस्तीहरूलाई व्यवस्थित पथमार्ग सञ्जालमा जोड्ने लक्ष्यका साथ गाउँपालिकाले यो आयोजना अघि बढ़ाएको जनाएको छ। बाटो निर्माण कार्यका लागि खुम्बु पसङलामा गाउँपालिकाले आर्थिक वर्ष 2083-84 कुल 30 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाको वार्षिक स्वीकृति कार्यक्रम अनुसार विनियोजित बजेटबाट पथमार्गको ट्रयाक खोल्ने, सिडी निर्माण गर्ने र जोखिममुक्त ठाउँहरूमा पर्खाल तथा सोलिङ गर्ने कामहरू सम्पन्न गरिनेछ। यस पथमार्ग निर्माणको जिम्मेवारी स्थानीय प्रत्यक्ष लम्भावित बासिन्दाहरू सम्मिलित उपभोक्ता समितिलाई दिएको छ। योजना पारदर्शी गुणस्तरीय र तोकेको समयभित्रै सम्पन्न गराउन स्थानीय उपभोक्ता समिति सक्रिय रूपमा परिचालन भएको छ। स्थानीय श्रम र जनशक्तिलाई प्राथमिकतामा दिँदै शुरू गरेको यस कार्यले एकातिर गाउँमै रोजगारीको सृजना गरेको छ भने अर्कोतिर निर्माण कार्यको दिगोपना र अपनत्व बढ़ाएको छ। राङदिङ र रिमिजुङ ठूलो गुमेला क्षेत्र प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छन्। यसअघि व्यवस्थित पथमार्गको अभावमा स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आउने पर्यटकले शास्ति बिहोर्दै आएका थिए। पथमार्ग निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दालाई एक गाउँबाट अर्को गाउँसम्म आवाज आउट गर्न, घरासी सामान ढुवानी गर्न ठूलो राहत पुग्नेछ। हिमाली क्षेत्रको सुन्दर दृश्य अवलोकन गर्दै यात्रा गर्न सकिने भएकाले यो पथमार्गले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास लिएको छ। गाउँपालिकाले हिमाली तथा दुर्गम क्षेत्रका हरेक बस्तीलाई सुरक्षित र व्यवस्थित मार्गले जोड्ने नीति अनुसार यो बजेट विनियोजन गरी काम अघि बढ़ाएको जनाएको छ। उपभोक्ता समितिले दिएको जानकारी अनुसार मौसमले साथ दिएमा तोकेको समयभित्रै निर्माण कार्य सम्पन्न गरी पथमार्ग सञ्चालनमा ल्याइनेछ।
1: दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे तर्फको डीपी राजमार्गमा अहिले पुननिर्मित सड़कबाटै गाड़ी आवागमन भइरहेको छ। दशैंलाई मध्यनजर गर्दै थप सहजता बनाइदै लगिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। विक्रमसम्म 2081 असोजको बाढ़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त भएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन हुँदै आएको थियो। यही असोज पहिलो हप्ताको अविरल वर्षाको बाढ़ीले त्यो डाइभर्सन बगाएपछि अहिले पुननिर्मित सड़कबाटै आगमन भइरहेको जनाइएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार चौकी डाँडा पिन्थलीमा भिरालो भएकाले अहिले मर्मत भइराखेको र डाइभर्सनमा समेत प्रयोग गरिएको छ भने डालाबेसी पिप्ले सड़क खण्डको झण्डै 200 मिटरमा डाइभर्सनमा गाड़ी सञ्चालन भइरहेको छ। अहिले पुननिर्मित सड़कबाटै आवागमन गराइए पनि जाम नहुने कार्यालयका प्रमुख योगेशले बताउनु भएको छ। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड्ने छोटो दूरीका रूपमा रहेको डीपी राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै रोशीको बाढ़ीले अस्थायी रूपमा बनाइएको डाइभर्सन बोकाउने हुँदा अवरूद्ध भइहाल्थ्यो। कार्यालयका प्रमुख योगेशका अनुसार पहिलेकै ठाउँमा पुननिर्माण भएका धेरैजसो खण्डबाट गएको भदौदेखि गाड़ी आवागमन गराउँदै आइएको थियो। चौकी डाँडा 400 बेसी घुमाउने बेसी बोक्सी कुना चिउरी बासकाल ढुङ्गा तथा पिप्ले बर्खे खोला क्षेत्रलाई भने कार्यालयले उच्च जोखिममुक्त ठाउँका रूपमा पहिचान गरेको छ। डीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको धेरैजसो ठाउँमा ग्राबेजसम्मको काम तथा केही ठाउँमा भने ठूला ढुङ्गा राखेर सड़क तयार पारिएको हो। अहिले वर्षायाम अघि 7 मिटर
0: उचाईसम्म सड़क बनाएर ग्राबेल राखिएको छ भने हिउँदो लाग्दा खुलाबाट झण्डै 10 मिटर उचाईसम्म सड़क बनाएर कालो पत्र गर्ने योजना छ। क्षतिग्रस्त खण्ड पुननिर्माणका लागि सरकारले 8 अर्ब 50 करोड़ रूपियाँ स्रोत सहमति दिएको हो। यसमध्ये काभ्रे तर्फका 3 सड़क खण्डलाई 7 अर्ब 50 करोड़ र सिन्धुलीको 1 डक खण्डलाई 1 अर्ब रूपियाँको स्रोत सहमति दिएको हो।
5: कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज 27-28 गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 को सम्पूर्ण तयारी पूरा भएको छ। कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। सम्मेलनमा साथै प्रदेशका मुख्यमन्त्री सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहनेछ। संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरू बीच आपसी सहकार्य समन्वय र साझेदारी सुदृढ गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनले नेपालको संविधानको परिकल्पना गरेको सहकारिता सह अस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको छ। सम्मेलनमा प्रदेशहरूले शासन सञ्चालन र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव सफल अभ्यास तथा साझा चुनौतीबारे छलफल हुनेछ। साथै संविधान प्रवक्ता प्रदेश अधिकारीहरूको प्रभावकारी प्रयोग संघ प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता कानूनी आवश्यक कानूनी तथा नीतिगत सुधार र वित्तीय संहिताको प्रभावकारी कार्यान्वयनका विषयमा समेत छलफल गरिनेछ। त्यसै गरी प्रदेशहरूबीच साझहितका विकास आयोजना तथा कार्यक्रमको पहिचान कार्यान्वयन अन्तरप्रदेश पूर्वाधार विकास व्यापार तथा लगानी सहजीकरण प्राकृतिक स्रोतको न्यायसित उपयोग र लाभ बाँडफाँड विपद व्यवस्थापनमा सहकार्य तथा सुशासन सार्वजनिक सेवा प्रभावमा नवीन अभ्यासको आदान प्रदानलाई सम्मेलनले प्राथमिकतामा दिनेछ। प्रदेश सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै नागरिकले अनुभूति गर्ने गरी गुणस्तरीय सार्वजनिक सेवा प्रभाव सुनिश्चित गर्ने विकासका उपलब्धीलाई जनतासम्म पुर्याउने र प्रदेशहरूको आन्तरिक आय अभिवृद्धिको सम्भावनालाई उपयोग गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
0: ओखलढुङ्गाका पुरानो राजनैतिक एवं समाजसेवी खेलानाथ अधिकारीको गए राति निधन भएको छ। 94 वर्षको उमेरमा अधिकारीको काठमाडौँ फैका स्थित आफ्नो निवासमा निधन भएको हो। विशेष गरी पञ्चायत विरूद्ध कंग्रेसले सञ्चालन गरेको आन्दोलनमा सरेक भएर उहाँ जेल समेत पर्ने भएको थियो। ओखलढुङ्गाका कंग्रेसका नेताहरू बलबहादुर राई गोपाल राई लगायत उहाँसहित 15 नेताहरूलाई तत्कालीन पञ्चायती शासकले पक्राउ गरी एउटै डोरीले बाँधेर ओखलढुङ्गाबाट पैदल हिँडाएर भोजपुर जेल पुर्याएको थियो। उहाँले यही क्रममा विभिन्न ठाउँमा जेल समेत बिताउनु भएको थियो। ओखलढुङ्गाको 96 सम्मानु भएको उहाँले शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउनु भएको थियो। उहाँले स्थापना गरेको प्रबुद्ध माध्यमिक विद्यालयमा अहिले उच्च शिक्षासम्मको अध्ययन हुन्छ। उहाँले आफ्नै निजी खर्चमा सो विद्यालय शुरू गर्नुभएको थियो। 2029 सालमा जिल्ला पञ्चायत उपसभापति भएका अधिकारी 2043 सालमा जिल्ला पञ्चायत सभापतिमा निर्वाचित बन्नु भएको थियो। शिक्षा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा उहाँले ठूलो योगदान पुर्याउनु भएको छ। उहाँले आइतबार पशुपति अरि आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। अधिकारीलाई उहाँका भतिजा गोविन्द अधिकारी चंकले बाघ बत्ती दिनुभएको थियो। अधिकारीका 2 श्रीमती रहेका छन्।
5: नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिने सेवा प्रदायकमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणको अनुसार हालसम्म इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त भएको छैन। साथै शुल्क बढ़ाउन कुनै स्वीकृति समेत प्रदान गरेको छैन। प्राधिकरणले पूर्व स्वीकृत बिना सेवा शुल्क वृद्धि गर्न स्वीकृत दरभन्दा बढ़ी शुल्क लिन तथा उपभोक्तालाई मर्का पर्ने गरी अनाधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने सुनाएको छ। यस्ता कार्य गरेको पाएमा दूरसंचार ऐन तथा नियमावलीबीच बमोजिम कार्यवाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ। त्यस्तै कुनै सेवा प्रदायकले तोकेको दरभन्दा बढ़ी शुल्क लिएको वा गैर कानूनी रूपमा सेवा सञ्चालन गरेको पाएमा उजुरी गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ। उपभोक्ताको हकित संरक्षण र इन्टरनेट सेवामा स्वच्छ प्रतिस्पर्धा कायम राख्न प्रचलित नियम अनुसार मात्रै सेवा शुल्क लिन सबै सेवा प्रदायकलाई प्राधिकरणले सचेत गराएको छ।
6: गोर्खाको
0: बुढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घरपुल तथा जलविद्युत आयोजनाका संरचनामा क्षति पुर्याएको छ। अहिलेसम्म 47 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा 5 जना सम्पर्क विहीन रहेका भए पनि अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार गोर्खाको नुब्री गाउँपालिका 6 लोकपा र चुम्लिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 लेदो र गेग्रान सहितको बाढ़ी आएको प्रारम्भिक अनुमान छ। बाढ़ीले 341 मेगावाटको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 टेलिफोन टावर र 50 बिजुलीका पुलमा क्षति पुगेको छ। बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेतीमा रहेको फलामे पुल पनि बगेको छ। म्याचेतदेखि स्वर्देवा चोड्ने झोलुङ्गे पुल तथा धार्चेको माछी खोलाबाट केरौजा चोड्ने पुलमा पनि क्षति पुगेको छ। बाढ़ीले सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा आयोजनाको विद्युत गृह आसपासका घरमा क्षति पुगेको छ। धार्चेको माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पसेको छ भने सल्लेरीका केही घर जोखिममा छन्। सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको छ। सेनाका 4 हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हवाई उद्धारको काम भएको थियो। उद्धार कार्यमा 437 सुरक्षाकर्मी परिचालन भएका छन्।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3435 मतगणना भएकोमा उपसभापति चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फ्राकिलो बनाउँदै लैजानु भएको छ। कांग्रेस महाधिवेशनमा उपसभापतिमा 2 खुला र 1 समावेशी सहित 3 तथा महामन्त्रीमा पनि 2 खुला र 1 महिला सहित 3 लागि मतगणना भइरहेको हो। उपसभापतिमा खुलातर्फ 2 निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी र 1686 मत सहित शीर्ष स्थानमा रहनु भएको छ भने उहाँले दोस्रो स्थानका उम्मेद्वारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्यले 1090 मत र तेस्रोमा सुरेन्द्र राज पाण्डेले 955 मत प्राप्त गर्नुभएको छ। यस्तै गोविन्द भट्टराईले 941, धनराज गुरूङले 719, दीपक गिरीले 497, प्राडाक्टर चन्द्र मोहन यादवले 299 मत प्राप्त गर्नुभएको छ। यस्तै उपसभापति समावेशीतर्फ एक पद रहेकोमा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा जीवन परियारले 829, फर्मुल्ला मनसोले 469, रंजित कर्णले 270 र सीता गुरूङले 251 मत प्राप्त गर्नुभएको छ। महामन्त्री खुल्लातर्फ 2 पद निर्वाचित हुनेमा प्रदीप पौडेल 2055 मतका साथ ठूलो अन्तरले अगाडि बढ़नु भएको छ भने दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्मा बीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेरले राणाले 1159 मत पाउँदा डाक्टर सुनिल कुमार श्रेष्ठ शर्माले 934 मत प्राप्त गर्नुभएको छ भने यस्तै अमरसिंह पुनमगरले 819, गुरूराज किमरेले 678, नयन सिंह महरले 428, शंकर तिवारीले 82 र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नुभएको छ। महिला महामन्त्रीतर्फ 1 निर्वाचित हुनेमा डाक्टर डिला संगोला र महालक्ष्मी उपाध्याय डिना बीच प्रतिस्पर्धा भइरहेको छ। संगोलाले 1517 मत प्राप्त गर्दा उपाध्यायले 1398 मत प्राप्त गर्नुभएको छ। रीता खुनाले 365 मत प्राप्त गर्नुभएको छ। मत परिणाम अनुसार उपसभापतिमा खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान, समावेश उपसभापति तथा महिला महामन्त्री पदमा पनि उम्मेद्वारहरूबीच रोचक र प्रतिस्पर्धात्मक अवस्था रहेको छ।
1: सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशराज दाहाललाई सेवाबाट हटाएको छ। आचरण सम्बन्धी विषय पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कार्यवाही भएको गृह मन्त्रालयले जनाएको छ।
5: भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको कंग्रेस आन्दोलनका संस्थापक अभिजित विकेसे तीनजना नेता आज रिहा भएका छन्। नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनेको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको यो दिन पछि रिहा गरेको हो। कंग्रेस जनता पार्टी सीजेपीका मुख्य कानूनी सल्लाहकार रत्ना सिन्हाका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले विकेसहित तीनजनालाई एक वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरे। विके र अन्य दुई नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओलाने क्रममा नियन्त्रणमा लिएको थियो। सीजीपीका अनुसार शनिबार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनु अघि नै हजारौं प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
1: साउदी अरबको राजधानी रियादमा रुवाको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगाली 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ।
5: आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। नेपालका रोहित पौडेलले शतक बनाएका छन् भने रोहितले 127 बलमा 101 रन बनाएर आउट भएका छन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक रहेको छ। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाएको छ भने क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिएको छ। नेपालले यो श्रृंखला क्यानाडा र ओमानसँग सम्मान 2-2 खेल खेलेछ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर रहेको छ। नेपालले बाँकी 4 मध्ये कम्तीमा 3 खेल जिते र लीग 2 तालिकाको शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अंकसहित तालिकाको 7 स्थानमा रहेको छ। नेपालले लीग 2 तालिकाको शीर्ष 4मा परेर सिधै विश्वकप सनद खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्ले अफ मार्फत विश्वकप सनद खेल्नुपर्नेछ। नेपालले सन् 2018मा जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
1: खेल खबर सँगै खेल समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
5: काभ्रे जिल्लाको तेस्रो बालमुची वडा घोषित, कागजी प्रक्रियामा सीमित नराखी दैनिक जीवन र संस्कृतिमा रूपान्तरण गर्नुपर्नेमा सरकारवालाको जोट। खुम्बु पसाङ लामो 3मा राङदिङ रिमिजुङ पथमार्ग निर्माण शुरू, गाउँपालिकाद्वारा 30 लाख बजेट विनियोजन।
1: सोलो खुम्बुका प्रेम कुमार राईको आत्मा वृत्तान्त लोकार्पण, संघर्ष र सामाजिक योगदानको कथा पुस्तकमा बीपी राजमार्ग पुननिर्मित सड़क बाटे आगमन, दशैंमा थप सहज, कोशी प्रदेशमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा,
5: गण्डकी बाढ़ीमा 5 जना सम्पर्क विहीन, 49 जनाको दार, कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै, सशस्त्र प्रहरीका एआईसी वंशराज दाहाललाई सेवाबाट हटाई।
1: भारतमा कक्षोच आन्दोलनका संस्थापक सहित 3 जना नेता रिहा, साउदीको रिहाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो।
5: र रोहितको शतकमा नेपालले दियो क्यानाडालाई 236 रनको लक्ष्य।
1: अवस्त साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो आसाम सुन्दै रहनुहोला। नमस्कार।

0: next to your heart.
1: Solu FM 101.2 MHz.
2: इनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन तीन पालिकामा सबैभन्दा धेरै क्षति। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षा कर्मी परिचालन।
3: कमान पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सूचना निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
2: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता। राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीको टिप्पणी।
4: योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
2: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन। काभ्रेतर्फको बीपी राजमार्गमा पुनर्निर्मित सड़कबाट आवागमन। बेनी जोमसोम सड़क अस्थायी रूपमा खुल्यो। कोशी बागमती र कर्णालीका केही स्थानमा आज राति पानी पर्ने सम्भावना।
5: कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ।
2: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। जीतसँगै 26 अंक सहित नेपाल छैठौं स्थानमा।
6: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: दशैं तिहार लगायतका नेपालीहरूको प्रमुख चाडपर्व नजिकैसँगै सड़कमा सवारी साधनको चाप पनि बढ़ेको छ। क्षमताभन्दा बढ़ी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ़छ। यात्रा गर्नु अघि सवारी साधनको अवस्था, चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ।
7: गोर्खाको चुम्नुर्बी गाउँपालिका 6 अन्तर्गत लाक्पादेखि चुम्लिङ बीचकोमा ठूलो पहिरो खस्दा बुढी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण पाँचजना सम्पर्कविहीन भएका छन्। बिडी गोठमा रहेका दुई महिला सहित पाँचजना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले चुम्नुर्बी, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झुलुङ्गे पुल, पक्की पुल, जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
8: प्राधिकरणमा बिहान 6 बजी बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तलहु नगरपालिकामा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सूचना निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो प्रति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सूचना निकायलाई प्रचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
7: प्राधिकरणका अनुसार बाढ़ीले चुम्नुर्बी गाउँपालिका 3 न्याकचेतबाट सिद्धिवास जोड्ने झुलुङ्गे पुल बगाएको छ। गोर्खाको धार्चे गाउँपालिका 5 स्थित माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खा तर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेतीस्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
9: तीनवटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 जना घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको 130 जना प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षति तर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। जोलुङ्गे 2, मोटरेबल 2, अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको समयमा मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म पाँचजना हुनुहुन्छ। खोज्ने काम त आज एक चरणमा भयो तर त्यो काहीँ कतै सुझो पाउन सकिएन। यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यू गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था यसको समन्वय सहयोगमा भइरहेको छ।
7: चुम्नोब्री गाउँपालिका तीन सलेरी स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। दुईवटा टेलिफोन टावर 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 133 जना, सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क संचालन तथा बेली ब्रिज निर्माणको सम्भावितता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10%बाट घटेर 5% झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़िरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाइ राख्ने, विपन्न परिवारलाई सहयोग गर्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बालिकाको शिक्षा, स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत राम बहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाड़ीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 का लागि 37,70,39,68,000 रूपियाँको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
4: अहिले बाउ छोरा हजुरबा नातिको मारामार लगाएर हेरान्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
7: कंग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
5: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। जुन रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
7: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्द यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
2: गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
0: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बालबालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
10: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अंडा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्व द्वय विषय नगर्सी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोङ सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा पनि हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
16: गोर्खाको बुढी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
0: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौं भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 शस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस 1 नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तै यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
16: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। वित्रावतीमा बेलीबेली सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो। अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
17: यो ब्रिजमा चाहिँ विशेष सावधानी अप्नाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने पुलको नजिक जाने खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ र ड्राइभरहरूले पनि अलिकति सावधानी अप्नाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अप्नाउनु सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्सकाभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू 2A नै चल्न सक्छ र 1A भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाँचिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर 1A अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
16: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौनागाई भित्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नु अघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्नुहुन्छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौँला। तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी।
18: उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुवाखोकी लागेर न्युमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
15: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएनसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो।
21: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौ। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुघाखोकी, न्युमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
18: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भएको छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ। उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर न्युमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ। तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी, पखाला, ज्वरो यिनीहरूलाई आफैले जित्दो रहे, तर समय लाग्यो, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छौँ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ. डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ. एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या. हेर्नु सोच त्यहाँ जान्छ किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाहेर चाहिँ रिकभर हुनु पर्ने. जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ. तीनदेखि पाँच दिनसम्म उसलाई खोकी लाग्न सक्छ. खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छ. जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जमेको थियो त्यो पुरै निस्किन कहिलेकाहीँ तीनदेखि छ हप्ता लाग्दो रहेछ. अब त्यो छ हप्ता लाग्दैमा हामीले छ किसिमको एन्टिबायोटिक छवटा डाक्टर भेट्नु पर्दैन. त्यहाँ चाहिँ हामीले के बुझ्नु पर्छ ए यो चाहिँ अलि समय लाग्ने हो. हामीले त्यसमै होम रेमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने अदुवा लसुन यिनीहरूको सेवन गर्ने र

0: आएका बाख्राको गोठमै चाहिँ हुर्केका भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन. वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ. जस्तो गर्मीमा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ. सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ पातलो लुगा लाउँछौँ त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू बाक्लो लुगाहरू लाउनु पर्छ. र अर्को के देखिया छ भने शरीरको इम्युनिटी रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ. र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ. त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ. सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ. सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने मौसमी रुगाको केहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ. सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली. एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने जस्तो न्यानो लुगा लाएर हामीले बस्यौं नाक कान यिनीहरू छोपेर बस्यौं अनि चिसोमा पनि हामीलाई रुगा लाग्दैन.
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौंला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
2: गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका 5 जना सम्पर्क विहीन भएका छन्। 3 पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षा कर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ। राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत उनले एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो। जीतसँगै 26 अंकसहित नेपाल 6 स्थानमा उक्लिएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लिङ्ग प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको आइतबारको बदलिदो नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्छौं। राजनीति देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण माध्यम हो, तर पछिल्लो समय

0: यस्तै नेपाली युवा माझ राजनीतिप्रति आकर्षण सँगै निराशा पनि देखिन्छ। एकातिर राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै युवाहरू परिवर्तनको आवाज उठाइरहेका छन् भने अर्कोतिर रोजगारी शिक्षा र अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेशी रहेका छन्। यस्तो अवस्थामा राजनीतिमा युवाको सहभागिता, नेतृत्वमा पहुँच र निर्णय प्रक्रियामा उनीहरूको भूमिका महत्वपूर्ण बहसको विषय बनेको छ। परम्परागत राजनीतिक दलहरूले लामो समयदेखि युवा सहभागिताको कुरा गर्दै आएका छन्, तर युवालाई पार्टीका गतिविधिमा सहभागी गराउने र नेतृत्व तहमा वास्तविक अवसर दिने विषयमा प्रश्न उठ्ने गरेका छन्। युवालाई सभा, जुलुस र चुनावी अभियानमा मात्र परिचालन गर्ने कि नीति निर्माण, नेतृत्व चयन र देशको भविष्य निर्धारण गर्ने निर्णयमा पनि सहभागी गराउने, अहिलेको पुस्ताले राजनीतिक दलसँग खोजिरहेको महत्वपूर्ण जवाब यही हो। नेपाली कांग्रेसको 15 महाधिवेशनमा पनि नवयुवा प्रतिनिधिहरूको आकर्षण धेरै देखिन्छ। प्रतिनिधित्व उमेरको हिसाबले मात्रै चासोको विषय होइन, यसले नयाँ पुस्ताको राजनीतिप्रतिको रूचि, आकांक्षा र सम्भावना बारे पनि प्रश्न उठाएको छ। जुन उमेरमा धेरै युवा आफ्नो पढ़ाई, करियर र भविष्यको बाटो खोजिरहेका हुन्छन्, त्यही उमेरमा राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुनुको अर्थ के हो? नवयुवाले कांग्रेसभित्र कस्ता सम्भावना देखेका छन् र आफ्नो पुस्ताको अपेक्षा पार्टी नेतृत्व समक्ष कसरी प्रस्तुत गर्न चाहन्छन्? आज हामी कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी महाधिवेशन प्रतिनिधि 18 वर्षीय अभिप्सा पौडेलसँग कुरा गर्छौं। त्योभन्दा पहिले महाधिवेशनमा सहभागी केही प्रतिनिधिहरूलाई साथी महेश गेवालीले कांग्रेसको अबको नेतृत्व कस्तो हुनुपर्छ भनेर सोध्नु भएको छ। सुनौ प्रतिनिधिहरूको जवाब।
1: मेरो घर दार्चुला हो। 15 महाधिवेशनबाट आइरहेको नेतृत्वलाई मेरो के सुझाव छ भने नेपाली कंग्रेस अहिले एकदमै ठूलो संकटमा छ, आफ्नो अस्तित्वको प्रश्नमा छ र नेपाली कंग्रेसले आफ्नो अस्तित्व बचाउने हो भने आफू के हो, नेपाली कंग्रेसको आत्मा के हो, नेपाली कंग्रेस किन स्थापना भएको थियो, कसरी स्थापना भएको थियो, यसमा कस्ता कस्ता व्यक्तिहरूले शहादत दिएका छन्, ती सबै कुरालाई सम्झिनुपर्छ। नेपाली कंग्रेसको नेतृत्वले राष्ट्रियता, लोकतन्त्र, समाजवादको विचारलाई पुनर्भाषित गर्ने संकल्प राख्नु सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले चाहिँ तपाईँको अनुशासनहीनता, गैर कानूनी कुराहरू जति पनि हुन्छ यस्ता आफ्नो पार्टी पंक्तिमा भएका कुनै पनि व्यक्तिहरूको संलग्नतालाई एकदम कट्टरताका साथ चाहिँ कारवाही गर्ने क्षमता राख्न सक्नुपर्छ र न्यायोचित रूपमा चाहिँ अवसरको वितरण गर्न सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले यो देश मा भएका विभिन्न पक्षहरूलाई पनि जोड्ने किसिमको चाहिँ भूमिका खेल्न सक्नुपर्दछ, त्यही नै हो मेरो सुझाव।
2: विदिता मिश्र, काठमाडौँ क्षेत्र नम्बर 7। यो 15 महाधिवेशन जुन भइरहेको छ नेपाली कांग्रेस जुन आफै एउटा लोकतान्त्रिक पार्टी हो र यो लोकतान्त्रिक पार्टीको एउटा सबैभन्दा सुन्दर पक्ष भनेकै आन्तरिक लोकतन्त्रलाई बताउन सक्नु हो र आफू सुधार्न सक्ने एउटा साहस हुनु हो र पछिल्लो समय जुन युवाहरूको विचेष्टा भएको थियो पार्टीप्रति, यो नेपाली कांग्रेसको आदर्शप्रति नभइकन यो पछिल्लो कार्यशैली र जुन एउटा के किन प्रतिष्ठा आएको थियो त भन्दा युवाहरूको सहभागिता कम भएर चाहिँ आएको थियो र यो 15 महाधिवेशन जुन भइरहेको छ यसमा चाहिँ युवाको अर्थपूर्ण सहभागिता हुनेवाला छ। जुन युवा पहिला भातृ संगठनमा किनि थिए या त चुनावमा परिचालन हुनको लागि मात्र प्रयोग हुन्थे, अब चाहिँ युवाहरूको साँच्चीकै अर्थपूर्ण सहभागिता हुनेवाला छ र भाषणमा मात्र होइन समावेशी युवाको समावेशिता भनेको चाहिँ अब
3: मेरो नाम दिनेश भट्ट, घर चाहिँ टोटी। उहाँलाई चाहिँ नेपाली समाजमा चाहिँ बढ्दो प्रियतावादका विरुद्ध चाहिँ आज विभिन्न चाहिँ पुरानो ऐतिहासिक विरासत भएका पार्टीहरू चाहिँ बिस्तारै जनतामा चाहिँ अलोकप्रिय हुने र नयाँ खालको ओट क्रिएट गरेर जुन किसिमको नयाँ लोकप्रियतावादले चाहिँ विचार र संगठन र लामो ऐतिहासिक विरासतबाट इस्टाब्लिस भएका पार्टीहरूमाथि जुन किसिमको चाहिँ अहिले चाहिँ विचलन देखाएर चाहिँ नयाँ खालको प्रियतावादको आवरणमा चाहिँ समाजलाई चाहिँ नयाँ किसिमको सामाजिक अराजकतातर्फ चाहिँ जुन किसिमको चाहिँ लैजान खोजिएको छ यसलाई चाहिँ बिस्तारै चाहिँ विचार र सिद्धान्तका माध्यमबाट चाहिँ नेपाली कांग्रेसले चाहिँ नयाँ खालको कार्यक्रम, नीति र दृष्टिकोणहरू पारित गरेर चाहिँ प्रियतावादलाई चाहिँ चिर्न सकोस् र त्यसलाई चाहिँ नयाँ ढंगले चाहिँ नयाँ समाजलाई चाहिँ जुन चाहिँ समाजमा पर्दो चाहिँ ध्रुवीकरण गइरहेको छ त्यो ध्रुवीकरणलाई चाहिँ मत्थर गर्दै समाजलाई चाहिँ राष्ट्र सबैलाई चाहिँ एकजुटता बनाएर नेपाली कांग्रेसले पुरानो आफ्नो चाहिँ ऐतिहासिक विरासतलाई चाहिँ पुनर्जीवित गरोस् भन्न चाहन्छु।
4: अन्त म अब छोराछोरी नाति नतिनीका अहिलेको जन्मीलाई हेरेछन् हो होइन तर म त अलिक खुसी नै लागेको किन पुरानो पार्टी भएकाले मैले यसरी आस्था लिएको हुँ कि र यहाँ आयो अब शेरबहादुरजी वरिष्ठ नेता भएर बस्नुपर्ने अब उहाँले फेरि अर्कातिर घुमाउँदै हुनुहुन्छ तर घुम्दैन अब युवकले अगाडि बढे युवक आउनै पर्छ देशमा युवक आएन भनेदेखि देश बन्दैन त्यस कारण हामी बुढापाकाले आशीर्वाद दिने हो कि भन्नुहोस् त अब युवकलाई तपाईँहरूले चलाउनु भएर आशीर्वाद दिने हो र गगनलाई आशीर्वाद सबैले पाएको छ उनले देश आँक्नुपर्छ मेरो भनाइ त्यति नै हो
5: जय नेपाल म उर्मिला पन्ज्यार घर चाहिँ महोत्तरी हो काङ्ग्रेस पार्टी सत्तामा हुनु नहुनु कुनै ऊ राख्दैन तर जनताको काम चाहिँ प्रत्यक्ष हुनु पर्यो जनताले महसुस गर्नु पर्यो यो विभाजन त अब तपाईँको हाम्रो घरमा पनि दुईजना विचार हुन्छ दाजुभाइमा त्यो सामान्य कुरा हो काङ्ग्रेसको लागि चाहिँ है इतिहास जहिलेदेखि स्टार्ट भएको छ जहिलेदेखि चलिरहेको छ होइन तर सिस्टम ल्यायौँ तर सिस्टमलाई चाहिँ ल र अर्डरको अनुसार चलाउनु पर्यो भोलि जोसुकै आए पनि देश चलिराख्नु पर्यो
6: आनन्द सन्तोषी राई अधिवक्ता हुँ धनकुटा अबको नेतृत्वभित्र ज्येष्ठलाई मान गर्दै राख्ने कान्छा अथवा जेन्जीहरूलाई चाहिँ काममा जोत्ने हो उनीहरू काम गर्न जोत्ताएर हुन्छ उसले काम पाउँछ भाइटल पोस्ट पाउँछन् सभापति महामन्त्री
7: म गंगा दाहाल सिन्धुलीबाट अबको नेतृत्वलाई काङ्ग्रेस एक भएर जानुपर्छ अबको काङ्ग्रेस सुधारिएको काङ्ग्रेस सुध्रिएको काङ्ग्रेस रूपान्तरित काङ्ग्रेस र सबै समेटिएको यो एक भएको एकजुट भएको काङ्ग्रेस हामी सबैले यो हेर्न चाहेको छ रूपान्तरणको नाममा नेतृत्वको अनुहार मात्र रूपान्तरण भएर हुँदैन व्यवहार सोच र सबै कुरा समेटिने हिसाबले रूपान्तरण भएको सबैले हेर्न चाहेको छ यसर्थ अबको काङ्ग्रेस सशक्त काङ्ग्रेस परिवर्तित काङ्ग्रेस ऊर्जाशील काङ्ग्रेस र सबैलाई समेटेर लिएर जाने एउटा चाहिँ गर्विलो काङ्ग्रेस बन्नपर्छ भन्ने हाम्रो चाहना छ
8: म शान्ता बास्कोटा कोशी प्रदेश अबको पन्ध्रौं नेतृत्व चाहिँ यसरी जाओस् कि सबैलाई समेटेर होइन सबैको इच्छा आकांक्षालाई चाहिँ लिएर कसैले एउटा सानो समूहलाई मात्रै लिड नगरिकन सबैको के हो त त्यसलाई चाहिँ हेरेर छलफल गरेर भूगोलको आधारमा हामीले कस्तो कस्तो नीति नियमहरू पनि बनाउनु पर्छ त्यो कुरालाई मनन गर्न जरुरी देखिन्छ त्यस्तै सँगसँगै कुनै पनि आर्थिक बाटो अगाडि नबढेसम्म चाहिँ अगाडि देश विकास हुन पनि सक्दैन हामी उद्यमशीलतालाई प्रायोरिटी दिएर जानुपर्छ अबको आवश्यकता भनेको युवा र उद्यमशीलतालाई अगाडि बढाएर गयो भने हामी युवाहरू यही स्थापित हुन सक्छौ त्यसले गर्दा त्यसको लागि चाहिँ छुट्टै योजना कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ पक्कै पनि यो पन्ध्रौं महाधिवेशनले त्यसलाई पूर्णता दिन्छ भन्ने म विश्वस्त छु
9: सक्षम कार्की मन्थली रामेसाबाट आउने नेतृत्व जोसुकै आउनुहोस् उहाँलाई चाहिँ अब सम्पूर्ण काङ्ग्रेसलाई चाहिँ एकमुष्ट ढंगले लिएर जान र अब जस्तै यो महाधिवेशनबाट 44,000 युवा पार्टीभित्र प्रवेश गरेका छन् नेतृत्वमा त्यसै गरी अब अरू अरू महाधिवेशनमा पनि अब 44,000 50-60-70 त्यसै गरी युवालाई चाहिँ पार्टीभित्र ठाउँ दिँदै गएदेखि अझ पार्टी चाहिँ एकदम बलियो हुने चाहिँ मेरो कुरा छ
10: म शान्ति शर्मा लुम्बिनी प्रदेश सदस्य पन्ध्रौं महाधिवेशन पछि यो युवालाई सबै सेक्टरलाई समेटेर अबको नेपाली काङ्ग्रेस भनेको साँच्चै नै यो परिवर्तन भएर यो देश समाज सबैलाई एकदम राम्रो सही दिशातिर निर्देश गर्ने खालको सबैलाई समेटेर जेएनजी युवाको मनभावनादेखि हाम्रो एकदम सिनियर नेताहरूलाई पनि सम्मान गर्दै परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई एकदम दक्ष एकदम अनुभवी र यो देशलाई एकदम दरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ
0: काङ्ग्रेसको अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बारे केही प्रतिनिधिहरूको भनाई सुन्यौं काङ्ग्रेस महाधिवेशनमा युवाहरूको पनि आकर्षण देखिन्छ युवाको राजनीतिमा आकर्षण बढ़ाउन उमेरको प्रतिनिधित्व मात्रै पर्याप्त हुँदैन उनीहरूका विचार सुनिने क्षमता र इमानदारीका आधारमा अवसर पाइने तथा सार्वजनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने वातावरण पनि आवश्यक हुन्छ अब काँग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेलसँग राजनीतिमा युवाको आकर्षण काँग्रेसमा युवा पुस्ताको स्थान नेतृत्वमा पुस्तान्तरण सरकारको काम कार्यवाहीप्रतिको अपेक्षा र देशको भविष्यप्रति युवाले देखेका सपना तथा चुनौतीका विषयमा केन्द्रित रहेर कुरा शुरू गरौं अभिप्सा पौडेलजी तपाईलाई उज्यालोमा स्वागत छ।
11: हजुर धन्यवाद।
0: तपाई 18 वर्षको उमेरमै कांग्रेसको सबैभन्दा कान्छी प्रतिनिधि बन्नु भएको छ र नेतृत्वको लागि पनि तपाई अगाडि बढ्नु भएको छ। यो राजनीतिमा तपाईको यो प्रवेश संयोग मात्रै हो कि सचेत राजनीतिक यात्राको शुरूआत हो?
11: मैले चाहिँ राजनीति गर्न थालेँ, राजनीति भन्दा पनि समाज सेवामा मैले प्रवेश गरेको चाहिँ उमेर 12 वर्ष हुँदादेखि नै हो। लियो लायन्स संस्थाहरूमा मैले कार्यरत भएर आजसम्म नेवी संघको जिल्ला सचिव हुँदै यहाँसम्म आएको छु र यो संयोग होइन, यो रहर हो, यो समाज बदल्ने हुटु चाहिँ हो।
0: 18 वर्षको उमेरमा चाहिँ तपाईँले यो राजनीतिमा लागौं लागौं भन्ने त्यो प्रेरणा चाहिँ कसरी आयो? तपाईँ अझै अगाडि 12 वर्षको उमेरदेखि नेवी संघको राजनीतिमा भन्नुभएको छ होइन, त्यति सानो उमेरमै के प्रेरणाले चाहिँ तपाईँ राजनीतिमा प्रवेश गर्नुभयो?
11: यस्तो भयो, हुर्किँदै जाने क्रममा, सिक्दै बढ्दै जाने क्रममा चाहिँ बिपिका गणेशमानका सिद्धान्त त्यागका कुराहरू कहानीहरू सुन्दै हुर्कियो होइन। अरू बच्चाहरूले कार्टुन हेर्ने बेलामा चाहिँ म समाचार हेरेर हुर्किन्थेँ र मेरो हजुरबाले पनि राजनीति गर्नुभयो, मेरो मम्मीले मामाले पनि गर्नुभयो, तर कहिले हामी कुनै लाभको पदमा पुगेको थिएनौँ। त्यो भएर चाहिँ अलिअलि निराशा भएको थियो, तर गगन थापाले जुन एउटा युवालाई अवसर दिनुभयो र मैले युवा पुस्ताको नेतृत्व गर्नुपर्छ है, अब चाहिँ युवा पुस्तालाई हामीलाई अवसर दिनुभएको छ नि, हामीले अपर्च्युनिटी किन ग्राप नगर्ने भनेर चाहिँ म यस्ता आएको हो र कसैले मलाई प्रचारित हुने कि म स्वचालित भएर राजनीतिमा आएको।
0: भनेपछि तपाईँको हजुरबा परिवारका अरू पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो होइन, त्यसलाई त्यसबाट तपाईँले प्रेरणा लिनुभयो?
11: हजुर।
0: अब तपाईँ यसरी प्रतिनिधि बनेर मकवानपुरबाट चाहिँ कांग्रेसको प्रतिनिधि बनेर महाधिवेशनमा आउँदाखेरि चाहिँ परिवारका सदस्य साथी भाइहरूको प्रतिक्रिया चाहिँ कस्तो थियो, के भन्नुभयो तपाईँलाई?
11: यो चाहिँ मेरो परिवारको सपना नै थियो होइन, महाधिवेशन प्रतिनिधि भन्ने चाहिँ। र मलाई चाहिँ बसेर के लाग्थ्यो भन्दाखेरि मेरो बाबाहरूले मेरो हजुरबाहरूले राजनीति गरेर केही पाउनु भएन, तर म चाहिँ एक दिन यस्तो ठाउँमा पुग्नेछु होइन, किनभने हुर्किँदै जाने क्रममा चाहिँ हजुरबाले मात्रै भन्नुहुन्थ्यो नानी मलाई ओडा अध्यक्षसम्म मात्रै होइन भन्नु छ है, केही गर्नु छ है भन्नु, तर कहिले पनि हामीले त्यो अवसर पाएनौँ। र मलाई चाहिँ त्यो बच्चेदेखि कि म केही गर्छु भन्ने एउटा थियो होइन, र 18 वर्ष पुरा भएर अहिले म 19 वर्ष लागेँ, र यो यति सानो उमेरमै महाधिवेशन प्रतिनिधि बनेर आउनु भनेको सानो कुरा होइन, झन् कांग्रेस जस्तो पार्टीको सानो कुरा त हुँदै होइन। र मेरो घर परिवार सबैजना यति खुसी हुन्छ, सबैजना एकदमै दे आर प्राउड अफ मी, माई फ्रेन्ड्स सबैजना दे आर प्राउड अफ मी।
0: अनि तपाईँ अब के बन्ने लक्ष्य त, तपाईँ अब पढाइलाई पनि निरन्तरता दिनु पर्यो, पार्टीमा पनि सक्रिय हुँदै हुनुहुन्छ, तपाईँको लक्ष्य उद्देश्य चाहिँ के हो त?
11: मेरो चाहिँ मेरो उठ्न जाने क्रममा मेरो बाबा पनि लयर होइन, मेरो मामाहरूले पनि पछि पछि ल पढ्नु भयो, र घरमा अधिकांश मेलहरू चाहिँ मेरो घरमा लयर नै थिए र फिमेल चाहिँ मैले देखेको थिइनँ। सो बच्चेदेखि नै सोसियल फिल्डमा पनि एक्टिभ भएको भएर ल नै पढ्छु लयर नै बन्छु भन्ने भएर मैले प्लस टू पनि ल गरेँ र धोली खेलमा 2 वर्ष ब्याचलर पनि गरेँ लको। अनफर्चुनेटली मेरो मम्मी बित्नुभयो 4 महिना अगाडि, र त्यसपछि मैले उता छोडेर यता अहिले साइकोलोजी जोइन गरेको छु र पछि फेरि लमै ब्याक हुनेछु, र डबल डिग्री डबल ब्याचलर्स गरेर चाहिँ बस्नेछु साइकोलोजी र लमा लयर गरी भएर।
0: अनि तपाईँले यो वडा अध्यक्ष बुवा हजुरबा चाहिँ बन्छु भन्नुभयो, हजुरबाले अवसर पाउनु भएन भन्नुभएको थियो नि, तपाईँ चाहिँ राजनीतिमा चाहिँ तपाईँको त्यो पेसागत कुरा वकिल बन्ने कुरा त छँदैछ, राजनीतिमा चाहिँ केसम्म बनेर समाजसेवा गर्छु भन्ने तपाईँलाई लागिरहेछ?
11: अब यदि जनताले पत्याउनु भयो, काङ्ग्रेसी दलले पत्याउनु भयो र कुनै दिन मैले पनि जस्तो त्यति त्यस्तो आफ्नो योग्यता बनाएछु भने राज्यको कुनै न कुनै ठुलै लाभ पदमा जाने, कार्यकारी पदमा जाने सपना सबैको हुन्छ र मेरो चाहिँ विशेष रहेको छ।
0: आज हाम्रो पाहुना हुनुहुन्छ अभिप्सा पौडेल, उहाँ नेपाली कांग्रेसको प्रतिनिधि भएर महाधिवेशनमा आउनु भएको, 15 महाधिवेशनमा, र नेतृत्वको लागि केन्द्रीय सदस्यमा पनि उहाँले उम्मेद्वारी दिनुभएको छ। कांग्रेसलाई युवाहरूको आवश्यकता छ, देशलाई युवाहरूको आवश्यकता छ भन्ने हुटुहुटीले उहाँ राजनीतिमा प्रवेश गर्नुभएको, सानो उमेरको हुनुहुन्छ 18 वर्ष कि, उहाँले भनिहाल्नुभयो यो राजनीतिमा लागेर देश र समाजको सेवा गर्ने उद्देश्यले म अगाडि बढेको भनेर भन्नुभएको, तपाईँलाई हाम्रो पनि शुभकामना छ। अभिप्साजी, तपाईँको पुस्ताका धेरै युवा राजनीतिबाट चाहिँ अहिले टाढा भइरहेको देखिन्छ कि, यस्तो बेला चाहिँ तपाईँलाई राजनीतिमै आउनुपर्ने आवश्यकता चाहिँ केले त्यो महसुस गरायो?
11: बच्चेदेखि म चाहिँ हाउस क्याप्टेन, भाइस क्याप्टेनहरू चाहिँ उठिरहेको थिएँ क्या स्कुलदेखि, अनि वक्तित्व कलाहरू यता सबैमा प्रथम हुने, र मलाई चाहिँ कहिले पनि लाइनमा बस्न मन नलाग्ने, लाइनलाई लिड गर्न मन लाग्ने होइन, र यस्तो मैले समाजसेवा गरिरहेको छु, त्यसो त्यसो हेर्दै जाँदा बुझ्दै जाँदाखेरि चाहिँ राजनीति भनेको नीतिहरूको नीतिहरूको राजा भनिन्छ नि त, यहाँ सबै ठाउँबाट सबै कुरा समावेश भएर आइन्छ, र समाज बदल्नु छ भने केही न केही भूमिका खेल्नुपर्छ समाजको लागि र अहिले मेरो पुस्ता मेरो भन्दा माथिको पुस्ताले राजनीतिमा त्यति साह्रो चासो नदेखाएको भएर जनजी आन्दोलन भएको हुन्छ र यदि मैले मेरो पुस्ताले पनि राजनीतिमा चासो देखाएन भने अब आउने जेनेरेसनले पनि हामी जसरी हुर्क्यौँ जुन वातावरणमा हुर्क्यौँ त्यही वातावरणमा हुर्किएर अर्को आन्दोलन आउन त बेर लाग्दैन नि त त्यही भएर अब चाहिँ राजनीतिमै आउने हुँदैन नेतृत्वलाई खबरदारी गर्ने गलतलाई गलत भन्ने विरोध गर्न पनि सिक्ने र समर्थन गर्न पनि जान्ने र राजनीतिमै नआइकन चाहिँ त्यस परिवर्तन हुँदैन जस्तो लाग्यो मलाई राजनीति एउटा सेवा हो पेसा होइन भनेर आएको
0: हजुर आजको नेपाली युवाले राजनीतिलाई कसरी हेरिरहेको छ आशाको माध्यमका रूपमा कि निराशाको विषयका रूपमा तपाईँलाई के लाग्छ
11: जेएनसी आन्दोलन गर्ने हाम्रो उद्देश्य नै समाज परिवर्तन गर्नु थियो शक्ति पृथकीकरण गर्नु थियो र त्यसपछि बनेको सरकारसँग चाहिँ धेरै आशाहरू छन् सबै जनताहरूसँग सबै जनताहरूले मेरो उमेर समूहकोदेखि लिएर बुढा बुढाहरूले सबैले धेरै आश गर्नुभएको छ निराशामा बदलिनु हुन्न होला यो सरकार बनेको भर्खरै 6 महिना भयो होइन र 6 महिना पुरा हुँदै गर्दाखेरि एक्सपेक्टेसनहरू धेरै मिट नभएका कुराहरू पनि छन् तर सुरुवात हो आत्तिनु हुँदैन बिस्तारै उहाँहरूले पनि सिक्नुहुनेछ हामी जस्तै नयाँ हुनुहुन्छ उहाँहरू पनि सिक्नुहुनेछ धेरै आशा लिएका छौँ हामी सबैले
0: म एकछिनपछि अलिक ब्याकमा तपाईँलाई यो सरकारको मूल्याङ्कन चाहिँ कस्तो गर्नु भएको छ भनेर आउँला अहिले युवाहरू पछिल्लो चोटि चाहिँ तपाईँको पार्टीमा जस्तै नेपाली काँग्रेसमा पनि तपाईँ जस्ता युवाहरू तपाईँ 18 वर्ष हुनुभयो 22, 23, 24, 25 वर्षका युवाहरू अहिले महाधिवेशन प्रतिनिधि बनेर नै आउनु भएको छ नेतृत्वको लागि प्रतिस्पर्धामा नि हुनुहुन्छ होइन अनि अरूमा पार्टीमा पनि जस्तै अहिलेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीमा नि युवाहरू तपाईँले भनिहाल्नुभयो सरकारको सत्तामै युवाहरू प्रचस्व देखिन्छ तर धेरै कै युवाहरू चाहिँ यो राजनीतिमा लागेर काम छैन भन्ने पनि छन् कि तपाईँलाई के लाग्छ युवाहरू राजनीतिमा किन आउन चाहँदैनन् धेरै युवाहरू चाहिँ कि
11: त्यो के हो आश हाम्रो त्यो निराशा बढी छ अनि जुन पहिलाको सरकारले देखाउनु भयो कदम होइन पुस्तान्तरण नगरिदिने रूपान्तरण नगर्ने सकेसम्म आफै खाऊ आफै लाऊ भन्छ नि नमरुन्जेलसम्म आफै सत्तामा बसिरहौँ भन्ने जुन एउटा प्रवृत्ति देखाइदिनु भयो त्यो भएपछि चाहिँ हामीलाई हाम्रो पुस्ताको मान्छेहरूलाई निराशा बढेको हो त्यही भएर सायद आउन
0: एउटा त्यहाँ अवसर पाइँदैन भन्ने हिसाबले पनि होइन राजनीति भने चाहिँ बुढापाकाले मात्रै गर्ने हो भन्ने अहिलेसम्म तपाईँको पार्टीमा पनि देखियो अरू पार्टीमा पनि देखिरहेको छ होइन त्यो कारणले गर्दाखेरि राजनीतिमा आउन नचाहेको होला भन्ने तपाईँले भन्नुभयो राजनीतिमा आउन चाहने युवा तपाईँहरू जस्तै युवालाई चाहिँ सबैभन्दा ठूलो अवरोध के छ जस्तो लाग्छ तपाईँले आफूले पनि भोगेको होला अवरोध चाहिँ के छ राजनीतिमा म केही गर्छु देशको लागि भनेर राजनीतिमा आउन चाहने युवालाई चाहिँ यसले बाधा पुर्याइरहेको जस्तो लाग्छ
11: मेन त हाम्रो समाजले होइन समाजले युवाहरूलाई मतलब सुरुमा त त्यही हो आफ्नो आफूभन्दा अलिकति ठुला नेताहरूले चाहिँ हामी जस्ता मान्छेहरूलाई चाहिँ अगाडि बढ्न दिँदैनन् कि यो अगाडि बढायो भने चाहिँ यसलाई अगाडि बढायो भने चाहिँ यो मभन्दा पावरफुल हुन्छ र भोलि यसले नै मलाई हेप्ने दिन आउँछ भनेर उनीहरूले फर्स्ट त अगाडि बढाउन चाहँदैनन् होइन र अब पार्टीमा लाग्न चाहँदैनन् धेरै युवाहरू चाहिँ अनि मेन भनेको त्यो मतलबै लाग्दैन कि धेरै युवाहरूलाई चाहिँ
0: एउटा युवा आफैलाई त्यो मतलब लाग्दैन अर्को म लाग्छु भन्दाखेरि पनि
11: समाज अनि झन् महिला भयो भने त राजनीति गर्नु परेपछि कहिले कहीँ बिहानै घरबाट यसरी म बिहानै आएको छु होइन घर पुग्दा 12-1 बज्छ तर छिमेकीहरूले चाहिँ बिहानै जान्छ बेलुका आउँछ
0: राति अबेर आउँछ त्यो अहिले पनि धेरैले भोगिरहेका छन् अगाडिका पुस्ताले पनि भोगिरहनु भएको
11: मैले पनि भोगिरहेको कुरा हो यो चाहिँ यस्तो यस्ता कुराहरू
0: छ महिलालाई चाहिँ गाह्रो छ होइन युवामा पनि युवतीलाई चाहिँ
11: युवतीलाई
0: के तपाईँले भोगेको चाहिँ अनुभव भन्नुहोस् त म राजनीति गर्छु भन्दाखेरि तपाईँले अघि भने जस्तै
11: म चाहिँ एक्लो छोरी भएर हुर्किँदै गर्दाखेरि हुर्किने क्रममा चाहिँ छोरीहरू त चुलो चौकामा मात्रै सीमित हुन्छन् भन्ने कुराहरू सुन्दै आइयो होइन र छोरीलाई किन धेरै पढाउनु पर्यो छोरीलाई यस्तो बोल्न बाटो बनायो भने त भोलि पर्सि हेरै हेरै भनेर पुरै कि त्यस्तो त्यो बाबालाई त्यस्तो भनिदिने सो यस्तो यस्तो कुराहरू अनि ए पढ्न छ पढेर आएछ खुरुखुरु धेरै हिँड्नु पर्दैन केटाहरूसँग धेरै हिँड्नु पर्दैन राजनीति गर्दा केटा नै सबैजनासँग मिल्नु पर्यो नि त होइन सो यस्तो कुराहरू चाहिँ धेरै भोग्दै आयो अहिले पनि भोगिरहेको छ
0: हजुर
11: अनि अरू पनि अर्को मेन भनेको चाहिँ राजनीतिमा लाग्ने सबै भन्दिनँ प्रायः जस्तो मानिसहरू चाहिँ फाइदा लुट्नु खोज्छ कि केटी मान्छे भएपछि र केटी मान्छेलाई आरोप लगाउन पनि धेरै सजिलो छ त्यस्तै कुराहरू पनि छन्
0: एकदम त्यो समस्या छ होइन तपाईँ त्योसँग जुधेर तपाईँलाई त्यसो पनि घर परिवारको साथ छ ल छोरी तिमी अगाडि बढ हामी छौ
11: एकदमै मेरो परिवार चाहिँ यति सपोर्टिभ हुनुहुन्छ म अहिले चुनाव उठेको छु होइन मेरो घरतिर भन्दा पनि मामा घरतिरको दुइटै मामाहरू आफ्नो जब छोडेर आफ्नो पसल छोडेर आउनुभएको छ क्या यति दिन भइसक्यो मेरो लागि भने खटिनु भएको छ.
0: एकदम हाम्रो शुभकामना छ. तपाईँ सानै उमेरमा म देशको लागि होइन राजनीतिमा प्रवेश गरेर केही गर्छु केही परिवर्तन गर्छु भनेर अगाडि बढ्नु भएको छ र कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै नेतृत्वमा पुग्ने तपाईँको जुन त्यो चाहना छ त्यो पूरा होस् भन्ने हाम्रो शुभकामना छ. अभिप्सा पौडेलजी तपाईँ 18 वर्ष कि हुनुहुन्छ राजनीतिमा सक्रिय हुनुहुन्छ. विदेश जाने सपना देखिरहेका युवालाई देशमै बसेर राजनीति र समाज परिवर्तनमा लाग्न कसरी प्रेरित गर्न सकिन्छ? किनकि अहिलेका धेरै युवाहरू तपाईँको उमेरका युवाहरू चाहिँ 12 पास गरेपछि भनौँ न धेरै जसो चाहिँ विदेश जाने अनि पढ्नेहरू पनि विदेश जाने नपढ्नेहरू पनि काम गर्नुलाई विदेश जाने भन्ने छ नि उहाँहरूलाई रोकेर यो राजनीति र समाज परिवर्तनको लागि अगाडि बढाउन प्रेरित कसरी गर्न सक्छ?
11: अहिले हाम्रो युवाहरूको मेन प्रब्लम नै बेरोजगारी र उच्च शिक्षा हासिल गर्नको लागि बाहिर जानुपर्ने एउटा उभिएको छ. म इन्टरनेसनल माइग्रेसनमा मात्रै पनि होइन कि इन्टरनल माइग्रेसनमा हेटुराको मान्छे काठमाडौँबाट पढिरहेको छु किनभने हेटुरा मैले पढेको सब्जेक्ट थिएन होइन. सो त्यस्तो त्यो कुराहरूलाई चाहिँ रोक्नुपर्ने एकदमै आवश्यक देखिन्छ र बेरोजगारीको चरम समस्यालाई चाहिँ अब मैले मेरो उम्मेदवारीको कारण पनि यही नै हो. म युवाहरूको प्रतिनिधित्व गर्न चाहन्छु. हरेक पार्टीमा बदलाव होस् हरेक पार्टीको एजेन्डा र भिजन चाहिँ युवामुखी होस् भनेर मेरो आफ्नो उम्मेदवारी रहेको छ. युवाहरूलाई शिक्षा मात्रै होइन भोकेसनल ट्रेनिङ इन्टरप्रेनरसिप ट्रेनिङहरू दिनुपर्छ अनि गाउँ गाउँमा गएर ट्रेनिङ दिनुपर्छ. काठमाडौँमा मात्रै होइन काठमाडौँ सेन्ट्रल पोलिटिक्स गर्नु हुँदैन जस्तो लाग्छ मलाई र शिक्षा पनि काठमाडौँमा मात्रै भएर हुँदैन. कर्णाली जिल्ला कर्णाली प्रदेशको एउटा विकट जिल्लामा त्यहीँ पुगोस् कि उच्च शिक्षा ब्याचलरको शिक्षा हरेक सब्जेक्ट त्यहीँ पुगोस् त्यस्तो भयो भने चाहिँ युवाहरूलाई रोक्न सकिन्छ होइन भने त कमाउन जानु पनि बाध्यता नै छ.
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी राजनीतिमा युवाको आकर्षण आवश्यकता र पार्टीभित्र युवाको भूमिकाका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेलसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
12: महालेखा परीक्षकको कार्यालयको अनुरोध. महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ. लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ. प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ. मणिचूरको काख
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
12: शान्ति र आनन्दको अनुभूति
13: हिमालबाट टाढा
12: सहरबाट नजिकै
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
13: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56-66 र 9841-59-81. वेबसाइट jhule.com.np.
12: थोरै बचत धेरै कायदा बिमा काचन फाइदै फाइदा. बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान.

0: नेपाललाई चाहिएको सहयोग डाटा युद्ध
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: Sri Dhakura Kashtabijar Vanu Radio Network
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी राजनीतिमा युवाको आकर्षण आवश्यकता र पार्टीभित्र युवाको भूमिकाका विषयमा केन्द्रित रहेर कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिक्षा पौडेलसँग कुरा गरिरहेका छौं। अब युवा पुस्ताले राजनीतिबाट वास्तवमै के चाहेको छ तपाईहरू जस्ता पुस्ताले?
2: मैले भनेको कुराहरू चाहेको छ, बेरोजगारीको समस्या सल्भ होस्, सामाजिक न्याय, पारदर्शिता अनि उच्च शिक्षा आफ्नै ठाउँमा होस् र सबै कुराको इजी एक्सेस होस् भन्ने कुराहरू चाहिँ हाम्रो आशा रहेको छ अबको राजनीतिबाट चाहिँ।
1: रोजगारी, शिक्षा, उद्यम र अवसर मध्ये अहिले युवाको सबैभन्दा ठूलो प्राथमिकता के हो?
2: उद्यम नै हो नि। किनभने एउटा मिडल क्लास होच्याएर भन्ने मान्छेको होइन, तर त्यो फ्यामिलीलाई चाहिँ जुनसुकै सरकार आए पनि बिहान काममा नगए हुँदैन, बेलुका कामबाट नफर्की खान पुग्दैन भन्ने खालको त्यो लोअर मिडल क्लासको जुन प्रब्लम छ, त्यही भएर चाहिँ उद्यमशीलता नै सायद मेन फोकस हो अहिलेको मान्छे, अहिलेको युवाको मात्र होइन कि हरेक वर्गको।
1: हजुर, अभिषेक पौडेलजी, युवाको समस्या बुझ्नको लागि राजनीतिक दलमा युवाको प्रतिनिधित्व नै बढ़ाउनु पर्छ भन्ने लाग्छ अथवा नबढ़ाउँदाखेरि पनि अरूले पनि तपाईँको युवाको मर्का समस्या बुझ्छन्?
2: होइन, मेरो पुस्ताको कुरा मैले जति राम्रोसँग त हजुरले पनि बुझ्नुहुन्न नि त, र हजुरको पुस्ताको कुरा मैले बुझ्न सक्दिनँ, मेरो हजुरबाको पुस्ताको कुरा मैले बुझ्न सक्दिनँ, हजुरबाकै पुस्ताको मान्छे चाहिन्छ, त्यही भएर चाहिँ युवाको मात्रै सहभागिता भयो कि हरेक उमेर समूहको सहभागिता भयो भने, तिनटै उमेरसम्मको सहभागिता भयो भने यो पुस्तान्तरणको मूल अर्थ सार हुन्छ र एउटा पुलको रूपमा हामीले काम गर्नुपर्छ। सबै वर्गको सहभागिता भयो भने बल्ल उनीहरूको समस्या, उनीहरूको कुरा चाहिँ समाजले सुन्छ या राजनीतिमा सुनिन्छ जस्तो लाग्छ मलाई।
1: भनेपछि पार्टीमा पनि सबै उमेर समूहका प्रतिनिधिको उत्तिकै समानताको खाँचो छ?
2: हजुर, एकदम।
1: तर अहिले धेरै जसो नि पछिल्लो समय भनौँ न, तपाईँहरू जस्ता उमेर समूहले चाहिँ होइन, अब हामी नै हो, नयाँ पुस्ता भयो भने पुरानो पुस्ता चाहिँदैन, पार्टीमा पनि चाहिँदैन, कहीँ पनि चाहिँदैन भन्ने छ नि त।
2: हामी सबैजना परिपक्व छैनौ, कोही अपरिपक्व पनि छैन, म आफै पनि पर्फेक्ट छैन, म पनि यो ह्युमन बिङ हो होइन, र ह्युमन बिङ भनेको एभ्रिडे लर्न, अनलर्न, एक्सपिरियन्स गर्दै जाने कुरा हो, र पुस्तान्तरणको मतलब पुराना पुस्ताहरूलाई डोकोमा लगाएर फालिदिनु होइन, एक्ज्याक्टली, त्यही भएर चाहिँ सबै पुस्तालाई समावेश गरेर मभन्दा माथिल्लो पुस्ताकोले मलाई सिकाउनुपर्छ होइन, र मैले अहिले जानेको कुरा मभन्दा माथिल्लो पुस्ताले मैले सिकाउनुपर्छ होइन, जस्तो मैले मेरो बाबालाई फेसबुक चलाउन सिकाएको हो,
1: फेसबुक चलाउनु धेरै जस्तो तपाईँ उमेरका अथवा तपाईँभन्दा साना उमेरका भाइ बहिनीहरूले चाहिँ बा आमा हजुरबा हजुरआमाहरूलाई चाहिँ यो मोबाइल होइन सामाजिक सञ्जाल प्रयोग गर्न सिकाउनु,
2: र मेरो बाबाले मलाई खाना पकाउनु सिकाउनु, मम्मीले मलाई खाना पकाउनु सिकाउनु भनेपछि दुवैजना चाहिन्छ, समावेशी हुनुपर्छ, दुवैजनाको संलग्नताले मात्रै समाज बन्छ, घर बन्छ जस्तो लाग्छ।
1: धेरै राम्रो कुरा गरिरहनु भएको छ अभिषेक पौडेलजी, तपाईँको घर मकवानपुर हेटौँडा, तपाईँ 18 वर्षको हुनुभयो, 18 पूरा गरेर 19 वर्षकी लागमा आउनु भएको छ, तपाईँ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भनेर 15 महाधिवेशनमा आउनुभएको र अब नयाँ नेतृत्वको लागि तपाईँ प्रतिस्पर्धामा हुनुहुन्छ, हाम्रो शुभकामना छ, तपाईँको जे चाहना छ त्यो नेतृत्वमा पुगेर, नेतृत्वमा पुग्न सफल हुनुहुन्छ र नेतृत्वमा पुगेर तपाईँले जे जे सोच्नु भएको छ त्यो पूरा हुन्छ भन्ने हाम्रो कामना छ। युवालाई पार्टीको कार्यक्रममा भीड़ जम्मा गर्न मात्र प्रयोग गर्ने तर निर्णय प्रक्रियामा सहभागी नगराउने त्यो प्रवृत्ति चाहिँ तपाईँ कतिको भोग्नु भएको छ देख्नु भएको छ?
2: यो त हामीले भोग्दै देख्दै आएको कुरा हो, यति गगन थापा नहुनु भएको भए र जेएनजी आन्दोलनपछि उहाँले आफ्नै पार्टीमा विद्रोह गरेर हामी युवा 35 मिनटका युवाहरूलाई अवसर नदिनु भएको है, सायद हामी पनि अहिले त्यही नै हुन्छौँ होला, कार्यक्रममा जाने, भीड संख्या बढाइदिने, देखाइदिने, कार्यक्रमको सुन्न पनि मन लाउँदैन थियो होइन, सो फर्स्टमा चलाएर बस्यो, त्यही पनि फोन हेरेर बस्यो, या आफ्नो साथीहरूलाई देख्यो, चिया खान गयो, त्यसरी बस्दै मतलब हामी नेतृत्वमा आउनु चाहिँ म आफै पनि 18 वर्षको भएँ र नेतृत्वमा आउनु चाहिँ मलाई अझै पनि 20 वर्ष लाग्थ्यो होला, कपाल सपाल फुलेर, कपाल झरी गएर होइन, बच्चा बसी गइसकेको अवस्थामा बल्ल मलाई नेतृत्वमा आउँथ्यो होला, सो हो त्यो थियो नै, त्यो प्रवृत्ति थियो नै हो मेरो, अहिले त अब हो, अब त्यो प्रवृत्ति नहोस्
1: भन्नका लागि एकदम राजनीतिक दलहरूले युवालाई मतदाता र कार्यकर्ताका रूपमा मात्र हेरेका छन् कि नेतृत्वका रूपमा पनि स्वीकार गरेका छन् अहिले?
2: पछिल्लो समयमा मेरो राजनीतिक मेरो जुन राजनीतिक दलमा आबद्ध छु त्यो राजनीतिक दलले चाहिँ मतदाताको रूपमा मात्रै होइन कार्यकर्ताको रूपमा मात्रै होइन कि निर्णायक भूमिकामा युवा पुग्नुपर्छ है युवा भविष्यका कर्णधार मात्रै होइनन् वर्तमानका साझेदार पनि हुन् है भनेर चाहिँ हामीहरू जस्ता युवाहरूलाई स्थान दिनुभएको छ अब चाहिँ पहिलाको प्रवृत्ति रहेन नयाँ युवा हस्तान्तरण रूपान्तरण सहितको मेरो राजनीतिक दल अब जनतामा प्रस्तुत हुँदैछ
1: सामाजिक सञ्जालमा राजनीतिक रूपमा सक्रिय युवा र पार्टीको परम्परागत संगठन बीच दूरी चाहिँ बढ़ेको देखिन्छ किन होला एउटा सामाजिक सञ्जालमा चाहिँ सक्रिय तपाईँहरू जस्ता युवा र यो संगठनमा रहेका चाहिँ पाका नेताहरू बीच चाहिँ दूरी बढ़ेको जस्तो लाग्छ तपाईँलाई
2: अब अघि मैले भने नि कसैलाई पनि लाग्दैन कि यो म भन्दा अगाडि बढ़ोस् भनेर होइन र हामी हाम्रो पुस्ता सामाजिक सञ्जालमा धेरै नै एक्टिभ भइरहेको छ धेरै दिनभरि बिहान कलेज गयो बेलुका दिउँसो आयो आमा बाबाले बनाएको खाना खायो र फोन हेर्यो रिल्स स्क्रोल गर्यो बस्यो उनीहरूलाई चासो नै छैन कि त्यो भएको हुनाले चाहिँ र पुरानो नेतृत्वहरूलाई यी बच्चाहरू हुन् यिनीहरूलाई किन दिनु परेर भन्ने खालको त्यो सोच आएको हुनाले दुरी त अफकोर्स बढेकै छ तर यसलाई अब हामीले घटाउनुपर्छ सहकार्य गरेर जानुपर्छ भन्ने सोच हो
1: अभिप्स पौडेलज्यू काँग्रेसमा चाहिँ युवाका लागि तपाईँले के आकर्षण देख्नु भएको छ तपाईँको पार्टीमा
2: काँग्रेस भनेको एउटा निरन्तर बगिरहने भेल खोला हो होइन यो आधी हुरी भेल केही पनि रोक्न नसक्ने कुरा हो बिपीको सिद्धान्त जुन छ लोकतन्त्र समाजवाद यसमा चाहिँ हामी अहिले चलिरहेका छौँ होइन नेपाली काँग्रेस अगाडि बढ़िरहेको छ 2003 सालदेखि नै हेर्नुहुन्छ भने आजसम्म आउँदाखेरि त्यसो भएको हरेक सकारात्मक परिवर्तनका लागि चाहिँ अग्रणी भूमिका खेल्ने नेपाली काँग्रेस हो र अहिले यो प्रेस स्वतन्त्रता वाक अभिव्यक्ति दिन मिल्ने यो जुन आएको छ प्रवृत्ति यो पनि नेपाली काँग्रेसले लोकतन्त्रको लागि फाइट गरेको भएर प्रजातन्त्रको लागि फाइट गरेको भएर आएको र हिजोका दिनहरूमा धेरै गल्तीहरू पनि भए होलान् कुनै पनि पार्टी आफैमा गलत हुँदैन कुनै पनि पार्टीको सिद्धान्त आफैमा गलत हुँदैन त्यसलाई हाँक्ने अधिकांश व्यक्तिहरू नराम्रो भएका हुनाले गलत भएका हुनाले पार्टी गलत देखिएको पार्टी कुनै पनि गलत छैन पार्टीमा आकर्षण गर्ने कुनै एउटा स्पेसिफिक कुरा हुँदैन हामीले दिएको योगदान समाजको लागि नै एउटा मुख्य आकर्षण हो जस्तो लाग्छ मलाई
1: अब अभिप्स पौडेलज्यू काँग्रेसले युवाको विश्वास जित्न चाहिँ के परिवर्तन गर्नुपर्ने खाँचो देख्नु भएको छ तपाईँले
2: जनजी आन्दोलनको मेन मुद्दा भनेको पुस्तान्तरण हुनु पर्यो शक्ति पृथकीकरण हुनु पर्यो र नेपाली ट्रेनहरू हट्नु पर्यो जस्ता कुराहरू थिए काँग्रेसले चाहिँ अब युवाहरूलाई अवसर दिने युवाहरूलाई मात्रै होइन अहिले जसरी आएको छ पेसागत विज्ञहरूलाई प्रजातन्त्र सेनानीहरूलाई युवा महिला दलित सम्पूर्ण जसरी अवसर दिएको छ त्यसरी नै अवसर दिँदै जाने निर्णायक भूमिकामा हामीहरूलाई लिएर आउने र अब सभापतिले मात्रै होइन कि हरेक क्रियाशील सदस्य साधारण सदस्यदेखि लिएर सम्पूर्णले चाहिँ होमवर्क गर्नुपर्ने बेला आएको छ वर्कआउट गर्नुपर्ने बेला आएको छ र हामी सबैको जिम्मेवारी हो काँग्रेसलाई अब जनतामुखी बनाउने शक्तिमुखी होइन जनतामुखी बनाउने घट्दै गएको यो जनविश्वासलाई फेरि लोकप्रिय पार्टी बनाउने हामी सबैको जिम्मेवारी रहेको छ
1: आजको हाम्रो पाहुना हुनुहुन्छ अभिप्स पौडेल उहाँ 18 वर्षको हुनुभयो उहाँको घर हेटौँडा नेपाली काँग्रेसको 15 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको र उहाँ नयाँ नेतृत्वको लागि उम्मेद्वार पनि हुनुहुन्छ प्रतिस्पर्धामा हुनुहुन्छ काँग्रेसको पार्टी हाँक्ने ठाउँमा पुग्ने उहाँको दृढ इच्छा छ र महाधिवेशनमा उहाँ व्यस्त हुनुभएकोले उहाँ धेरै चाहिँ यो थकित पनि हुनुहुन्छ त्यही भएर स्वरमा अलिकति थकान पनि महसुस हुन्छ तर उहाँको कुरा चाहिँ सुनिरहनु जस्तो लाग्नेछ अभिप्स पौडेलजी नेपाली काँग्रेसभित्र युवालाई तपाईँले पर्याप्त अवसर दिएको छ अहिले जस्तो लाग्छ ठाउँ पाउनु भएको छ अघि नै अलिकति भन्नुभयो पर्याप्त छ वा अझै अवसर दिनुपर्ने खाँचो देख्नु भएको छ
2: यति अवसर पाउनु पनि ठूलो कुरा हो नेपाली काँग्रेस जस्तो पार्टीमा होइन तर यतिले मात्रै पुग्दैन अझै युवाहरूलाई चाहिँ अब के अरे नेतृत्वदायी भूमिकामा भन्दा पनि युवाहरूसँग काँग्रेस जोडिनुपर्छ युवामुखी कार्यक्रम गाउँ गाउँमा रहेर यहाँ युवाहरूलाई काँग्रेसले छलफल गर्न बोलाउने यसरी चाहिँ युवाहरूलाई अझ अवसर दिनुपर्छ यतिले मात्रै पुग्दैन युवाहरूले चलाइरहेका देश छ होइन युवाहरू नै अहिले सर्वम भनेर चिनिरहेको अवस्थामा चाहिँ पक्कै पनि अझै पनि अवसरको खाँचो छ हामी नेतृत्वदायी भूमिकामा पुग्यौँ भने अफकोर्स यसको विरुद्ध यसको लागि आवाज उठाउनेछौँ
1: काँग्रेसमा पुस्तान्तरण आवश्यक छ कि पुरानो पुस्ताको अनुभवलाई पनि निरन्तरता दिनुपर्ने बढी खाँचो देख्नु भएको छ तपाईँले
2: पुस्तान्तरण आवश्यक छ मैले अहिले पनि भनिहालेँ पुस्तान्तरण भन्दैमा पुरानो पुस्तालाई फाल्ने काम होइन उहाँहरू हाम्रो संरक्षकको रूपमा बस्नुपर्छ र उहाँहरूले हामीलाई सल्लाह सुझाव गाइडेन्स गर्नुपर्छ र पछाडिबाट धाप मार्नुपर्छ हामी अगाडि बढ्न चाहन्छौँ हामीलाई सबै सल्लाह सुझाव नेतृत्वको हरेक सदस्य मान्नुपर्छ भन्ने पनि छैन. सही कुरालाई अड्याप्ट गर्दै नराम्रो कुरालाई छोड्दै हिजोको दिनका गल्तीहरूबाट सिक्दै सुध्रिँदै अब उहाँहरूको संरक्षकमा हामी जस्ता नयाँ युवा नयाँ पुस्ताहरू अगाडि बढ्नुपर्छ.
1: तपाईँहरू जस्ता नयाँ युवाहरू नयाँ पुस्ताहरूको चाहिँ सक्रियता होइन तपाईँहरूको माग चाहना अनुसार चाहिँ अहिले पार्टीको महाधिवेशन भइरहँदा कतिपय पुराना पुस्ताका नेताहरू चाहिँ छोड्नु भएको छ कि होइन उहाँहरूलाई पनि समेट्नुपर्छ भन्ने धेरैको सुझाव छ. कतिपयले होइन अब नआउनेलाई छोडिदिनुहोस् भन्ने सुझाव पनि छ. तपाईँलाई चाहिँ के लाग्छ उहाँहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्छ कि नआउनेलाई छोडेर अगाडि बढ्नुपर्छ?
2: म एउटा एक्जाम्पल दिन चाहन्छु. मेरो घर बिग्रियो पुरानो भयो भन्दैमा मैले घरको मान्छे मेरो आमालाई छोडेर मैले आमालाई निकालिदिन त मिल्दैन मेरो घरबाट. उहाँबाट केही गलत भएको कुरालाई उहाँसँगै घरमै विद्रोह गर्ने हो घरमै फाइट गर्ने हो. हामी सबैको साझा उद्देश्य भनेको देश बनाउने नै हो देश परिवर्तन गर्ने नै हो. उहाँहरूबाट सिक्दै अनुभवी नेतृत्वबाट सिक्दै परिपक्व नेतृत्वबाट सिक्दै हामीले अगाडि बढ्ने हो. उहाँहरूलाई छोडिदिने होइन उहाँहरूको छत्र छायामा हामीले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ.
1: तर हामीलाई छोड्न लाग्यो भनेर गुनासो छ नि त अहिले तपाईँको पार्टीभित्रका पुराना नेताहरू चाहिँ हामीलाई छोड्न लाग्यो हामी यसै अर्कै बाटो लाग्छौँ पनि भन्नु भएको छ.
2: होइन उहाँलाई हामीहरूले बोलाएको पनि हो. विशेष महाधिवेशनमा पनि इन्भिटेसन गएकै हो र यो महाधिवेशनमा पनि गएकै हो. उहाँहरू जस्तै उता विदेशबाट फर्किएपछि सिधै सुनदेवी नगएर सानेपा गएर मेरो कुर्सी खोइ यहाँ मलाई पनि त अधिकार हुनु पर्यो नि भनेर यसरी माग्नु पर्थ्यो उहाँले. उहाँको पनि गल्ती छ. हामीले उहाँलाई छोड्न चाहेका छैनौँ. अहिले पनि भन्छु म काङ्ग्रेस एउटै हो. हामी बिपीले रोप्नु भएको एउटा बिरुवालाई उहाँहरूले हुर्काउनु भयो रुख बनाउनु भयो मलजल गर्नुभयो पानी हाल्नुभयो र उहाँहरू पनि एउटा पात भन्नुभयो. पातहरू भनेको झर्ने नयाँ पलाउने क्रम जारी नै हुन्छ. यो प्राकृतिक नियम हो. यसलाई सहर्ष स्वीकार्नुपर्छ र सधैँ म मात्रै नेतृत्वमा बस्छु भन्ने कुरा पनि हुँदैनन्. नयाँ पुस्तालाई अवसर दिनुपर्छ. त्यही भएर हामी उहाँलाई छोडेका छैनौँ. सहकार्य गरौँ. काङ्ग्रेस मिल्नुको अर्को उपाय छैन. अर्को उपाय मतलब काङ्ग्रेस मिल्नुको अर्को अब विकल्प छैन. काङ्ग्रेस मिलेर जानुपर्छ. हामी कसैले कसैलाई छोड्नु हुँदैन. एकअर्काले हातेमालो गरेर जानुपर्छ भन्ने मेरो नमिलेर हुन्छ त. अब आउने चुनावमा काङ्ग्रेस यसरी फुटेर गएर हुन्छ दुईटा उम्मेद्वार बनाउने काङ्ग्रेसको. यो गत निर्वाचनमा भन्दा वर्स हालत हुन्छ नेपाली काङ्ग्रेसको यदि मिलेर गएन भने. हामी मिल्नेको विकल्प नै छैन.
1: त्यसको लागि पहल हुन्छ. अहिले महाधिवेशन गरिरहेको काङ्ग्रेसले पनि पहल गर्छ भन्ने
2: होइन. स्योर स्योर हामीले त पहल गर्ने नै छ. मैले अहिले पनि आवाज उठाइरहेको छु र भोलि भन्ने स्थितिमा जाँदै गर्दाखेरि या नजाँदा पनि म यसकै लागि आवाज उठाउनेछु.
1: हजुर अभिप शाह पौडेल उहाँ चाहिँ नेपाली काँग्रेसको नयाँ पालुवा नयाँ बिरुवा भन्नुपर्छ. 18 वर्षकै हुनुहुन्छ. नेतृत्वको लागि उहाँ प्रतिस्पर्धामा हुनुहुन्छ. काँग्रेसलाई नयाँ पुस्तासँग जोड्न सामाजिक सञ्जाल र डिजिटल माध्यमको भूमिका कस्तो हुनुपर्छ?
2: अफकोर्स डिजिटल युग नै छ यो होइन. सामाजिक सञ्जालकै युग छ. अहिले पनि मैले यो इन्टरभ्यू दिने बित्तिकै सुरुमा त म फेसबुकै खोल्छु होला होइन. सो सामाजिक सञ्जालकै युग भइरहेको हुँदाखेरि चाहिँ डिजिटली अब हामी एकदमै स्ट्रङ हुनुपर्छ. डिफेन्सिभ सेनादेखि लिएर किनभने अहिले हामी देखिरहेका छौँ सामाजिक सञ्जालमा एकदमै नकारात्मकताहरू फैलिरहेका छन् नि त. त्यही भएर डिफेन्सिभ सेनादेखि लिएर स्ट्रङ वेबसाइटदेखि लिएर काङ्ग्रेस नेपाली काङ्ग्रेसले अब पुरानो शैलीमा होइन जुन नयाँ नयाँ ट्रेन्ड आउँछ त्यसले काङ्ग्रेसको कुरालाई पनि छिराएर जानुपर्छ. एकदमै सामाजिक सञ्जाल र डिजिटल युगको माध्यम के अरे यो युग भएको हुनाले मेन भूमिका नै सामाजिक सञ्जालको रहन्छ जस्तो लाग्छ मलाई.
1: राजनीतिमा युवा आएपछि राजनीति बदलिन्छ कि राजनीतिले युवालाई पनि पुरानै शैलीमा बदलिन्छ?
2: पक्कै पनि हामी युवाले राजनीति बदल्नुपर्छ भनेर आएका छौँ. देशको संरचनालाई सेपरेसन अफ पावर संविधानमा मात्रै होइन कि होइन अब लाइफ इक्जाम्पलमा हुनुपर्छ भनेर हामी देश बदल्न आएका हौ. हामी आफै बदल्दैनौँ. हामी हाम्रो जुन अहिले लक्ष्य छ त्यसलाई विचलित हुँदैनौँ.
1: युवाले राजनीतिमा प्रवेश गर्दा उमेर भन्दा विचार क्षमता र इमान्दारीलाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: हो म आफू पनि 18 वर्षको भएर म 18 वर्षको छु म सानो छु भनेर मात्रै मलाई भोट दिने होइन. मेरो योग्यता पनि हेर्नुहोस् मेरो भिजन हेर्नुहोस् मेरो एजेन्डा हेर्नुहोस् मैले कतिको ज्ञान पाएको छु र कहिले काहीँ बोल्दा बोल्दै कोही मान्छे चिप्लिन्छ र त्यो 15 सेकेन्डको भिडियोले कसैलाई पनि जज नगर्नु होला. त्यसको पछाडिको रहस्य बुझ्नुहोस्. यो मान्छे कसरी आएको छ यो मान्छेको हिस्ट्री के छ यो मान्छेले कति अध्ययन गरेको छ यो मान्छेले समाजमा कति योगदान दिएको छ सबै कुरा हेरेर होइन अध्ययन गरेरै आउनु पर्छ उमेरले मात्रै हुँदैन परिपक्वता पनि अलिकति हुनुपर्छ जस्तो लाग्छ
1: एकदम राम्रो कुरा गरिरहनु भएको छ अभिषेक पौडेलजी तपाईँको विचारमा राजनीतिक नेतृत्वमा युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ प्रतिनिधित्व चाहिँ हरेक राजनीतिक दल
2: एकदम एकदम पर्छ नि मैले अहिले पनि भने मेरो पुस्ताको कुरा मैले मात्रै बुझ्छु होइन त्यही भएर चाहिँ युवालाई चाहिँ अब हरेक राजनीतिक पार्टीले मेरो मात्रै होइन हरेक राजनीतिक दलले अवसर दिनुपर्छ अवसर मात्रै होइन नेतृत्व भूमिका पुर्याउनुपर्छ अहिले हामी 21st सेन्चुरीमा आएर पनि होइन हाम्रो यसको मान्छे त प्रधानमन्त्री गृहमन्त्री भइसक्नुभन्दा अरू त सानै भइसक्नु भयो नि त सो अहिले पनि आएर हामीले युवालाई अवसर दिनुपर्छ भन्ने चाहिँ हाम्रो विडम्बना हो नेपालको त्यसैले चाहिँ अब उहाँहरूले पनि सोच्ने मेरा आएको छ अहिले नगरे कहिले गर्ने युवाले नगरे कसले गर्ने भनेर
1: युवाले राजनीतिमा परिवर्तन ल्याउनु भन्दा पहिले पार्टीभित्र परिवर्तन गर्नुपर्छ कि देशको शासन प्रणालीमै परिवर्तन गर्नुपर्छ
2: नेपालको संविधान त उत्कृष्ट संविधान विश्वकै उत्कृष्ट संविधान मध्ये एक पर्छ नि त होइन र मैले पनि प्लस टूमा ल पढेको हुनाले चाहिँ मलाई नेपालको संविधान एकदमै मनपर्छ एकदमै एकदमै एकदमै ठिक लाग्छ र संविधान मिसेर केही पनि हुनु हुँदैन जस्तो लाग्छ मलाई सुरुमा चाहिँ कुनै एउटा पार्टीमा लिँदाखेरि पार्टी भनेको हाम्रो घर हो हरेक यसमा संलग्न मान्छे मेरो आमा हुन् मेरो आन्टी हुन् मेरो दिदी हुन् मेरो बाबा हुन् अङ्कल हुन् मामा हुन् जस्तो मलाई लाग्छ त्यही भएर सुरुमा आफ्नो घरमा चेन्ज ल्याउनुपर्छ त्यसपछि मात्रै समाजमा चेन्ज ल्याउन सकिन्छ यदि घरमै कलह छ विद्रोह छ भने समाजको हेर्ने दृष्टिकोण फरक हुन सक्छ त्यही भएर चाहिँ पार्टीमा चेन्ज ल्याउनुपर्छ सुरुमा त्यसपछि बल्ल देशमा चेन्ज ल्याउने हो
1: अभिषेक पौडेलजी तपाईँको पुस्ताले राजनीतिमा ल्याउन सक्ने सबैभन्दा ठूलो नयाँपन के हो तपाईँहरू जस्ता युवा पुस्ता राजनीतिमा आउँदाखेरि त्यो राजनीतिमा ल्याउन सक्ने नयाँपन चाहिँ के हो जस्तो लाग्छ
2: मेन भनेको हामी विदेश जान नपरोस् नेपालमा बसिरहेको छु भन्दाखेरि म नेपालमा रिस्क लिएर बसिरहेको छु होइन कि मलाई नै मेरो देशले अवसर दियो त्यही भएर म बसिरहेको छु म एकदमै खुसी छु मेरो देशमा बस्नु पाउँदाखेरि भन्ने एउटा दिन आओस् र मेन भनेको म अहिले साइकोलोजी पनि बढिरहेको छु ब्याचलर सो मेन्टल हेल्थ म्याटर्स म जस्ता कयौं युवाहरू चाहिँ दिनदिनै डिप्रेसनको शिकार हुनुहुन्छ 90% युवाहरूलाई एन्जाइटी छ होइन सो मेन भनेको मेन्टल हेल्थ म्याटर्स है भनेर चाहिँ एउटा मेन्टल हेल्थमा चाहिँ ठूलो परिवर्तन ल्याउनु पर्ने देखिएको छ
1: हजुर भ्रष्टाचार बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्यासँग जुड्न युवाले कस्तो भूमिका खेल्न सक्छ नेतृत्वमा पुगेपछि
2: भ्रष्टाचार भनेको त्यो पदमा पुगेपछि गरिने कुरा हो नि त जन्मिँदै आउने सिक्ने कुरा होइन राजनीतिक अस्थिरता देशमा जब कलह हुन्छ जब आन्तरिक पार्टीमा कलह हुन्छ त्यसपछि आउने कुरा हो नि त सो भ्रष्टाचार रोक्नको लागि हामी जस्ता युवाहरू सचेत भएर नेतृत्व भूमिकामा पुगेपछि त्यो बाटोमा नअप्नाउने म अहिले भन्नुहुन्छ भने नेपाली काङ्ग्रेसको महाधिवेशन चलिरहँदाखेरि मलाई थाहा छैन कसले के गुट बनाइरहेको छ उपगुट के बनाइरहेको छ म कसैको लिस्टमा परेको छु छैन भने मलाई थाहा छैन मलाई लिस्ट पनि आइदिएको छैन सो यो भनेको एउटा सकारात्मक परिवर्तन हो होइन त अनि राजनीतिक अस्थिरता आउने भने अहिले पनि भनिहालेँ अब पार्टी मिलेर जानुपर्छ अहिले पनि नेपाली काङ्ग्रेस जसरी यसरी बिथोलिएको छ नेपाली काङ्ग्रेस मिल्नुको कुनै पनि एउटा विकल्प छैन हरेक पार्टी आफआफमा मिल्नुपर्छ र सकेसम्म दुई तिहाई बहुमत ल्याउन सबै पार्टीले कोसिस गरिरहेको हुन्छ र दुई तिहाईको बहुमत आएपछि म नै राजा हुँ मैले नै अगाडि देश हाँक्ने हो मैले सर्वस्व नै मै हो भन्ने खालको घमण्ड अहंकार नम्बर जुन आउँछ त्यो आउनु भएन हाम्रो विपक्षी दल पनि छन् है विद्रोह गर्न सक्छन् है हामीले गलत गर्नु हुँदैन है भन्ने खालको एउटा सचेतना छ भने जुन एउटा चेतना आयो भने राजनीतिक दलहरूमा अफकोर्स पक्की पनि यो राजनीतिक अस्थिरता पनि स्थिरतामा बल्दिन सक्छ
1: युवाहरू राजनीतिमा आएर पद खोज्ने कि नीति र परिवर्तन खोज्ने तपाईँ कुन बाटो रोज्न चाहनुहुन्छ
2: पद पाउनु मात्रै ठुलो कुरा होइन मैले भने नि मेरो घर परिवारले कसै कहिले पनि पद पाउनु भएन तर समाजमा योगदान नदिएको हाम्रो घरको मान्छेहरू कोही पनि हुनुहुन्न कि योगदान नदिएका चाहिँ र मैले पनि त आजसम्म के नै पद पाएको थिएँ र अहिले गगन थापाले दिनुभएर न अवसर पाएँ योभन्दा अगाडि त म समाजमा आइरहेको थिएँ नि त हजुर पनि समाज नै बदल्ने टुटीमा हुनुहुन्छ समाजलाई सही न्यूज दिउँ भन्ने एउटा सम्प्रेषण गरौँ भन्ने यसमा हुनुहुन्छ ड्राइभरदेखि लिएर टिचरदेखि लिएर सबैजना समाज बदल्ने उसमा छन् समाज बदल्नलाई पद चाहिँदैन आफ्नो एजेन्डा भिजन क्लियर हुनुपर्छ नीति बदल्ने हो पद चाहिएर केही पनि हुँदैन
1: एकदम राम्रो कुरा गरिरहनु भएको छ अभिषेक पौडेलजी अब हामी अन्त्यन्त्यतिर आइपुगेका छौँ तपाईँ व्यस्त हुनुहुन्छ तपाईँ महाधिवेशन प्रतिनिधि मात्रै होइन कि नेतृत्वमा पुग्नको लागि उम्मेदवार पनि हुनुहुन्छ तपाईको चुनावी प्रक्रिया सुरु हुनुभन्दा अगाडि तपाईसँग हामी कुरा गरिरहेका छौं हाम्रो शुभकामना छ तपाई नेतृत्वमा पुग्नुहुन्छ अहिले तपाईले जे कुरा भनिरहनु भएको छ त्यो नेतृत्वमा पुगेर लागू गर्नुहुन्छ भन्ने हाम्रो शुभेच्छा पनि छ अहिले हामीले अघि नै कुरा गर्यौं सरकारमा युवाहरूको बाहुल्यता छ र नयाँ पुस्ताले परिवर्तनको अपेक्षा गरेको छ अहिलेसम्म सरकारको काम कारबाहीलाई तपाईले कसरी हेर्नु भएको छ
2: छ महिना भयो नेपालको सरकार बनेको छ महिना अझ बढी नै हुन थाल्यो होला र जेएनजी आन्दोलनपछि बनेको यो सरकार हो जेएनजी कयौं शहीद भए धेरै आशाहरू छन् धेरै कुराहरू छन् यो सरकारले गर्नुपर्ने 35 वर्ष भनेर अरू पार्टीलाई गाली गरिराख्दाखेरि आफूले के गर्यौं भन्ने कुराहरू पनि मतलब एउटा महत्वपूर्ण पार्ट हो अब मैले भन्दै गर्दाखेरि त यति छिटै सबै कुरा माग्ने भनेर पनि प्रश्न हुन सक्छ त्यस्तो होइन गर्नलाई समय भनेको धेरै कुरा धेरै दिन हो होइन छ
1: महिना
2: पर्छु भन्नुभएको थियो नेपालीहरू फर्काउँछु भन्नुभएको थियो को रहेछ ती नेपालीहरू र फर्केका छन् भने पनि धेरै राम्रो धन्यवाद छ उहाँलाई मलाई थाहा नपाएको धेरै कुराहरू हुनसक्छ म भनिरहेछु म सिक्दै जाने क्रममा छु समाज बुझ्दै जाने क्रममा छु धेरै आशा छन् कुनै आशाहरू निराशामा बदलिएका हुन् कि जस्तो पनि लाग्छ मलाई यो सरकारको धेरै अपरिपक्व निर्णयहरू पनि छन् त्यो निर्णयहरूलाई यो सुरुवात हो नआत्तिनुहोस् बिस्तारै अब आउने दिनमा राम्रो गर्दै जानुहोस् केही बिग्रिएको छैन अझै पनि हजुरहरूसँग समय छ हजुरहरूकै दिन छ गर्दै जानुहोस् शुभेच्छा छ
1: रोजगारी शिक्षा र विदेश पलायन चाहिँ आजका युवाका प्रमुख चासो हुन् होइन सरकारले यी विषयमा युवाले महसुस गर्ने गरी के गर्नुपर्छ तपाईँको सुझाव के छ
2: मैले अघि पनि भने सरकारले चाहिँ अब एजुकेसन फ्री गराइदिएर मात्रै होइन कि भोकेसनल ट्रेनिङ के गराउने ट्रेनिङ दिउँ न एकजनालाई एकजनालाई भेट्ने डाक्टरको ट्रेनिङ दिउँ न एकजनालाई यस्तै आरजी भिजिने ट्रेनिङ दिउँ न त्यो भयो भने पनि आफू एउटा सक्षम भइन्छ नि त आफूले रोजगारी गर्न सक्ने कुरा हो नि त यो युवामुखी कार्यक्रम ल्याउनुपर्छ जनतामुखी कार्यक्रम ल्याउनुपर्छ जनता नै डेमोक्रेसी हो जनता नै सर्वोत्तम छन् भनेर हाम्रो संविधानमा पनि लेखिरहेको हुँदाखेरि चाहिँ जनताले के चाहेका छन् जनताको अपेक्षा के छ जनतासँग प्रत्यक्ष भेट्न जानुहोस् मैले चुनाव जित्थेँ भनेपछि मेरो चुनावको क्षेत्रमै नजाने होइन त्यहाँ जानुहोस् बुझ्नुहोस् तपाईँको समाजको परिवर्तन कुन कुरामा चाहिएको छ समाजलाई तपाईँलाई तपाईँले पढेर आउनुभएको कुरा मात्रै होइन कि समाजले के भोगिरहेको छ त्यो कुरामा जानुहोस् त्यसरी नीति बनाउनुहोस् सबैको सबै वर्गलाई समेट्नुहोस् नीति बनाउनुहोस् त्यसपछि समाज परिवर्तन
1: एकदम यो सरकारलाई पनि सुझाव दिनुभयो अभिप्सा पौडेलजी तपाईँ नेपाली काँग्रेसको सबैभन्दा कान्छी उमेरकी प्रतिनिधि हुनुहुन्छ महाधिवेशनको र सबैभन्दा कान्छी उमेरकी उम्मेद्वार पनि हुनुहुन्छ नयाँ नेतृत्वको लागि तपाईँ चुनावी मैदानमा हुनुहुन्छ हामीले अघि नै भन्यौं तपाईँको जे उद्देश्य छ तपाईँ नेतृत्वमा पुगेर त्यो उद्देश्य पूरा गर्न सफल हुनुहोस् भन्ने हामी सबैको शुभेच्छा छ अब हामी अन्त्य अन्त्यमा आइपुगेका छौं तपाईँले 5 वर्षपछि आफूलाई नेपाली राजनीतिमा कहाँ देख्न चाहनुहुन्छ
2: 5 वर्षपछि म स्थानीय चुनावमा उठ्न मात्रै योग्य हुन्छु होइन अझ पनि मेरो उमेरले अझ पनि म प्रदेश वा संघमा लड्न योग्य हुँदैन अबको 5 वर्षपछि म आफूलाई सामाजिक अभियन्ता राजनीतिक अभियन्ताको रूपमा र यदि समाजले मलाई पत्याएछ भने मैले आफ्नो एजुकेसन पूरा गरेर फाइनेन्सियली इन्डिपेन्डेन्ट भएर आफ्नो राजनीतिक खर्च आफै उठाउन सक्नु भएर समाज परिवर्तन गरिरहेको एक महिलाको रूपमा देख्न चाहन्छु म आफूलाई
1: तपाईँ जस्तै युवाहरू चाहिँ अहिले राजनीतिमा विस्तारै आकर्षित हुन थाल्नु भएको छ तपाईँको पुस्ताले राजनीतिमा सफल हुन पुरानो पुस्ताबाट के सिक्नुपर्छ र पुरानो पुस्ताले चाहिँ तपाईँहरू जस्ता युवाबाट के सिक्नुपर्छ
2: पुरानो पुस्ताले दिएको योगदान नेपाली समाजलाई हामीले बिर्सिनु हुँदैन उहाँहरूले जस्तोसुकै अवस्थामा पनि गर्नुभएको विद्रोह हो आन्दोलन जेल जान पनि तयार हुनुभएको र नेपाली काङ्ग्रेसको चाहिँ कतिपय कति महाधिवेशन त देश बाहिर पनि भएका हामीले देखेका छौँ नि त सो यस्तो अवस्थामा पनि हिम्मत हार्नु हुँदैन है जेल जान्छ भने लान्छ मरिन्छ भने मरिन्छ तर देशको लागि मरिरहेको छौँ नि त त्यसको लागि सहीद हुन पनि डराउनु हुँदैन भन्ने कुराहरू हामीले सिक्नुपर्छ र अबका हामीबाट सिक्नुपर्ने कुराहरू
1: चाहिँ
2: त्यो पनि छन् अब समयसँगै आफू परिवर्तन हुनुपर्छ पृथकीकरण शक्ति प्रयोगीकरण हुनुपर्छ युवालाई चान्स दिनुपर्छ र सामाजिक सञ्जालदेखि लिएर यस्तो कुराहरूमा चाहिँ उहाँहरू पनि सक्रिय रहनुपर्छ त त्यस्ता कुराहरू हामीले उहाँहरू पनि सिक्नुपर्छ र म भन्दिनँ युवा पुस्ता एकदमै परिपक्व छ आयो भन्दाखेरि उनीहरूलाई सिकाउने मैले मेरो बाबालाई सबै कुरा सिकाउने बेला भएको छ नि त
1: अहिले उदाहरण कति राम्रो दिनुभयो तपाईँले बाबा मम्मीबाट भात पकाउन र घरका अरू काम गर्न सिक्नुभयो तपाईँले बाबा र हजुरबा हजुरआमाहरूलाई चाहिँ मोबाइल फेसबुक सिकाउनु भयो भनेको आफूले जानेको आफूले काम चाहिँ यो पुस्तान्तरण पनि त्यो
2: यो पनि पुस्तान्तरण नै हो कि मैले मेरो पुस्तकमा माथिको पुस्ता सिकाउनु पनि एउटा पुस्तान्तरण नै हो उहाँले हामीलाई छोडिदिनु मात्रै पुस्तान्तरण होइन
1: एकदम आज देश छाडेर विदेश जान खोजिरहेका आफ्नो उमेरका युवालाई तपाईँ के भन्न चाहनुहुन्छ
2: मेरो विडम्बना हो होइन देशमा बस्दाखेरि मैले प्लस टू भएपछि बाइसमा जोइन गरिसकेपछि एउटा इन्टर्नसिपको लागि मलाई बोलाइन्छ त्यो पनि फ्रीमा गर्नुपर्ने एउटा विडम्बना छ र प्लस टू पास गरिसक्दाखेरि 18-19 वर्षको त भइसकिन्छ त्यो भनेको उस्तै मिडल क्लास फ्यामिलीलाई त अब परिवार हेर्नुपर्ने जिम्मेवारी पनि आएको हुन सक्छ नि त त्यही भएर यो एउटा विडम्बना हो म उहाँहरूलाई नजानु भन्दिनँ जानुहोस् पढ्नुहोस् उता पनि कमाउनुहोस् जो कमाएको पैसा नेपालमा ल्याएर इन्भेस्ट गर्नुहोस् नेपालमा हामीले धेरै परिवर्तन गर्नुपर्छ हामी जस्ता युवाहरू विदेश पलायन भयो भने सधैँका लागि वहीँ बस्यौँ भने चाहिँ देश अब कसले बनाउँछ त हामीभन्दा पछि आउने त्यो देशै जित्तिन्छ अब हाम्रो पुस्ताहरू गएपछि उहाँहरूले उतै बिहे गर्नुहुन्छ उतै घर बनाउनुहुन्छ उतै बच्चा बच्ची हुन्छ उहाँको छोराछोरीसँग मात्रै सम्झेला देश नेपाल भनेर र मेरो मम्मी त्यहाँबाट आउनुभएको छ र उहाँको नाति नातिनीहरूले त ए मेरो हजुर हजुरआमाहरू नेपाल भनेर देशबाट आउनुभएको अरे है भने नेपालीलाई इतिहासै बदिन पनि बेर लाग्दैन नि त त्यही भएर नेपालको लागि हामीले नगरे कसले गर्ने त
1: त्यही भएर सकेसम्म देशमै बस्नु गए पनि फर्केर
2: फर्केर हाम्रो देशले अर्को दिएको छ नि लोकसेवा जुन छ सकेसम्म लोकसेवा नै पढ्न कोसिस गरौँ लोकसेवा नै भिड्ने कोसिस गरौँ आयुष पढ्दा जति मेहनत लाग्छ त्यति नै मेहनत लाग्ने हो लोकसेवामा पनि सो यता पनि चासो देखाउँ भन्न चाहन्छु
1: धेरै राम्रो कुरा गर्नुभयो अन्तिममा 18 वर्षकी अभिप्सा पौडेलले नेपालको राजनीतिमा आफ्नो पुस्ताको लागि कस्तो भविष्य बनाउन चाहनुहुन्छ तपाईँ
2: मेरो पुस्ता म हामी जुन विडम्बनामा हुर्कियौँ हाम्रो पुस्ता म भन्दा अलिकति माथिको पुस्ताले राजनीतिमा त्यति चासो नदेखाएको भएर हो म भन्दा अलिकति माथिको पुस्ताले आफ्नो नेतृत्वलाई खबरदारी नगरेको भएर हो आवाज विद्रोह गर्न नसकेको भएर हो अब आउँदै पुस्ताले चाहिँ हामी जसरी हुर्किन नपरोस् देश पलायन हुनुपर्ने जुन बाध्यता छ या रोजगारी नपाउने जुन बाध्यता छ त्यो हुन नपरोस् त्यस्तो दिन नआओस् अब शक्ति के अरे हाम्रो पुस्ताहरूले रिल्स मात्रै स्क्रोल गरेर बस्नु होइन समाचार हेरौँ राजनीतिमा चासो दिउँ र अब आउने पुस्तालाई चाहिँ सुखमा हुर्किने एउटा वातावरण बनाऊ भन्ने खालको मेरो अपेक्षा रहेको छ
1: धेरै धेरै धन्यवाद अभिषा पौडेलजी र सँगसँगै तपाईँलाई हाम्रो शुभकामना पनि छ तपाईँ लोकतान्त्रिक पार्टी पुरानो पार्टी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भएर नयाँ नेतृत्वमा तपाईँ पनि प्रतिस्पर्धामा हुनुहुन्छ कम उमेरकी सर्वजन्य 18 वर्षकी हुनुहुन्छ युवाहरूको सोच जागरलाई ऊर्जामा परिणत गरेर देशमा केही गर्ने हुडुटी तपाईँको छ तपाईँको यो जुन हुडुटी छ त्यो नेतृत्वमा पुगेर पूरा गर्न सफल हुनुहोस् भन्ने हाम्रो शुभकामना
2: धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो कांग्रेस महाधिवेशनमा सबैभन्दा कम उमेरकी प्रतिनिधि अभिप्सा पौडेल आजको कार्यक्रममा हामीले राजनीतिमा युवाको आकर्षण आवश्यकता र पार्टीभित्र युवाको भूमिकामा केन्द्रित रहेर कुरा गर्यौं आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु नमस्कार

0: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार पिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दा त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी

0: दशक दिन उपहार छ
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि रकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौँ
0: स्मार्ट
1: लागू हुन्छन्
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-888 अन्त नम्बर फोनमा 12-35-888
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी

0: ए बाबु
1: नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843789652 9824417 18 9843449696 र 9861313472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
4: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
9: किन नि के भयो सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
9: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
9: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
10: नमस्ते कति टाइमले पाल्नु भयो
9: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
10: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: हस् म्याडम
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: एब्रो आज मेरो जन्मदिन हो याद त छ नि
12: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
11: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
12: ल अब आँखा खोला त
11: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
0: नमस्ते डाक्टर साहब
13: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
0: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
13: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
13: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
13: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: हटकेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो
17: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ विशुदीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
16: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
17: ल सुन बहिनी सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार
16: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
18: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुधकुण्ड नगरपालिका 5 सोलिरी

0: नेपाल सरकार विज्ञापन बोर्ड। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो
3: खोइ के आयो त्यस्तो। यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआत्तिन। यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
3: तिमीलाई थाहा थिएन।
2: थाहा थिएन।
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है।
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
8: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
7: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
8: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
7: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।

0: उसमा सुन्नुहोस् न,
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
0: हो र होइन होला त्यस्तो त।
2: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारे बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत प्रकोतामा देखिने जस्तै लक्षण छ त। कति चाहिँ लागौसत त? भाइ, के भएको तिमीलाई? नुधाती भन त।
6: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
5: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्को सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
6: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नै।
7: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भने परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
8: जिल्ला स्वास्थ्य कार्यालय सोलु खुम्बु, कार्यालय प्रमुख जीवन प्रसाद समलगाए।
9: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा
11: सुविधा।
12: मंगलमय शुभकामना। जिल्ला एडभेज स्वास्थ्य केन्द्र सल्लेरी सुरुबु, बैजनाथ शाह निमित्त कार्यालय प्रमुख।
11: सुखमय जीवन
12: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन
13: अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नाघी आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफूल सुकाउने सोलर ब्रायल प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201201401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नु पर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-131 र 98-69-58-46-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
14: हेलो
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
16: हेलो भन्नुहोस् त।
14: हेलो हजुर
16: हजुर,
14: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, म
9: मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी, के भन्ने रहेछ? के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
15: ल ल ल, किन दिन्छ?
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
17: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
17: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याद नागी आएको प्रस्तावहरू उपर कुनै कारवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ्लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एभरेस्ट न्युट्रिएन्ट रेस प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नापी दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्युट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्युट्रेल रेस्ट.com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मनसुन 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मनसुन 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
6: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापी दुखोसी गाउँपालिका गाउँ कार्य

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ

0: ग्रेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 26 में आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोक व्यक्त गर्छौं। सोही राष्ट्रिय विपत्तिको घटनालाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।